0: 55,000 भन्दा धेरै आवेदन परेको छ काया कैरन मावपाल उखानको
1: तन सुखी भए मन सुखी
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबर फेरि एकपटक
1: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव पेट्रोल डिजल र मट्टीतेलको भाव बढ्यो
0: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो
1: पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल
0: ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर ठोकिए दुईजनाको ज्यान गयो अरू दुईजनाको जीविते उद्धार
1: र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो
0: र अन्त्यमा आजको कार्टुन आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं हिंसा भड्काउन खोज्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ यहाँ दुई समुदायका मान्छे बीचमा नेपालको राष्ट्रिय झण्डा राखेर आपसमा अंगालो मारिरहेका छन् नजिकै साम्प्रदायिक जातीय धार्मिक हिंसा भनेर लेखिएको राक्षस आकृतिको डरलाग्दो मान्छे छ अनि समाज मिलेको देखेपछि समाज भान्न खोज्ने त्यो राक्षस आकृतिको मान्छे भन्दैछ यो देशमा गरी खान गाह्रो रहेछ आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: कार्यक्रम प्रसारण गर्नेछ। आजको कार्यक्रम जीवन रक्षामा ज्येष्ठ नागरिकको सुरक्षा र सिंहारका लागि अप्नाउनु पर्ने सावधानी, गर्नुपर्ने पूर्व तयारी र अरू सरोकारवाला विषयमा छलफल गर्दैछौ। सहकर्मी सुशीला श्रेष्ठ, ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसीसँग कुराकानी गर्दै हुनुहुन्छ।
1: पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
2: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
1: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पाठ भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
2: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
1: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
2: नहुर्किन्जेल
1: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौं र त्यो सन्तानको लागि हामी सोता सोता आफ्नो लागि ख्याल गर्ने बिर्सिन्छौ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिटै अंश बन्दा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभन्दा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
2: तर कतिपय अवस्थामा चाहिँ अंशभन्दा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
1: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ

0: निम्त्याइदिएको छ। मै भने थुप्रै देखिएको छ, तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन पिर गर्नु भएको छ, यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आस नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
0: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकतै केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेशनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ भने हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
1: जस्तो म चाहिँ अब मेरो चाहिँ एक किसिमको उमेर भयो, अब चाहिँ मैले काम गर्नु पर्दैन, म चाहिँ घरमै बसेर जिन्दगी बिताउँछु भन्ने सोच पनि राख्नु भएन भन्ने पनि हो, यसमा केही न केही सिपमूलक काममूलक काममा चाहिँ लागिरहू भन्ने हो।
0: अब यसमा दुईटा छ, एउटा कतिपय कुरा आय आर्जनसँग सम्बन्धित हुन सक्छ, कतिपय कुरा होइन मलाई त सबै पुगेको छ, म बसी बसी खान्छु, कहिले काहीँ छ नि म सुति सुति खान्छु भन्ने पनि हुन्छ। जसले त्यो सोच राख्छ नि बसी बसी खान्छु सुति सुति खान्छु भन्नेतर्फ व्यक्ति लायो भने उहाँको स्वास्थ्य अवस्था बिग्रिन्छ। मैले काभ्रेको एउटा गाउँमा रमाइलो एउटा प्रसङ्ग त्यहाँ निस्किएको थियो, सबैको स्वास्थ्य चेकअप गर्नु पर्यो, गर्दाखेरि सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ कसको भेटियो भने जो गाउँमा सबैभन्दा बढी दुलुवा रहेछ नि, म 85 वर्षभन्दा माथिको कुरा गर्दैछु, अनि त्यो डुलुवा व्यक्तिको सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ उहाँको रमाइलो। हेर्नुहोस् त अरू चाहिँ राम्रो अवस्था भएकाहरूको भन्दा उहाँ चाहिँ बढी चाहिँ हिडुल गर्ने डुल्ने
1: भौतिक रूपमा सुख सुविधा भएका भन्दा
0: जो चाहिँ अझ भन्छ नि अब मैले त बुहारी ल्याइहालेँ, बढी यस्तो चाहिँ महिलाहरूमा महिला ज्येष्ठ नागरिकहरूमा पाइन्छ, अब बुहारी ल्याइहालिसकेपछि त म अब धेरै दुःख गर्नु पर्दैन, बुहारीले मेरो बिस्तारमै चिया पुर्याइदिन्छ खाना पुर्याइदिन्छ भन्ने सोच राख्नुभयो भने त झन् त्यो शरीरको अङ्गहरूलाई जति चलायमान बनायो त्यो त्यति नै सक्रिय हुने हो, त्यसलाई चलायमान बनाउन छोडियो भने भोलि त्यो बिस्तारै निष्क्रिय हुँदै जान्छ र विभिन्न समस्याहरू आउन सक्छ, त्यो पाटोलाई पनि एकदमै ख्याल गर्नुपर्छ।
1: अर्को भनेको बुढ्यौलीमा देखिने समस्या भनेको एक्लोपनको समस्या, अहिले पछिल्लो समय त्यो बढ्दो क्रममा छ नेपालमा, अब वैदेशिक रोजगारीमा बाहिरिने क्रम बढ्दै जाँदाखेरि परिवारसँग चाहिँ अलिकति टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो होइन, त्यो समस्याको समाधान चाहिँ के हुन्छ त? अब
0: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै हो, यो विश्वव्यापी रूपमा यो एक्लोपना लोनलीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ, यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 मा लगभग 67 जना भनेको दुई तिहाईलाई एक्लोपनाको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ। त्यो चाहिँ कस्तो समय रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन् छोरा बुहारी पनि छन् नाति नातिना पनि छन् तर उहाँलाई एक्लोपना छ। एक्लोपना भने कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने,
1: बोल्ने मान्छे
0: नभइदिने, उहाँको चाहिँ आफ्नो त्यही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। अझ यो त पछिल्लो हाम्रो जुन स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने, मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको, उहाँहरू अब बोर्डिङ स्कुलमा पढ्न जानु भएको छ, जब बच्चा फर्केर घर आउँछ बाबुआमा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरबा हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सँगै बस्दा बस्दै पनि एक्लोपना बढ़िरहेको हुन्छ।
1: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक्लोपना चाहिँ बढ़िरहेछ भन्ने कुरा देखाइरहन, यहाँको रिसर्चले चाहिँ के देखाउँछ?
0: यो चाहिँ अर्को अहिलेको समय भनेको अलिकता प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। त्यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको फेरि त्यो सहायता बनिराखेको छ है कुरा गर्ने, ताकि मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देखियो भने फलानु व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो संख्या पाउँदा बित्तिकै उहाँले हान्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ। त्यसले एक्लोपना बढाएको होइन कि इन्गेज पनि गरिरहेछ, एकातिर त्यो कस्तो
1: नजिक भएको परिवारलाई टाढा बनाइरहेछ, तर टाढा भएको आफन्तसँग नजिक बनाइरहेछ,
0: आफन्तहरूसँग नजिक हुने माध्यम चाहिँ त्यो बनिराखेको छ।
1: अब यो एक्लोपनाको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
0: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता, घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय, अनि बुवा आमालाई सोध्ने, बुवा आमा आज के गर्नुभयो के खानुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यो भने यसले पनि सानो कुरा हो ठूलो कुरा होइन यसले पनि धेरै हदसम्म यसलाई कम गर्न सहयोग गर्छ।
1: सुरक्षित बुढौलीपनाको कुरा गर्दैथ्यौ हामीले, अब चाहिँ सुरक्षित बुढौलीपनाको लागि चाहिँ के नगर्ने, यो काम चाहिँ हामीले गर्दै गर्नुहुन्न भने त्यस्तो केही छ?
0: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलि यो पनि गाह्रो प्रश्न नै हो, यो मान्छेको को कसरी बुढ्यौली हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन, त्यति हुँदा हुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने, कसरी आफूलाई आफ्नो चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने, अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई एज फ्रेन्डली भन्छौँ हामी, सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्, जस्तो हामी धेरै जसो माथिल्लो तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिल्लो तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ, र यी थुप्रै कुराहरू छ यसमा। सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने, स्वस्थ रहने सक्रिय रहने त्यो नै एउटा प्रमुख कारण हो।
1: एउटा कुरा अघि हाम्रो छलफलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो त्यो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहनेछौ, जसले गर्दाखेरि चाहिँ पछि गएर समस्या हुन्छ पनि भन्दै हुनुहुन्थ्यो कि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनु पर्छ भन्ने कुरा उठ्दै गर्दाखेरि यसमा चाहिँ खास के हो त्यो कुरा चाहिँ?
0: यो चाहिँ अहिले यो पश्चिमी देशहरूमा उठिरहेछ, कतिपय ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ, यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो। त्यो भनेको जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् भनेर यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ। यसमा धेरै छ नि मेजर कुराहरू
1: सँगसँगै अब घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
0: अब त्यो चाहिँ अहिले हाम्रो हामी चाहिँ त्यो उसमा त्यति पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ। र अहिले पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन अहिले यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
1: बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कति बेला।
0: होइन, कहिले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो है, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त।
1: तर त्यो हुँदा हुँदै पनि एक दिन बुढेसकालले त
0: छुन त छुन्छ, तर जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: नेपालमा चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको रिसर्च अनुसार या अनुसन्धान अनुसार?
0: अब यो त धेरै विरत क्वेसन आयो, हाम्रो लगभग 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ, र अनि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्ष भन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ। गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38% भन्दा बढीले बढेको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ, अनि त्यो भयो सामान्य। तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेर समूहमा बढ्दै जान्छ, त्यो चाहिँ माथिल्लो उमेर समूहमा पुरुषहरूको मृत्यु दर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो म यसैमा छिराइहाल्न मन लाग्यो, जापानमा 1 लाखजना 100 वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ कि। त्यही भएर हामी के भन्छौँ भन्दा यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि फेमिनाइजेसन अफ एजिङ यो चाहिँ महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो, र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ। र नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु भएको, अनि जब स्वास्थ्यका कुराहरू गर्छौँ महिलाहरूमा बढी धेर थुप्रै चाहिँ मर्बिडिटी यो स्वास्थ्यका समस्याहरू बढी भएको, अनि त्यसपछि मानसिक रोगका कुराहरू गर्छौँ बढी महिलाहरूमा यो समस्याहरू भएको यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ।
1: महिलाको बुढ्यौली र पुरुषको बुढ्यौलीमा केही फरक छ?
0: त्यो त फरक
1: छ,
0: फरक भन्नाले अब एउटा त भइहाल्यो जति उमेर बढ्दै जान्छ, उमेर बढ्दै जाँदा पुरुषको मृत्यु दर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने पुरुषको संख्या घट्दै जाने र जता पनि हेर्यो महिलाहरू मात्र हुने एउटा त्यो पाटो छ। अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक सहयोगको नेटवर्क हेर्ने हो भने महिलाहरू धेरै भाग्यमानी, महिलाहरूले जतिलाई साथी बनाउनुहुन्छ नि यति क्लोज साथी बनाउनुहुन्छ पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्। अनि अर्को एउटा रमाइलो पाटो के छ भने सन्तानको बीचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ। आमाले आफ्ना सबै मनका कुरा छोरीसँग सेयर गर्न सक्ने, तर बाउले आफ्ना सबै कुराहरू छोरासँग कहिले पनि सेयर गर्न सक्दैन,
1: छोरीसँग पनि सेयर गर्न सक्छ,
0: छोरीसँग पनि अब छोरी नजिक भयो भने बरु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्, गर्न त सक्छ त्यो कम छन्। अझ रमाइलो त हामीले देखिरहेछौ, बुढी आमा र छोरी रातभर एउटै बिस्तारमा सुतेर रातभर चाहिँ उहाँहरू गन्थन गरेको पनि हामी सुन्छौ, तर हामीले पनि देखेका छौँ एउटा बाउ र छोरासँगै बिस्तारमा सुतेर सेयर गरेको भन्दा त्यो अट्याचमेन्ट
1: रातभरि गफ गरेको
0: त्यो अट्याचमेन्ट बाउ छोरामा हुन सक्ने रहेनछ, तर आमा र छोरीको बीचमा त्यो हुने रहेछ। त्यो भएर छोरी भनेको आमाको बुढेसकालको एउटा महत्वपूर्ण साथी हो। त्यस कारण यो चाहिँ उमेरिने, मैले उमेरिने भन्छु यसलाई कहिले काहीँ।
1: यसमा अलिकति जोड्दाखेरि जस्तो पुरुषको भन्दा महिलाको बुढ्यौली चाहिँ अलिक सहज हुन्छ भन्न खोज्नु भयो हो?
0: सहज भन्नाले त्यो सहज पनि महिला छैन। हाम्रो समाजमा हेर्दाखेरि जस्तो कतिपय अर्थका कुराहरू हुन्छ, त्यसपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण र पुरुषलाई हेर्ने दृष्टिकोण, हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन्। त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक सहयोगको, तर अर्को तर्फबाट हेर्दा परिवारभित्रै पनि एउटा बाउलाई जति एउटा परिवारले विश्वास गर्छ कहिले काहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ, र कतिपय ठाउँमा फेरि आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको बीचमा पनि नजिक भएका यसलाई ठ्याक्कै यस्तै हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन।
1: उसको कतै पुरुषलाई सजिलो छ, कहीँ कतै महिलालाई सजिलो
0: छ।
1: समग्रमा अब पुरुष र महिला दुवैको बुढ्यौलीलाई अझ सहज बनाउन, जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ?
0: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो। अहिले पछिल्लो समय डेभलप कन्ट्रीहरू जस्तो जापानहरूले पनि परिवारलाई बढी फोकस गरिएको छ। ज्येष्ठ नागरिक भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ, र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने, माया गर्ने, त्यो हुर्काउने जिम्मा उहाँहरूलाई नै दिनुपर्छ भनेर अझ सिङ्गापुर जस्तो देशले जसले बाबुआमालाई हुर्काएको छ त्यो हुर्काउने छोराछोरीलाई पुरस्कृत गर्ने अथवा कुनै रूपमा उहाँहरूलाई कुनै न केही यसले त बाहिर काम गरेको यति कमाउन्थ्यो बुढा बाबुआमाहरूलाई चाहिँ राज्यले हेर्नुपर्ने अवस्थामा आफैले हेरेको छ भने उहाँलाई केही दिनुपर्छ मासिक रूपमा भन्ने किसिमका योजनाहरू पनि लिएर आएका छन्। फेरि अर्को पाटो हामी एउटा परिवार हाम्रो महत्वपूर्ण हुँदा परिवारमै हुर्किन पाउँदा हामी खुसी पनि हुन्छौ, र त्यो त एउटा हाम्रो लागि त खुसीको कुरा नै हो नि।
1: परिवारपछि बुढ्यौलीलाई सहज बनाउनको लागि परिवारलाई अझ हौसला बढाउनको लागि सरकारले त्यस खालको नीति पनि ल्याउनु पर्छ।
0: यो चाहिँ हाम्रो परिवेशमा है, किन भन्दा हामी चाहिँ परिवारलाई सन्तान भनेको चाहिँ बुढेसकालको मेरो इन्सुरेन्स हो भन्ने किसिमको जुन सोच राखेका छौ नि, त्यो सोचले गर्दाखेरि हामीले चाहिँ परिवारलाई नै हामीले बढी चाहिँ जोड दिएर यो नीतिहरू लिएर आउनुपर्छ।
1: सरकारलाई चाहिँ तपाईँको के सुझाव हुन्छ?
0: सरकारले अब पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ, किन भन्दा जता पनि जोडिन्छ, जता गयो जस्तो यात्रा गर्दाखेरि पनि अब उहाँलाई सुरक्षित किसिमले कसरी यात्रा गराउने, त्यसपछि उहाँहरूको समाजमा सामाजिक सुरक्षाको कुराहरू आउँछ, वृद्ध भत्ताका कुराहरू छन्, अनि सबैभन्दा ठूलो खर्च त स्वास्थ्यमा हुन्छ, त्यो स्वास्थ्यमा हुने खर्चलाई कसरी त्यसलाई कम गर्न सकिन्छ, र उहाँहरूको चाहिँ योगदान कसरी बढाउने, हामी त एकैचोटि अहिले योगदान नै नगराइकन गरिरहेछौ। अलि पहिलेदेखि नै म जवान छँदादेखि नै मेरो बुढ्यौलीको लागि भन्दा मैले दुई चार पैसा अहिलेदेखि नै मैले त्यो कोषमा लगानी गर्न पाएँ भने भोलि त्योबाट मलाई केही रिटर्न आयो भने राज्यलाई पनि सहज हुन्थ्यो। हामी त्यो पोलिसी चाहिँ हामी बनाएका छैनौ, हामी त्यो नगरिकन एकैचोटि हामी यति भत्ता दिनुपर्छ भनिरहेछौ। अहिले यो चाहिँ लगभग यो चाहिँ खरबमा पुग्दाखेरि त राज्यले यस्तो अवस्था आइसक्यो कि राज्यले यसलाई हटाउन पनि नसक्ने, अब हटायो भने भोलि चुनावमा असर गर्ला. अनि इन्डाइरेक्टली के भनेको छ भने तपाईँ सोचेको उसमा अब यो चाहिँ आफै हात उठाएर म लिन्न भन्दिनु न. हेर्नु न, यो किसिमको भारहरू चाहिँ सरकारलाई परिराखेको छ. त्यसकारण आफैले आफ्नो लागि पनि मैले केही भोलिको लागि सुरक्षित गर्नुपर्छ भन्ने किसिमको एउटा योजना राज्यलाई ल्याइदियो भने त्यो चाहिँ अझ राम्रो हुन्थ्यो है जस्तो लाग्छ.
2: ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसेसँग गरिएको यो कुराकानी सुन्दै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिने लागेको छ. कार्यक्रम जीवन रक्षाको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेका विविध सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितवाललाई धन्यवाद. कार्यक्रम जीवन रक्षाबाट हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

नमस्कार. पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सुलेखेम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulekhem.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अञ्जु कार्की. सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू. कीर्तिमानीहरूले निर्मल पूर्जाको शव निकाल्यो. जन्मथल अन्नपूर्णमा सोमबार शोक विदा. सोलकुण्डुको माथिल्लो जुम्बेसी आयोजनाको प्रसारण लाइन बारे सुझाव माग. भेटेनरी अस्पताल सोलकुण्डुद्वारा 1.46 लाख भन्दा बढ़ी बजेट खर्च. सोलकुण्डुमा एक वर्षमा 7,500 भन्दा बढ़ीले गराए राष्ट्रिय परिचय पत्र दर्ता. ओखलढुङ्गामा 12 जना सर्पदशका बिरामी अस्पताल पुगे. सुनसरीको जनजीवन सामान्य बन्दै 70 दिनमा पनि कर्फ्यू हट्यो. कोशी एमालेमा विवाद. संसदीय दलको नेता हटाउन दुई तिहाई चाहिने. र सात च्याम्पियनशीपको ड्र सार्वजनिक. प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन. पाकिस्तानको ग्रेट पिकमा हिम पहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा उप निम्स दाईको शव निकालिएको छ. गएको बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परे बेपत्ता भएका पूर्जाको शव हिजो भेटिएको थियो. तर प्रतिकूल मौसमका कारण हिजो मात्र उहाँको शव निकालेको पाकिस्तानको निकाय उद्धृत गर्दै बीबीसीले जनाएको छ. पाकिस्तानको पर्वतारोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो. पूर्जा सहित हिम पहिरोमा बेपत्ता भएका 10 मध्ये 8 जनाको शव उद्धारकर्ताले फेला पारिसकेका छन्। नेपाली आरोहीहरू पूर्वहादुर गुरूङ युक्ता र जलबोस शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा झारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ. बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा किल्ले, पेम्बा शेर्पा किल्ले र निमा शेर्पाको शव उद्धारकर्ताले हिजो मात्र फेला पारेर क्याम्प एकतर्फ आएका छन्। एउटा थप शव भएको ठाउँमा स्थलगत उद्धार टोलीले फेला पारे पनि शनाखत हुन बाँकी रहेको छ. हराइरहेका नेपाली आरोही मध्य नवाङ थिङ्गे शेर्पा र पाकिस्तानका साहेल साखीको अवस्था जे थाहा हुन सकेको छैन. हराइरहेका आरोही ओमानकी नाधी र अहमद अब्दुहाल अल हाथी र चिन्ता ह्याङ जोङको शव भने भेटिएको छ. नेपाली आरोहीका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरे भएको परराष्ट्रले जनाएको छ. विश्वको 12 अग्लो हिमाल गोट पिक आरोहणका क्रममा बिहिबार 6,600 मिटरको उचाइमा गएको विनाशकारी भूम पहिरोमा परेर आरोहीहरूको निधन भएको थियो. यसैबीच भीषण हिम पहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोहको आरोहणको शोक विधामा म्याग्दीक अन्नपूर्ण गाउँपालिकाले आज शोक विधा घोषणा गरेको छ. अन्नपूर्ण गाउँपालिका बीर पूर्जाको जन्म थल रहेको छ. उहाँ अन्नपूर्ण गाउँपालिका दुई डाना निवासी रहनु भएको थियो. दिवंगत आरोहहरूप्रति श्रद्धांजलि अर्पण तथा सम्मान स्वरूप आज गाउँपालिकाले सार्वजनिक विधा दिएको उल्लेख गरिएको छ. सोलुखुम्बुको माथिल्लो जुम्बेसी खोला जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरण अध्ययनको सन्दर्भमा विद्युत विकास विभागले साधारण सूचना प्रकाशित गरेको छ. विभागले आज एक सूचना मार्फत सोलुखुम्बु जिल्लाको सोलुबुदकुण्ड नगरपालिका दुईमा निर्माणधीन 5.575 मेगावट क्षमताको माथिल्लो जुम्बेसी खोला जलविद्युत आयोजनाको स्विच ब्यान्डदेखि एउटा नम्बर 3मा निर्माणधीन तल्लो बुदकुण्ड खोला जलविद्युत आयोजनाको स्वच्छ ड्यामसम्म 8.47 किलोमिटर 33 केवी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुम्बेसी हब पुलिङ स्टेशनसम्म 4.71 किलोमिटर 132 केवी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्ने जनाएको छ. प्रबन्धक कम्पनीको खाज हिमालयन हाइड्रो पावरले विद्युत निर्माणले 2050 अनुसार प्रसारण लाइन निर्माणको अनुमति माग गरेपछि प्रारम्भिक वातावरण परीक्षण एआई प्रतिवेदन तयार गरेको विभागले जनाएको छ. प्रतिवेदन अनुसार आलोचना निर्माण तथा संचालनबाट उल्लेख्य प्रतिकूल वातावरण असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय सुझाव दिन सक्नेछन्. प्रस्तावित प्रसारण लाइनको कुल लम्बाई 13.18 किलोमिटर रहनेछ. यसका लागि 33 केवी प्रसारण लाइनमा 209 स्टिल टेबल पोल तथा 132 केवी प्रसारण लाइनमा 2
मेगा टावर निर्माण गरिनेछ। आयोजनाका लागि स्थायी रूपमा करिब 0.5 हेक्टर र अस्थायी रूपमा करिब 0.53 हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। प्रसारण लाइनको अधिकार क्षेत्र राइट अफ वे अन्तर्गत करिब 9.66 हेक्टर जग्गा पर्नेछ। विभागका अनुसार 33 केभी प्रसारण लाइनका लागि न्यूनतम 6.62 मिटर र 132 केभी प्रसारणका लाइन लागि 18 मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा संचालनका क्रममा विद्युत ऐन 2049 र प्रचलित वातावरणीय मापदण्ड अनुसार भूक्षय बाढ़ी तथा वायु प्रदूषण जस्ता प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्य भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुकुमले गत एक वर्षको अवधिमा विनियोजित कुल बजेटको ठूलो हिस्सा खर्च गरेको छ। कार्यालयलाई प्राप्त कुल 2,15,10,000 बजेट मध्ये वार्षिक रूपमा 1,46,89,723 खर्च भएको छ। कार्यालयका अनुसार पशु सेवा कार्यक्रम अन्तर्गत पूँजीगत बजेटमा उल्लेख्य वित्तीय प्रगति हासिल भएको छ। पूँजीगततर्फ विनियोजित 43 लाख बजेट मध्ये 42,00,000 98,238 खर्च भएको छ, जुन विनियोजित बजेटको लगभग पूर्ण उपयोग भएको हो। यस्तै पशु सेवा सरतर्फकै चालू कार्यक्रमका लागि 86 लाख बजेट विनियोजन गरिएकोमा 65,25,645 रकम खर्च भएको छ। कार्यालयको प्रशासनिक चालोतर्फको खर्च तुलनात्मक रूपमा कमजोर देखिएको छ। प्रशासनिक चालोतर्फ विनियोजित 86,10,000 बजेट मध्ये 38,65,890 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। जिल्ला प्रशासनकाले सोलुखुमबाट एक वर्षको अवधिमा 7,000 भन्दा बढ़ी नागरिकको राष्ट्रिय परिचय पत्रका लागि नयाँ दर्ता गराएका छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्मको अवधिमा कुल 7,655 जनाले राष्ट्रिय परिचय पत्रका लागि नयाँ दर्ता गराएका हुन्, जसमा 3,659 महिला र 3,996 पुरूष रहेका छन्। यस्तै सोही अवधिमा प्रशासनले 27,749 जना राष्ट्रिय परिचय पत्र वितरण गरेको छ भने 93 महिला र 104 पुरूष गरी 197 जनाले राष्ट्रिय परिचय पत्रको प्रतिलिपि सिफारिश लिएका छन्। यस्तै राहधानीतर्फ नाबालक परिचय पत्रतर्फ 69 महिला र 57 पुरूष गरी कुल 126 जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। ओखलढुङ्गामा गत आर्थिक वर्ष 2082-83 सर्पदशका 12 जना बिरामी उपचारका लागि अस्पताल पुगेका छन्। जिल्लाका 2 अस्पतालमा उपचार गराएका सबै बिरामी स्वास्थ्य लाभपछि घर फर्किएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ओखलढुङ्गा सामुदायिक मिशन अस्पतालमा 7 जना र जिल्ला अस्पताल रूमजाटारमा 5 जना गरी 12 जना सर्पदशका बिरामी उपचारका लागि पुगेका छन्। ओखलढुङ्गा सामुदायिक मिशन अस्पतालका म्यानेजर बुद्ध श्रेष्ठका अनुसार पछिल्लो समय सर्पदशका बिरामी अस्पताल आउने क्रम बढ़दो छ। यद्यपि हालसम्म विषालु सर्पले टोकेका बिरामी भने अस्पतालमा नआएको उहाँले बताउनु भएको छ। उपचारका लागि आएका सबै बिरामीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरी सकुशल घर फर्काइएको श्रेष्ठले बताउनु भएको छ। भविष्यमा विषालु सर्पदशका बिरामी उपचारका लागि अस्पताल आवश्यक एन्टी स्नेक भेनम पर्याप्त मौजात रहेको समेत उहाँले बताउनु भएको छ। यता जिल्ला अस्पताल रूमजटारका सूचना अधिकारी कुमार दाहालका अनुसार अस्पतालमा पुगेका 5 जना बिरामीलाई पनि विषालु नभएका सर्पले टोकेको पुष्टि भएको छ। देवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको देवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड तथा हिंसा भत्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा बढ़ेको थियो। सुनसरीको नरुवा
नरसिंहको गाउँपालिकामा हिंसा भड्केपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नौवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ़दै गर्दा मध्य प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको ज्यान गएपछि हिंसा थप भड्किएको थियो। गृहमन्त्री सुदान गुरूङसँग भएको सम्झौतापछि हिंसा हुने रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जीवन सुरु भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दाले बताएका छन्। यसैबीच जिल्ला प्रशासन कार्य सत्तरीले राजविलास नगरपालिका र बादे बहर साइन नगरपालिकामा कर्फ्यू हटाएर निषेधाज्ञ लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञ जारी गर्ने निर्णय भएको थियो। नेकपा एमाले कोशी प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दलका नेता हिक्मत कुमार कार्कीलाई पदबाट हटाउन असन्तुष्ट पक्षका सांसदहरूले हस्ताक्षर अभियान शुरू गर्ने तयारी गरेका छन्। तर संसदीय दलको विधानको जटिल कानूनी प्रावधानका कारण कार्कीलाई हटाउन असन्तुष्ट पक्षलाई सहज भने देखिएको छैन। एमाले संसदीय दलका विधान अनुसार दलको नेतालाई अविश्वासको प्रस्ताव मार्फत हटाउन दुई तिहाई बहुमत आवश्यक पर्छ। विधानको सातको उपदफा दुईको खण्ड खमा संसदीय दलको नेता पद रिक्त हुने स्पष्ट व्यवस्था छ। संसदीय दलमा कायम सदस्य संख्याको दुई तिहाई सदस्यको बहुमतले अविश्वासको प्रस्ताव पेश गरे यस्तो प्रस्ताव पारित भएमा दल नेताको पद रिक्त हुने व्यवस्था रहेको छ। साफ च्याम्पियनशीप सन् 2026 को ड्र सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिएको छ। तर प्रतियोगिता शुरू हुन अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेशसहित श्रीलंका र भूटान भएका छन्। यदि प्रतियोगिता शुरू हुन अघि अन्तर्राष्ट्रिय फुटबलबाट फुकुवा हुन्छ भने नेपाल समूह पर्नेछ। समूह बीमा भारत मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता अन्त्य नोभेम्बर 4 देखि 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। अवस्था बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की बिदा हुन्छु। बिहान 10 बजे सुलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 कोलेरी सुनु।

0: विश्व जनहितमा जारी सन्देश पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
2: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-63-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु। ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
8: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
9: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
2: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
6: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: बाबु अध्यारो छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्या

0: संस्कार और संस्कृति के वो मान्यता सबने दूसरी से किया आजकल आत्मीयता यू यति कार्पेट नहीं हो विगत तीन दशक देखी को सुमधुर साथ यति कार्पेट किन्दा कार्पेट को पसारे यति को लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेट को शहंशाह
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने

0: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: अलिकति जोत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिफाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
8: अया अया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
9: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
8: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
13: एहुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
14: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
13: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
14: ल अब आँखा खोला त।
13: वाउ कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
15: अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गरी, बुलाकी, मालबाडी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु धुपकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्
17: न। किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
16: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
18: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सोलु खुम्बु।
21: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: किन भयो के भयो सन्चो भएन?
21: होइन यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति टाइमले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: दौडिदै पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन तुहो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
3: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज सोलोदत कुंड नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिटी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुनुखुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
4: सुन्नु हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: ले त्यो काम गर्न नभ्याउने भनेको आफ्नो कामले गर्दाखेरि होइन विभिन्न कारणले गर्दा त्यो भ्याइँदैन तर कतिपयले चाहिँ आफ्नो सौन्दर्यतासँग जोडेर पनि छिटो चाहिँ बच्चालाई दुध खुवाउनबाट रोकेको अवस्था पनि देखिन्छ होइन वास्तवमा सौन्दर्यतासँग जोड्दाखेरि चाहिँ के हो खुवाउनु पर्ने हो कि नखुवाउने हो के हो खासमा
4: यो सौन्दर्यसँग जोड्दाखेरि चाहिँ खास यो स्तनपानले सौन्दर्यमा केही पनि हानि पुर्याउँदैन होइन त्यो चाहिँ हामीले जनचेतनामा चाहिँ हामीले चाहिँ भन्नु चाहिँ पर्छ किनभने यो प्राय चाहिँ अहिलेको आमाहरू चाहिँ सौन्दर्य बिग्रिन्छ कि भनेर स्तनपान नगराउने हुन्छ त्यो चाहिँ स्तनपानले गर्दा सौन्दर्य चाहिँ बिग्रिँदैन त्यो चाहिँ हामीले चाहिँ भन्नुपर्छ होइन स्तनपानले गर्दाखेरि चाहिँ झन् आमालाई पनि फाइदा हुन्छ होइन मैले अघि नै भनिसकेँ आमाको लागि कति फाइदा छ भनेर त्यही भएर चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ गर्भ अवस्थादेखि नै स्तनपानले गर्दाखेरि चाहिँ सौन्दर्यमा कुनै पनि हानि हुँदैन भनेर उहाँहरूलाई चाहिँ शिक्षा दियो भने चाहिँ यो स्तनपान उहाँहरूले पनि अवश्य पनि गर्नुहुन्छ
3: अब आमाको स्वास्थ्य सँगसँगै चाहिँ अब अलिकति नेपालको वर्तमान अवस्थाको कुरा चर्चा गरौँ हामी नेपालमा चाहिँ अब यो के छ त अवस्था यो पहिलो भनेको जन्मेको पहिलो भनौँ न जन्मिने बित्तिकै बच्चालाई चाहिँ स्तनपान गराउनु पर्ने छ महिनासम्म स्तनपान गराउनु पर्ने कुराहरू छ नि यो चाहिँ कतिको यो भनौँ न यी कार्यहरूमा चाहिँ यो चाहिँ भएको पाइएको छ त
4: अब यो जन्मेको छ महिनासम्म चाहिँ पहिला भन्दा चाहिँ अहिले चाहिँ अहिलेको अवस्थामा चाहिँ अलिक बढेको जस्तो लाग्छ मेरो विचारमा किनभने अहिले चाहिँ हाम्रो सरकारले नै नीति ल्याएको छ होइन सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर त्यो स्तनपान कक्ष भयो अनि साथै सुत्केरी बिदा पनि बढाएको छ पहिलाको दाँजोमा सुत्केरी बिदा 98 दिनको साथसाथै यदि उहाँको चाहिन्छ भने चाहिँ बेटबेरी बिदा चाहिँ 6 महिनादेखि 9 महिनासम्म लिन पाउने प्रावधान बनाएको छ त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ पहिलाको दाँजोमा चाहिँ राम्रो भएको चाहिँ मलाई चाहिँ अलिक महसुस भएको छ अब पहिला भए चाहिँ अब काममा जाँदाखेरि नै बच्चाको दुध खाने छुट छ होइन त्यसले गर्दाखेरि चाहिँ यो बट्टाको दुध पाउडर मिल्क फर्मुला दुधहरू खुवाउने हुन्छ तर अहिले चाहिँ अब यो सुत्केरी बिदा बढाएको र स्तनपान कक्ष भएको भएर चाहिँ अहिले चाहिँ पहिलाभन्दा चाहिँ इम्प्रुभमेन्ट चाहिँ देखिन्छ
3: अहिले तथ्याङ्कले पनि 50% महिलाहरूले चाहिँ अहिले भनौँ न स्तनपान गराउने गरेको भनेर चाहिँ आएको पनि छ भनेको यो 5 वर्षको अवधिमा निकै वृद्धि भएको पनि देखिन्छ अलिकति यो तथ्याङ्क जोडेर कुरा गर्दा के छ
4: अब पहिलाको भन्दा अहिले चाहिँ बढेकै छ अब जस्तै यो 1 घण्टाभित्र स्तनपान गराउनु पर्छ भने जुन हाम्रो यो स्तनपानको लागि छ नि यो पनि पहिलाको दाँजोमा पनि अहिले चाहिँ बढेकै छ अहिले चाहिँ 55%ले चाहिँ बढेको पाइएको छ यो 1 घण्टाभित्र चाहिँ दुध खुवाउने भने 6 महिनासम्म चाहिँ स्तनपान मात्र गराउने चाहिँ 56% छ अहिले तर यो यदि चाहिँ यो ग्रामीण र शहरी क्षेत्रमा भन्ने हो भने चाहिँ ग्रामीणमा चाहिँ अहिले यो दुध खुवाउने बढी छ भने शहरी क्षेत्रमा चाहिँ कमै छ यो चाहिँ सायद यो काममा जानुपर्ने होइन बिजी भएकोले चाहिँ हुन सक्छ जस्तो लाग्छ मलाई 2 वर्षसम्म खुवाउने चाहिँ बढी छ तर यो यसको दाँजोमा चाहिँ अब यो 1 घण्टाभित्र खुवाउने चाहिँ 55% मात्रै छ जनचेतनामूलक कार्यक्रमहरू भयो होइन स्वास्थ्य कर्मीहरूले चाहिँ राम्रोसँग शिक्षा दियो स्वास्थ्य कर्मीहरू नै यसमा स्वास्थ्य कर्मीहरूलाई पनि तालिम प्रशस्त दियो भने चाहिँ यसमा चाहिँ अवश्य पनि बढ्छ
3: अब विशेष यहाँले भन्नुभयो कि प्रतिशत पहिलाको दाँजोमा चाहिँ अहिले यो भन्नु स्तनपान गराउने महिलाहरूको संख्या चाहिँ बढ़िरहेको छ तर ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा चाहिँ अझै पनि कम नै छ होइन शहरी क्षेत्रमा यो कम हुनुको कारण त एउटा काममा जानुपर्ने कारण एउटा देखियो के चुनौतीहरु छन् चाहिँ जसले गर्दा शहरी क्षेत्रका महिलाहरुले स्तनपान भनौं 6 महिना अथवा 2 वर्षसम्म खुवाउनमा चाहिँ चुनौतीहरु छन्।
4: अब शहरी क्षेत्रमा बस्ने महिलाहरुलाई चुनौती भनेको पहिलो कुरा अब घरमा बस्ने हुँदैन, प्राय चाहिँ काममा जानु पर्ने हुन्छ। त्यसपछि कार्यस्थलमा चाहिँ स्तनपान कक्ष नहुनु हैन, त्यो पनि एउटा चुनौती हो। सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुँदैन। त्यसपछि चाहिँ अब सबै ठाउँमा चाहिँ यो सरकारले दिएको जुन सुत्केरी विधा छ नि त्यो पाएको हुँदैन। अर्को भनेको अब हाम्रो समाजमा चाहिँ जुन अन्धविश्वासहरू हुन्छ, बच्चालाई दुध खुवाउनै पर्छ भने छैन छैन, अरू पनि खुवाउँदा हुन्छ भने पनि अन्धविश्वासहरू छ, त्यसले गर्दाखेरि पनि त्यो पनि एउटा चुनौती हो। अर्को कुरा अब श्रीमानले सासु ससुराले साथ नदिनु राम्रोसँग बच्चाले हेर्न नदिएको हेरचाह नगरेको भयो। अनि त्यसपछि चाहिँ अब अफिसबाट आउँदाखेरि पनि आमालाई चाहिँ अब दुध खुवाउनलाई समय नदिकन घरकै कामको लागि चाहिँ बढी जोड दिनु, त्यो पनि एउटा चुनौती चाहिँ हो। अब यो चुनौतीपूर्ण कार्यको लागि चाहिँ अब यदि चाहिँ श्रीमान सासु ससुरा होइन ले चाहिँ राम्रो सहयोग र अनि हाम्रो जहाँ कार्यस्थल छ नि त्यहाँ पनि नीति नियमहरू राम्रो भयो भने यो चुनौती पनि राम्रैसँग चाहिँ हल हुन्छ जस्तो लाग्छ।
3: अब चुनौती सँगसँगै चाहिँ अलिकति भ्रमका कुराहरू पनि छ जसलाई चाहिँ छिर्न जरुरी पनि छ होइन। के कस्ता भ्रमहरू चाहिँ अझै पनि छन् शहरी क्षेत्रमा अथवा ग्रामीण क्षेत्रमा? यहाँले त अब अस्पतालमा विभिन्न बिरामीहरूसँग चाहिँ तपाईँहरूसँग एउटा भनौँ न छलफलहरू कुराकानी भइरह हुन्छ, के पाउनु भएको छ?
4: अब अझै पनि यो भ्रमहरू के छ भने आमाको यो बिगोटी दुध हुन्छ नि पहिलो दुध खुवाउनु हुँदैन भने अझै पनि त्यो चाहिँ अझै पनि छ। तर पहिला भन्दा त इम्प्रुभ भइसक्यो होइन, तैपनि अझै पनि त्यो छ। किनभने त्यो बिगोटी दुधले गर्दाखेरि झारापटाखा लाग्छ होइन, बच्चालाई राम्रो हुँदैन भन्ने त्यो पनि छ। अनि अर्को कुरा चाहिँ बच्चालाई चाहिँ अझै पनि बच्चालाई आमाको दुधले मात्र पुग्दैन, त्यसको साथसाथै या बट्टाको दुध या अरू जस्तै अरू लिटोहरू पनि खुवाउने चाहिँ चलन थाहा छ क्या मलाई, त्यो खुवाउँछ बच्चालाई पुग्दैन भनेर। अनि 6 महिना अगाडि नै अनि महहरू चटाउने होइन, अनि होइन पानी पनि दिनुपर्छ है, आमाको दुधले मात्र हुँदैन पानी पनि खुवाउनु पर्छ भनेर पानी खुवाउने होइन। अनि आमालाई चाहिँ खानेकुरामा चाहिँ बढी चिल्लो गुलियो मासु र धेरै कार्बोहाइड्रेट मात्र खुवाउने, अनि प्रोटिन सागसब्जीहरू नखुवाउने त्यो अहिलेसम्म पनि छ। अनि सरसफाइमा पनि नुहाउनु हुँदैन, बच्चालाई चिसो लाग्छ, पानी खायो भने बच्चालाई चिसो लाग्छ, सागसब्जी खायो भने बच्चालाई चाहिँ बच्चाले हरियो चाहिँ दिशा गर्छ भन्ने यो जुन अन्धविश्वासहरू छ नि अझै पनि छ त्यो चाहिँ।
3: भनेपछि पानी चाहिँ खुवाउनुहुन्छ बच्चालाई?
4: अब 6 महिनासम्म पानी नखुवाउँदा पनि हुन्छ, किनभने दुधले पुग्छ, दुधमा नै 83% दुधमा पानी हुन्छ। त्यही भएर हामीले चाहिँ जनचेतनात्मक कार्यक्रम गर्दाखेरि चाहिँ बच्चालाई 6 महिनासम्म चाहिँ पानी पनि खुवाउनु पर्दैन, आमाको दुधले मात्र पुग्छ भनेर चाहिँ हामीले चाहिँ शिक्षा चाहिँ दिनुपर्छ।
3: जस्तो बाल बालिकालाई 6 महिना अगाडि विभिन्न स्वास्थ्य समस्याहरू पनि आउँछ, झाडा पखाला होइन लगायतका समस्या चाहिँ धेरै देखिन्छ, त्यसमा चाहिँ पानी पनि एउटा कारक हो?
4: त्यो पनि हुन सक्छ, किनभने अब पानीले गर्दाखेरि थुप्रै रोगहरू वाटरबर्न डिजिजहरू हुन्छ होइन, त्यही भएर झाडा पखालामा त्यो एउटा पनि कारण हो। भने अर्को कुरा सरसफाई पनि आउँछ, जस्तै दुध खुवाउँदाखेरि पनि हात धोएर नखुवाउँदा होइन, अनि दुधको मुन्टाहरू सफा नगर्दा त्यसले पनि हुन्छ। अनि अरू साथसाथै यो आमाको दुध सँगसँगै अरू फर्मुला फिडहरू जस्तै बट्टाको दुधहरू खुवाउँदा त्यो पनि राम्रोसँग सफा गरेको हुँदैन, त्यसले पनि हुन सक्छ। त्यही भएर चाहिँ आमाको दुध मात्र खुवायो, सरसफाइमा ध्यान दियो भने झाडा पखाला चाहिँ हुँदैन।
3: विशेष गरेर 6 महिनासम्मको बाल बालिकालाई चाहिँ भनौँ न रोग पनि लाग्न नदिने अनि एउटा स्वस्थ बच्चाको रूपमा हुर्काउनको लागि पनि दुध लगाए चाहिँ हामीले केमा ध्यान दिनुपर्ने रहेछ?
4: अब यो स्तनपानको साथसाथै सरसफाइमा पनि हामीले ध्यान दिनुपर्छ होइन। यो 6 महिनासम्म चाहिँ दुध मात्र खुवाउनलाई आमाको स्वास्थ्यमा पनि कुरा आउँछ होइन। आमालाई राम्रोसँग खान दियो भने पो आमाले पनि राम्रोसँग दुध खुवाउन सक्छ नि त होइन। त्यही भएर आमाको पोषणमा पनि हामीले ध्यान दिनुपर्छ। अब हाम्रो चाहिँ आमाको पोषणमा चाहिँ कार्बोहाइड्रेट चाहिँ धेरै हुन्छ हैन त्यसको साथसाथै हामीले प्रोटिन भयो सागसब्जी फलफूलहरू पनि खुवाउनु पर्छ अनि झोलिलो कुराहरू पराठाहरू पनि खुवाउनु पर्छ यदि हामीले आमालाई चाहिँ राम्रोसँग पोषण दिन सक्यो भने दूध पनि त राम्रोसँग आउँदैन बच्चालाई दूध पुग्दैन त्यो चाहिँ हामीले राम्रोसँग चाहिँ जानकारी चाहिँ दिनुपर्छ
3: भनेपछि बालबालिकाको स्वास्थ्यमा चाहिँ आमाको स्वास्थ्य चाहिँ महत्वपूर्ण रह्यो आमा स्वस्थ भएमा चाहिँ बालबालिका पनि स्वस्थ हुने भयो होइन अब यो पोषणकै सन्दर्भमा यहाँले भन्नुभयो धेरै जस्तो ठाउँमा अझै पनि यो सागपातहरू नखुवाउने आमालाई होइन र लगायत चाहिँ अरू अरू कुराहरू जस्तो पोषणयुक्त खानेकुराहरू नखुवाउने यहाँले भन्नुभयो कतिपयले चाहिँ एकदमै राम्रो खानपिनमा ध्यान पनि दिएको हुन्छ समुदायमा भन्ने हो भने केही केही समुदायको चाहिँ एकदम राम्रो खानपिन पनि हुन्छ अलिकति उदाहरण दिनुपर्दा कस्तो खालको खाना चाहिँ आमाको लागि उपयुक्त हुन्छ बालबालिकालाई भनौँ न त्यो स्तनपान गराउनको लागि चाहिँ आमालाई चाहिँ कस्तो खाना खुवाउने
4: अब आमाको लागि चाहिँ कार्बोहाइड्रेट जस्तै अब हामी खाना त खुवाउँछौँ नै होइन खानाको साथसाथै हामीले माछा मासु पनि खुवाउनु पर्यो त्यसको साथसाथै हामीले सागसब्जी गेडागुडेहरू फलफूलहरू पनि सँगसँगै चाहिँ दिनुपर्छ अनि चोलिलो पराठाहरू होइन अब ज्वानोको झोल त हामी खुवाउँछौँ त्यो राम्रै हो होइन त्यसको साथसाथै अरू जुसहरू खुवाउनु त हुन्छ नहुने त होइन तर हामीले चाहिँ फ्रेस जुसहरू होइन दिउँसोतिर फलफुलहरू चाहिँ तात पानीले पखालेर राम्रोसँग पखालेर चाहिँ खुवाउनु चाहिँ पर्छ अब यसको कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ क्यालोरी कुरा गर्दाखेरि चाहिँ अब स्तनपान गर्ने आमाहरूलाई चाहिँ हामीले जति खान्छौँ त्यसको 500-600 क्यालोरी चाहिँ बढी खुवाउनु पर्छ प्रोटिन पनि बढी दिनुपर्छ हामीले भन्दा पनि किनभने उहाँले चाहिँ स्तनपान गराउनु पर्छ नि त त्यही भएर चाहिँ प्रोटिन पनि धेरै भएको अनि सागसब्जी फलफुल भएको खाना खुवाउनु पर्छ जस्तो लाग्छ अनि त्यसमा चाहिँ दुधहरू पनि खुवाउनु चाहिँ पर्छ
3: कतिपय समुदायमा चाहिँ यो घिउ चाकोहरू चाहिँ अलिक मजाले खुवाउने चलन पनि छ यो घिउ चाको अनि यो तिल होइन यिनीहरू कतिको राम्रो हो त
4: घिउ चाको खुवाउनु नराम्रो त होइन घिउ चाकोको सँगसँगै हामीले साग सब्जी दुध दियो भने चाहिँ ठिकै छ तर घिउ चाकोमा त सधैँ खुवाउनु चाहिँ आमाको लागि चाहिँ खाना चाहिँ पुग्दैन अरू जस्तै प्रोटिनहरू भिटामिनहरू चाहिँ पुग्दैन मिनरलहरू पुग्दैन त्यही भएर घिउ चाकोको सँगसँगै हामीले चाहिँ सागसब्जी फलफूलहरू चाहिँ दिनुपर्छ
3: अब यो खानपिनमा चाहिँ अझ कतिपयले चाहिँ अब दुईजनाको शरीरको लागि पुग्ने गरी खुवाउनु पर्छ भनेर त्यो मात्रा धेरै खाने वा खुवाउने चलन पनि छ अत्यधिक खाने खुवाउने गर्दाखेरि चाहिँ अलिकति सुत्केरीमा शरीर अलिक भद्दा पनि देखिन्छ होइन खासमा खाने तरिका चाहिँ कस्तो हो त
4: अब सुत्केरीमा धेरै खुवाउनु भन्नाले अब हाम्रो स्तनपान गराउनु पर्छ त्यही भएर धेरै खुवाउनु पर्छ भनेर खुवाउनु त राम्रै हो होइन तर त्यसमा चाहिँ हामीले सन्तुलन खाना चाहिँ मिलाउनु पर्यो अब चाखु भात मासु घिउ मात्र दियो भने त अवश्य पनि मोटाउँछ होइन अब यसमा चाहिँ ध्यान दिएर हामीले चाकु भात चाहिँ ठिक मात्रामा अब दिनको कति चम्चा एक चम्चा या दुई चम्चा घिउ होइन चाकु थोरै त्यसको साथसाथै माछा मासु पकाउँदाखेरि चाहिँ चिलो कम गरेर पकाएर अनि त्यसमा चाहिँ अनि फलफूल र सागसब्जी पनि हामीले मिसाएर दियो भने चाहिँ त्यो चाहिँ राम्रै हुन्छ अनि स्तनपान गर्दाखेरि चाहिँ त्यो चाहिँ ब्यालेन्समा आउँछ
3: कतिपय आमाको अथवा पहिलो बच्चा जन्मिने आमाले चाहिँ स्तनपान गराउन नपाएको अवस्था पनि हुन्छ दूध कम आउने अथवा दूध नआउने समस्या हुन्छ खासमा किन हुन्छ र कसरी यसको समाधान गर्ने
4: यो दूध नआउने भने त हुँदैन होइन यदि हाम्रो चाहिँ के चलन छ भने दूध आएन भने दूध चुसाउने हामीले चाहिँ छोडिदिन्छौँ कि होइन त्यसले गर्दाखेरि चाहिँ हर्मोनल इम्ब्यालेन्स हुन्छ त्यसले गर्दा झन् दुध सुक्दै जान्छ त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने दुध नआए पनि दुध चाहिँ चुसाउन छोड्नु हुँदैन बच्चालाई चाहिँ दुध चुसाउने एकदम आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने त्यो पनि हामीले डक्टरको चाहिँ सल्लाह अनुसार मात्रै नभए चाहिँ सकेसम्म चाहिँ हामीले चाहिँ स्तनपान नै गराउने त्यसको लागि चाहिँ अब आमाले पनि पोषणयुक्त खानेकुरा खानुको साथसाथै जस्तै राति पनि दुध चाहिँ चुसायो भने राति चुसाउँदाखेरि पनि धेरै चाहिँ मिल्क सेक्रेसन हुने चाहिँ धेरै चाहिँ सम्भावना चाहिँ हुन्छ त्यही भएर चाहिँ दुध आएन भनेर दुध चुसाउन छोड्नु चाहिँ हुँदैन भन्छु
3: सँगसँगै खानपिनमा
4: चाहिँ एकदमै ध्यान दिनुपर्छ झोलिलो कुराहरू खानु पर्यो अनि बच्चालाई चाहिँ पहिला आफ्नो दुध नै चुसाउने अनि मात्र आउँदै आएन भने मात्र अर्को विकल्प आउने होइन भने चाहिँ आमाको दुधले नै ध्यान दिन्छ।
3: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार। अघिकै प्रसंगसँग जोड्न चाहन्छु, जस्तो यहाँले चाहिँ विकल्पहरू चाहिँ अब दूध नआएमा विकल्प दिने भन्नुभयो। विकल्प दिँदाखेरि चाहिँ यो पाउडर दूध अथवा होइन बट्टाको दूधहरू खाने चलन छ, जसलाई चाहिँ सरकारले अथवा सँगसँगै चिकित्सक नर्सहरूले पनि प्रतिबन्ध जस्तै लगाएको छ होइन। के छ त अब यो दूध नआएको अवस्थामा खुवाउने नै हो कि यो प्रतिबन्ध लगाए पनि यसलाई चाहिँ खुवाउनु पर्ने स्थिति आउन सक्छ?
4: अब यो प्रतिबन्ध लगाएको त एकदम राम्रो हो होइन, यसलाई सकेसम्म चाहिँ हामीले फर्मुला मिल्कलाई चाहिँ हामीले प्रोत्साहन चाहिँ गर्नै हुँदैन। अब विकल्प भन्नाले अब जस्तै आमा बिरामी नै छ होइन, आमाले खुवाउनै सक्दैन, आमाको दुध नै आएको छैन भने चाहिँ हामीले चाहिँ डक्टरको परामर्श पनि लिनु पर्यो होइन। अब पिडियाट्रिक डक्टर गाइनी डक्टरको चाहिँ परामर्श दिँदै उहाँले चाहिँ सक्दै सक्दैन आउँदै आउँदैन भने मात्र हामीले चाहिँ फर्मुला मिल्कमा जाने हो दुधमा जाने हो, नभए चाहिँ जानै हुँदैन। यो चाहिँ हामीले रोक्नै पर्छ, नियन्त्रण चाहिँ गर्नै पर्छ यसमा चाहिँ।
3: अब आमा र बच्चाको स्वास्थ्यको लागि जुन स्तनपान महत्वपूर्ण भन्नुभयो होइन, यसका लागि चाहिँ यहाँले विशेष कुराहरू गर्दा विशेष अस्पतालमा ती आमा र बच्चाको स्याहार सुसार गर्दाखेरि चाहिँ गर्नै नहुने तर गरिरहेको केही गल्तीहरू सम्झिनु पर्दा चाहिँ के यसलाई सम्झिनुहुन्छ?
4: अब गर्नै नहुने चाहिँ यो काम गर्दाखेरि चाहिँ देखेको चाहिँ आमाहरूलाई चाहिँ यो दुध खुवाउनु भन्दा भन्दा पनि उहाँहरूले बट्टाको दुध चाहिँ लिएर आउनुहुन्छ, किनभने सजिलो छ होइन, अनि घर परिवारलाई पनि सजिलो छ, आमाको दुध निचोरी राख्नु पनि परेन होइन। आमालाई अब जस्तै विशेष गरेर यो अपरेसन गरे हुन्छ नि सिजरिन सेक्सन, त्यस्तो चाहिँ आमालाई चाहिँ आराम चाहिन्छ भनेर आफै किनेर ल्याउनुहुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ जनमूलक जनचेतना चाहिँ जगाउनु पर्यो, उहाँलाई चाहिँ हामीले चाहिँ अब गर्भ अवस्थादेखि नै आमाको सँगसँगै उहाँको परिवारलाई पनि हामीले चाहिँ शिक्षा दिनु पर्यो। यो चाहिँ गर्नै नहुने हो नि त, आमाको दुध चाहिँ आइराखेको हुन्छ, खास त अब पाउने बित्तिकै धेरै दुध त चाहिँदैन, तर उहाँहरूको चाहिँ के हुन्छ भने बच्चा रुने बित्तिकै अब यो भोक आयो भने नै मात्रै हुन्छ कि, अब बच्चा त विभिन्न कारणले रुन्छ नि त, तर उहाँहरूको उसमा चाहिँ भोकाकै हो भनेर चाहिँ दुधको त्यो जुन फर्मुला मिल्क चाहिँ आफै किनेर चाहिँ खुवाइरहेको हुन्छ, त्यो चाहिँ गर्नै नहुने हो। त्यसको लागि चाहिँ हामीले कन्ट्रोल चाहिँ नियन्त्रण चाहिँ गर्नै पर्छ।
3: विशेष गरेर नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि होइन, तथ्याङ्कहरूले पनि पाँच वर्षको तुलनामा 50% महिलाहरूले चाहिँ स्तनपान गराउने गरेको छ भनेर पनि आएको छ होइन। यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
4: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, यसमा चाहिँ हामी अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो, अनि सरकार, सबैको चाहिँ ठूलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुत्केर बिदा, त्यसबाट 60 दिन भयो, अहिले 98-90 दिन छ होइन, त्यसको साथसाथै बेटौली बिदा पनि बस्न पाउँछ, त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त। अर्को कुरा अहिले हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ, सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। अब अहिले चाहिँ हाम्रो धार्मिकस्थल यो पशुपतिमा पनि स्तनपान कक्ष छ होइन, ठाउँ ठाउँमा स्तनपान कक्ष छ, त्यसले गर्दाखेरि चाहिँ स्तनपान गराउनलाई चाहिँ अप्ठ्यारो भएन नि त होइन, त्यो कक्षमा गएर स्तनपान गराउनु पायो होइन। अर्को कुरा अब यो शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासू ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ, त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
3: कार्यस्थलले चाहिँ कतिको सहयोग गरिरहेको जस्तो लाग्छ यहाँलाई, अथवा के गर्नुपर्छ अझै कार्यस्थलमा चाहिँ महिलाको लागि?
4: अब यो कार्यस्थलमा चाहिँ यो स्तनपान कक्ष मात्र होइन कि, यो बच्चा स्याहार्ने केन्द्र होइन, शिशु नै नभनौ बच्चा नै स्याहार्ने केन्द्र पनि बनाइदियो भने चाहिँ अझै धेरै यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब जस्तै स्तनपान कक्ष त छ होइन, कसैको घर त टाढा हुन्छ, बच्चा ल्याउन त सक्दैन त्यसले पनि धेरै इफेक्ट हुन्छ. अब नजिककोले त घरको परिवारले ल्याइदिन्छ एकछिन भए पनि, 20 मिनट आधी घण्टा भए पनि बच्चालाई दुध खुवाउनु त पाउँछ, तर घर टाढा भएकोले त्यो सम्भव हुँदैन. त्यही भएर चाहिँ कार्यस्थलमै चाहिँ शिशु स्याहार केन्द्र जस्तै बच्चा स्याहार्ने, अब शिशु नवजात शिशु मात्र होइन कि 2 वर्षसम्मलाई बच्चा दुध खुवाउनु मिल्दै गरेको चाहिँ बनाइदियो भने चाहिँ यसमा चाहिँ धेरै सुधार हुन्छ जस्तो लाग्छ.
3: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि विभिन्न महिला र बाल बालिका मैत्री केही भनौँ न कार्यक्रमहरू कार्यस्थलहरू निर्माण गर्न के सहयोग गर्न सक्छ?
4: यो स्थानीय सरकारले पनि सरकारले अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाल हेरचाह केन्द्र हुनुपर्छ होइन. ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ.
3: हरेक कार्यस्थलमा नभए पनि पालिकाको कुनै निश्चित ठाउँहरूमा चाहिँ त्यस्तो खोलिदिन चाहिँ पालिकाले सहयोग गर्न सक्ने भयो.
4: हजुर हजुर, त्यो गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ. अनि अर्को चाहिँ अब अहिले चाहिँ 98 दिन छ सुत्केरी बिदा, त्यसमा त अब 6 महिना बढाउन सक्यो भने त धेरै राम्रो हो. स्थानीय सरकार भन्दा पनि यो चाहिँ केन्द्रीय सरकारबाट हुनुपर्छ होला.
3: सरकारले भन्यो र धेरै जसो सरकारी कार्यालयहरूले चाहिँ यसलाई मानेर कामहरू शुरू भएको छ, तर निजी र गैर सरकारी निकायमा त एकदमै कम छ. कसरी बढाउन सकिएला निजी क्षेत्रमा चाहिँ हामीले?
4: अब निजी क्षेत्रमा बढाउन त यो हामीले सरकारले नीति मात्र राखेर भएन, अनुगमनहरू जानु पर्यो होइन. अनुगमन गएर उहाँलाई चाहिँ फोर्सफुली नै भन्नु पर्यो र साथसाथै अब उहाँको स्टाफहरूलाई पनि तालिम दियो भने चाहिँ यसमा चाहिँ सुधार गर्न चाहिँ सकिन्छ.
3: हामीले जुन लक्ष्य राखेका थियौँ नि स्तनपानको 6 महिनासम्म अथवा 2 वर्षसम्म बाल बालिकालाई स्तनपान गराउने भनेर सरकारको जुन लक्ष्य छ, त्यो लक्ष्य अनुसार काम भयो भने चाहिँ बाल मृत्यु दर, कुपोषण अनि यो संक्रमण न्यूनीकरणमा चाहिँ कस्तो खालको योगदान चाहिँ पुग्ने देखिन्छ?
4: अब यो लक्ष्य पूरा भयो भने चाहिँ किनभने स्तनपान जस्तो राम्रो स्तनपान अमृत समान भनिहाल्छ होइन, भन्छ त्यो छँदै छ. त्यसले गर्दाखेरि चाहिँ यो कुपोषण हुनबाट बच्छ, झाडा पखाला हुनबाट बच्छ होइन. जब कुपोषण हुँदैन, झाडा पखाला लाग्दैन, बिरामी कम हुन्छ भने आमालाई पनि राम्रै हुन्छ, परिवारलाई पनि सहयोग पुग्छ होइन. अब कुपोषण भयो भने बाल मृत्यु दर बढ्छ नि त होइन. त्यही भएर स्तनपान राम्रोसँग गराउन सक्यो भने चाहिँ राम्रै हुन्छ.
3: प्रविधि जनचेतनाले चाहिँ कतिको यो स्तनपान गराउने महिलाहरूको संख्यामा चाहिँ बढेको जस्तो लाग्छ?
4: जनचेतनाले पनि अवश्य पनि बढ्छ होइन. जनचेतनामूलक कार्यक्रमहरू जस्तै अहिले सामाजिक सञ्जालहरू थुप्रै छन्, फेसबुकहरू चलाउँछन् होइन. यदि छोटो भिडियो मात्र पनि राखिदियो भने पनि, अब किनभने टिकटकहरू हेर्छन्, त्यसमा छोटो छोटो भिडियो मात्र राख्यो भने पनि धेरै फाइदा हुन्छ. त्यही भएर त्यो जनचेतनामूलक कार्यक्रम चाहिँ चाहिन्छ. त्यसले गर्दाखेरि चाहिँ इम्प्रुभ चाहिँ हुन्छ, राम्रो चाहिँ हुन्छ.
3: प्रविधि र जनचेतना जोडेर गर्न सक्यो भने चाहिँ अझ राम्रो
4: अझ राम्रो हुन्छ. अनि अब टाइम टाइममा अब पहिला जस्तै अब यो टिभीहरूमा पनि त्यस्तै खालको चाहिँ कार्यक्रमहरू राखिदिने, अघि भने जस्तै छोटो छोटो भिडियोहरू राखिदिने होइन, अब रेडियोबाट होइन, अरू सामाजिक सञ्जालहरूमा पनि कार्यक्रम चलाउने, अनि विशेषज्ञहरूसँग चाहिँ अन्तर्वार्ता दिने. अब जो आमाले चाहिँ यसमा चाहिँ 6 महिनासम्म दुध खुवाएको, 1 घण्टाभित्रै दुध खुवाएको आमाहरू जो सफल भएको छ उहाँहरूको चाहिँ अन्तर्वार्ता लिने होइन, अनि प्रसारण गर्यो भने अवश्य पनि चाहिँ यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ.
3: जुन यहाँले भन्नुभयो सामाजिक सञ्जाल र डिजिटल माध्यमले पनि यो स्तनपान प्रवर्धनमा चाहिँ भूमिका खेल्ने नै भयो. अलिकति अहिले हामीले बढी जोड दिनुपर्ने, विशेष गरेर अहिले चाहिँ स्तनपान कार्यक्रममा चाहिँ बढी जोड दिनुपर्ने युवा पुस्ता लक्षित कार्यक्रम पनि हो कि, अथवा केलाई चाहिँ बढी जोड दिनुपर्छ अहिले?
4: अब युवा पुस्ता लक्षित त हो नै होइन. अब युवाहरूलाई अहिलेदेखि नै हामीले चाहिँ शिक्षा दिन सक्यो भने अब उहाँ नै हो पछि हुने होइन आमाहरू. त्यही भएर युवा पुस्तालाई लक्षित गरेर अब अझ त मेरो विचारमा है, मेरो सिङ्गल विचारमा चाहिँ अझ यो 10 कक्षाको कोर्समै ब्रेस्ट फिडिङ पनि केही पोर्सन राखिदियो भने झन् राम्रो हुन्छ जस्तो लाग्छ मलाई. चाहिँ
3: पाठ्यक्रममै
4: पाठ्यक्रमै 10 क्लासको पाठ्यक्रममा केही मात्र राखिदियो भने यसले चाहिँ धेरै नै मद्दत पुर्याउँछ जस्तो लाग्छ। यो अहिलेको युवा पुस्तालाई हामीले शिक्षा दिन सक्यो भने अहिलेको युवा पुस्ताले उहाँको अब साथीभाइलाई पनि जानकारी दिन्छ होइन, अनि आमा बाउ जो चाहिँ अन्धविश्वासमा बसेको हुन्छ नि उहाँलाई पनि सम्झाउन सकिन्छ त्यो उमेरले चाहिँ अहिलेको युवा पुस्ता चाहिँ पहिलाको भन्दा धेरै अगाडि छ होइन, उहाँहरू चाहिँ अब डिजिटल बाटो पनि धेरै अगाडि छ, सामाजिक सञ्जाल पनि धेरै हेर्छन्, त्यही भएर उहाँहरूलाई चाहिँ यो शिक्षामूलक कार्यक्रम चाहिँ शिक्षा चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई।
5: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: गीता किलम्बो शिल्पकारसँग कुराकानी गरिरहेका छौं। स्तनपान गराउने महिलाको संख्या अझै वृद्धिका लागि गर्नुपर्ने थप प्रयासका बारेमा अब हामी कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिँदो नेपालमा।
1: धन्यवाद।
0: संयुक्त पहलमा चाहिँ सबैभन्दा पहिला त परिवारकै भूमिका महत्वपूर्ण नै हुन आउँछ होइन। विशेष श्रीमान र घर परिवारले चाहिँ कस्तो खालको साथ सहयोग चाहिँ दिन जरूरी छ महिलालाई?
1: अब विशेष गरेर परिवार र श्रीमानले चाहिँ कस्तो खालको भन्दाखेरि चाहिँ अब आमालाई चाहिँ आमाले दुर्खाउनु पर्ने हुन्छ होइन। अब बच्चालाई बच्चाकै बच्चो थाङ्नाहरू धुनु पर्ने हुन्छ, त्यो पनि धोइदिनु पर्यो। भात पकाउने कुरा आउँछ होइन, त्यो चाहिँ श्रीमानले गरिदिए पनि हुन्छ। अब अफिसबाट आउने बित्तिकै अब कुनै कुनै घरमा त होइन, अब तिमी आयो बुहारी हो होइन, पकाऊ अब खुवाऊ हामीलाई पनि भन्ने हुन्छ। त्यो नभनिकन सासु ससुराले बनाएर राखिदियो भने त्यो टाइम चाहिँ अब बच्चालाई दिन सकिन्छ होइन। अनि त्यसको साथसाथै अब राति भयो, राति पनि त आमा त थाकेको हुन्छ होइन, कहिले काहीँ निदाइन्छ, त्यसकोमा चाहिँ अब श्रीमानले चाहिँ आफैले चाहिँ हेरेर आमालाई उठाएर लड्डुट खुवाऊ, म अर्को ठाउँमा साङ्ना फेरिदिने बाबुले चाहिँ गरिदियो भने धेरै चाहिँ हेल्पफुल हुन्छ। अनि त्यसमा चाहिँ मानसिक तनाव पनि हुँदैन आमालाई, मानसिक तनाव नभएपछि स्तनपान गराउन पनि सजिलो हुन्छ होइन, अनि दुध उत्पादन पनि राम्रो हुन्छ।
0: धेरै जसो महिला सुत्केरी भएको बेला चाहिँ यो डिप्रेसनको होइन समस्या पनि धेरै हुने गरेको छ, मानसिक तनाव चाहिँ धेरै भएको चाहिँ तथ्याङ्कले पनि देखाउँछ, त्यो न्यूनीकरणमा पनि यसले चाहिँ सहयोग पुर्याउने भयो।
1: हजुर, यसमा चाहिँ न्यूनीकरणमा धेरै चाहिँ सहयोग पुर्याउँछ, यदि चाहिँ श्रीमान र परिवारले धेरै साथ दियो भने चाहिँ यो न्यूनीकरण हुन्छ नै।
0: अब यो सँगसँगै चाहिँ अघि यहाँले भन्नुभयो कि यसमा चाहिँ कार्यस्थलको पनि त्यत्तिकै भूमिका हुन्छ, ऊ यदि कामकाजी महिला हो भने, र समुदायको अलिकति समाज समुदायको भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले, कस्तो खालको उसले चाहिँ सहयोग गर्न सक्छ एकजना सुत्केरी महिलाको लागि र स्तनपान गराउने महिलाको लागि?
1: समुदायले पनि अब यदि चाहिँ उहाँको परिवारले उहाँलाई साथ दिएको छैन भने समुदायले चाहिँ उहाँको परिवारलाई चाहिँ सम्झाउनु पर्यो। यदि उहाँ पनि अब समुदायमा चाहिँ कति कुरा जाने बुझेकाहरू हुन्छन्, उहाँले चाहिँ अब यो चाहिँ गराउनु पर्छ, शिक्षा दियो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
0: यो महिला अनि यो परिवार र समुदाय बीच समन्वय गराउनको लागि पनि पालिकाले कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
1: पालिकाहरूले चाहिँ अब कतिवटा पालिकाहरूले सुस्याहार केन्द्र पनि खोलिएको छ, त्यसले गर्दाखेरि पनि धेरै महिलाहरूलाई सजिलो भएको छ। अर्को यो स्वयंसेविकाहरू राखेर होइन, उहाँहरू चाहिँ घर घरमा गएर स्तनपानको बारेमा शिक्षा दियो भने पनि धेरै राम्रो हुन्छ। अनि उहाँहरू चाहिँ घर घरमा जाँदाखेरि चाहिँ आमालाई मात्र नभइकन उहाँको श्रीमान उहाँको परिवारलाई राखेर सासू ससुरालाई राखेर होइन शिक्षा दियो भने पनि त्यो पनि राम्रो हुन्छ। अनि उहाँहरूले चाहिँ अब कुन कुनलाई चाहिँ अब कसरी दुध खुवाइरहेको छ कि छैन भनेर चाहिँ ठाउँ टाइम टाइममा गएर चाहिँ सोधपुछ गर्यो भने चाहिँ त्यो पनि राम्रो हुन्छ। पालिकाहरूले अनि टाइम टाइममा जनचेतनामूलक कार्यक्रमहरू राखेर काम गर्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
0: जस्तो यो महिला स्वास्थ्य स्वयंसेविकाको कुरा गर्नुभयो, ग्रामीण भेगमा एकदमै प्रभावकारी भए पनि शहरी क्षेत्रमा आवश्यकता छ, तर शहरी क्षेत्रमा एकदमै शहरीकरण भएको कारणले गर्दा सबै ठाउँमा महिला स्वास्थ्य स्वयंसेविका नपुग्ने र जहाँ आवश्यक छ नि त्यहाँ पुग्न नसक्ने, यो चुनौती चाहिँ कतिको पाउनु भएको छ अथवा यहाँ चाहिँ के देख्नु भएको छ?
1: यो शहरी एरियामा चाहिँ यदि स्वयंसेविका नभए पनि विभिन्न माध्यमबाट चाहिँ हामीले चाहिँ उहाँहरूलाई जनचेतनामूलक कार्यक्रम राख्न सक्छौँ। अघि नै भनिसकेँ मैले, अब जस्तै यो सामाजिक सञ्जालहरू अहिले प्राय सबैले नै चलाउँछ, इभन हाम्रो बाजे बजेले पनि चलाउन थालेको छ अहिले। त्यही भएर चाहिँ स्वयंसेविका नपुगे पनि शहरी क्षेत्रमा चाहिँ यदि चाहिँ हामीले यो सामाजिक सञ्जाल मार्फत या कुनै माध्यम रेडियो भयो होइन टिभी भयो त्यहाँबाट मात्र पनि हामीले जनचेतनामूलक कार्यक्रम चलाउन सक्यो भने चाहिँ यसमा चाहिँ सहयोग
0: सबैभन्दा धेरै भूमिका चाहिँ स्वास्थ्य केन्द्रकै हुन्छ होइन, किनभने त्यो महिला गर्भवती हुनु अघिदेखि अथवा गर्भवती भएदेखि निरन्तर रूपमा स्वास्थ्य संस्था र केन्द्रसँगको सम्पर्कमा रहन्छ। अब यहाँ जस्तो नर्सिङ पेसामा लागेका चिकित्सकहरूसँगको समन्वय र स्वास्थ्य केन्द्रहरूको भूमिका चाहिँ के पाउनुहुन्छ?
1: यो स्वास्थ्य केन्द्रको भूमिका त ठूलो छ। म चाहिँ अब यसमा चाहिँ स्वास्थ्य केन्द्रले चाहिँ एक त स्टाफहरूलाई चाहिँ तालिमहरू चाहिँ दिनुपर्छ होइन, जब गर्भावस्थामा चेकअपको लागि आउनुहुन्छ नि त्यहाँदेखि नै चाहिँ स्वास्थ्य कर्मीले चाहिँ उहाँलाई चाहिँ स्तनपानको बारेमा चाहिँ शिक्षा चाहिँ दिनुपर्छ। यदि गर्भ अवस्था

0: मै दियो भने चाहिँ उहाँले चाहिँ दिमागमा चाहिँ राख्नु हुन्छ नि त गर्भावस्थामा अनि फेरि एकचोटि मात्र दिएर पुगेन जति जति चाहिँ उहाँहरू चाहिँ चेकअपको लागि आउनुहुन्छ एन्टिनेरो चेकअपको लागि त्यतिचोटि नै उहाँहरूलाई चाहिँ स्तनपानको बारेमा चाहिँ जानकारी दियो भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
1: अलिकति अब यहाँ 3 दशक भन्दा बढी समय भइसक्यो यो क्षेत्रमा लाग्नु भएको होइन, सुत्केरी महिलाहरूसँग पनि तपाईँको धेरै अब सम्पर्कमा रहेर कामहरू पनि गर्नुभयो, केही अलि राम्रा यहाँहरूले दिएको सन्देशबाट यहाँहरूले दिएको कुरालाई सुनेर भनौ न चेन्ज भएको होइन सकारात्मक रूपमा लिएको अथवा सकारात्मक परिवर्तन आएको महिलामा भनौ अथवा महिलाका श्रीमानमा अथवा उसको परिवारमा आएको परिवर्तन केही सम्झिनुहुन्छ?
0: के सम्झिन्छु भने पहिला भन्दा अहिले चाहिँ श्रीमानहरूले धेरै हेल्प गर्नुहुन्छ अनि सासू ससुराले पनि होइन, अब पहिला भए चाहिँ उहाँहरूले छुँदै छुँदैन, बच्चा पाए पनि बच्चालाई छुने थाङ्ना साङ्ना फेर्ने गर्दिनुहुन्न, अहिले चाहिँ बच्चालाई चाहिँ स्याहार गर्ने होइन आमालाई पनि खानपिन चाहिँ राम्रो दिने त्यसपछि चाहिँ स्तनपानमा ल दुध खुवाऊ तिमी दुध खुवाऊ म चाहिँ यो थाङ्ना साङ्ना सुकाउने म थाङ्ना धोइदिने चाहिँ अहिले चाहिँ गरेको चाहिँ पाएको छु। पहिलाको भन्दा चाहिँ त्यसमा चाहिँ धेरै नै जस इम्प्रुभ चाहिँ छ परिवर्तन चाहिँ छ पहिलाको भन्दा चाहिँ पहिला त चाहिँ छुँदै छुँदैन थियो नि त।
1: अनि 3 दशक अगाडिको कुरा सम्झिनु पर्दा केही त्यस्तो नराम्रो केही दुःख लाग्दो त्यस्तो घटनाहरू सम्झिनुहुन्छ?
0: अब त्यो 3 दशक अगाडि चाहिँ आमा चाहिँ सुत्केरी हुन्छ होइन, त्यसमा चाहिँ अब सासु ससुराले पनि त्यति साह्रो चाहिँ नहेर्ने अब ल्यायो खाना।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: इन्स्टिट्युटमा नै गरेको थिएँ, त्यो चाहिँ मलाई दुःख लाग्छ।
1: अहिले सम्झिनु पर्दा चाहिँ भनौँ न अहिले त्यो सकारात्मक आएका परिवर्तनहरू अहिले भन्नुपर्दा चाहिँ के चाहिँ तपाईँ धेरै परिवर्तन भएको जसले गर्दा एकदम खुसी पनि लाग्छ तपाईँलाई?
0: सकारात्मक परिवर्तन भन्नुपर्दाखेरि चाहिँ अब त्यही अहिले चाहिँ श्रीमान र सासु ससुराले पहिलाको दाजुमा धेरै हेर्नुहुन्छ होइन, अहिले चाहिँ यो पाठ विभागहरू खस्ने चाहिँ पहिलाको दाजुमा चाहिँ न्यूनीकरण छ, अनि स्तनपानलाई चाहिँ धेरै उहाँहरूले चाहिँ ध्यान दिनुहुन्छ होइन, अनि बच्चालाई दुध खुवाऊ तिमी म चाहिँ काम गरिदिन्छु भन्ने सकारात्मक पनि मैले चाहिँ देखेको छु। आमा बच्चाले नै पनि स्याहार्ने सरसफाइमा ध्यान दिनको लागि चाहिँ सरसफाइमा ध्यान दिने त्यो चाहिँ पाएको छु पहिलाको दाजु।
1: अब अलिकति सरकारले जुन गरिरहेको छ त्यो प्रशंसनीय पनि छ र धेरै सुधार पनि आइरहेको छ होइन, अझै पनि अलिकति नीतिगत सुधार अथवा कार्यक्रममा होइन चाहिँ कस्तो खालको परिवर्तनहरू जुन चाहिँ जरुरी छ जस्तो लाग्छ यतिखेर?
0: सरकारले चाहिँ टाइम टाइममा चाहिँ अनुगमन चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई, कार्यस्थलहरू छ कि छैन, अब यो बाल शिशु केन्द्र पनि चाहिन्छ नि भनेर चाहिँ नीति बनाउने, त्यसपछि चाहिँ सकेसम्म चाहिँ आमालाई चाहिँ 6 महिनासम्म सुत्केरी बिदा दिने प्रावधान बनायो भने चाहिँ अझ यसमा चाहिँ धेरै सुधार हुन्छ। निजी कार्यस्थलमा पनि अब अनुगमनहरू जाने होइन जुन नीति बनाएको छ नि त्यो चाहिँ उहाँहरूले चाहिँ अप्नाउनै पर्छ भनेर चाहिँ फोर्सफुल्ली पनि बनायो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
1: अब विशेष गरेर अस्पतालहरूमा चाहिने चाहिँ के छ त यो यही महिलाको जुन स्तनपान गराउने महिलाहरूको लागि र भनौँ न बाल स्वास्थ्य सुधारको लागि चाहिँ विशेष यही पाटन अस्पतालमा भन्नुपर्दा यो अस्पताललाई चाहिँ पहिल्यैदेखि धेरै विभिन्न अवार्डहरू पनि पाउनु भएको छ शिशु स्याहार र बाल सँगसँगै आमाको स्वास्थ्य सुधारको लागि चाहिँ होइन, यहाँ पनि अझै के आवश्यक चाहिँ देख्नुहुन्छ? अझै
0: अब यहाँ को भन्नु पर्दाखेरि चाहिँ आवश्यक चाहिँ यो सन्तान कक्ष चाहिँ भयो हैन तर बाल शिशु केन्द्र चाहिँ छैन त्यसले गर्दाखेरि चाहिँ जति मात्रामा स्तनपान गराउनु पर्ने छ नि त्यति मात्रामा चाहिँ यहाँको स्टाफहरूले चाहिँ गराउन सकेका छैन मेरो विचारमा यो बाल शिशु केन्द्र पनि भइदिए राम्रो हुन्छ जस्तो लाग्छ मलाई
1: महिलाहरूले जस्तो बाल बालिकाहरूलाई स्वास्थ्य समस्या हुँदा बच्चाहरू छोडेर आमाहरू बच्चाहरू महिनौ अस्पताल राख्नु पर्ने अनि आमा चाहिँ घर पठाइदिने त्यस्तो पनि अवस्था छ र कतिपय ती महिलाहरू आउने जाने त्यो बाध्यात्मक परिस्थितिहरू पनि छन् होइन यस्तो समस्याहरू भयो भने चाहिँ समाधान चाहिँ कसरी गर्न सकिएला
0: स्तनपानको लागि स्तनपानको लागि चाहिँ अब बच्चाहरूलाई राख्नु पर्यो भने यहाँ चाहिँ के गर्नुहुन्छ भने आमा चाहिँ घरमै भए पनि उहाँले चाहिँ दुध निकालेर पठाउन मिल्छ त्यो टेम्परेचर मिलाएर जस्तै दुधको हामीले यहाँ अहिले सप्ताह चलिराख्दाखेरि यो स्तनपानको सप्ताहमा चाहिँ हामीले चाहिँ ब्रेस्ट मिल्क चाहिँ कसरी स्टोर पनि गर्न सकिन्छ भनेर हामी त्यो पनि जानकारी दिन्छौँ अब त्यो भन्नुपर्दाखेरि चाहिँ रुम टेम्परेचरमा हामीले यदि आमा स्वस्थ छ भने चाहिँ हामीले चाहिँ छ घन्टासम्म चाहिँ बच्चाको आमाको दुध निकालेर स्टोर गर्न सकिन्छ फ्रिजमा चाहिँ 24 घन्टासम्म राख्न सकिन्छ डिप फ्रिजमा 3 दिनसम्म हामीले स्टोर गर्न सकिन्छ अनि त्यो पनि हामी चाहिँ जानकारी दिइरहेका छौँ यदि अनि बच्चाको आमाको दुध चाहिँ निकालेको दुध चाहिँ तताएर चाहिँ खुवाउनु मिल्दैन तर पानीको तातो पानीमा चाहिँ डुबाउने डुबाएपछि चाहिँ त्यो चाहिँ खुवाउनु मिल्छ तर त्यो बाँकी भएको चाहिँ फाल्नुपर्छ भनेर हामी चाहिँ त्यो पनि हामी जानकारी दिन्छौँ
1: आमाको दुध चाहिँ 3 दिनसम्म फ्रिजमा राखेर खुवाउन मिल्ने यो चाहिँ अलिकति प्रोसेसहरू अलिकति त्यो भन्नु न जनचेतना जगाउने हिसाबले चाहिँ दूर दराजको ग्रामीण भेकोले पनि सुन्ने गरी जानकारी गराउनु पर्दा के छ अहिलेको हाम्रो प्रक्रिया
0: यसमा जानकारी दिनु पर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब कोही कोही आमाको प्रशस्त दुध चाहिँ आउँछ उहाँहरूले चाहिँ अब काममा जानुपर्छ भने चाहिँ हामीले सफा भाँडा होइन साबुनले राम्रोसँग धुनु पर्यो सकेसम्म चाहिँ अब उमालेको राम्रो भाँडा होइन सफा स्टिलको भाँडा बिर्को भएको त्यसमा उमाल्यो त्यसपछि चाहिँ त्यसमा चाहिँ अब दुध कतिसम्म आउँछ त्यो निचोर्यो त्यो टाइमको चाहिँ अब यो समयको दुध भनेर टाइम लेखेर राख्यो त्यो चाहिँ रुम टेम्परेचर हाम्रो रुम टेम्परेचरमा चाहिँ हामीले 4-6 घन्टासम्म राख्न सकिन्छौँ यदि फ्रिज छ अब गाउँघरमा त फ्रिज नहुन सक्छ त्यही भएर 4-6 घन्टामा त्यो टाइम लेखेर राख्यो अनि त्यसपछि फेरि अर्को भाँडामा चाहिँ त्यसपछि आएको अब 2-3 घन्टापछि फेरि त बन्छ नि त होइन त्यसपछि अर्को भाँडामा राखेर त्यो टाइम लेख्यो भने चाहिँ हामीले त्यसबाट पनि बच्चालाई अब अरू दुध चाहिँ खुवाइराख्नु परेन नि त आमाकै दुध पाउँछ होइन यदि फ्रिजमा चाहिँ राख्ने हो भने चाहिँ फ्रिजको डोरमा चाहिँ नराख्ने होइन फ्रिजभित्र राख्ने भने चाहिँ 24 आवरसम्म राख्न मिल्छ फ्रिजको दुध त चिसो हुन्छ अनि चिसो दुध त खुवाउनु हुँदैन होइन त्यही भएर चाहिँ हामी तातो पानीमा चाहिँ त्यो बोतलमा जुनमा हामीले दुध निचोर नि त्यो चाहिँ डुबाइराख्ने होइन नि मन तातो भएपछि त्यो खुवाउनु मिल्छ
1: स्टिलको राम्रो
0: स्टिलको सफा सिसाको या बिर्को भएको हुनु पर्यो होइन त्यो चाहिँ पानीमा डुबाएर अनि त्यो मन तातो भएपछि खुवाउने तर बाँकी भएको फेरि फ्रिजमा चाहिँ नराख्ने त्यो चाहिँ हामीले फाल्नुपर्छ त्यो चाहिँ खुवाउन मिल्दैन अनि डिप फ्रिज छ तर डिप फ्रिजमा राखेर भने चाहिँ 3 दिनसम्म मिल्छ अनि त्यो आइस भएको चाहिँ पहिला मेल्ट गर्नु पर्यो त्यही मन तातो पानीमा डुबाएर राख्ने मन तातो भएपछि चाहिँ खुवाउने बाँकी भएको फेरि फ्रिजमा नराख्ने त्यो चाहिँ फाल्नुपर्छ
1: कुनै कारणवश भनौँ न कतिपय बच्चाले आमाको दुध खान नपाएको हुन्छ केही कारणवश होइन उहाँहरूलाई चाहिँ अरू आमाले पनि त्यसरी दुध दिएर सहयोग गर्न सकिने भयो होइन हजुर त्यो पनि एउटा महत्वपूर्ण कुरा रह्यो सन्तान गराउने आमाको संख्या वृद्धि गर्न र आमा र शिशुको स्वस्थ शरीरको लागि चाहिँ सुझाव दिनुपर्दा परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ
0: महिलालाई चाहिँ म के सुझाव दिन्छु भने स्तनपान उमेर समान होइन स्तनपान भनेकै पहिलो खोप हो बच्चाको अनि बच्चाको अधिकार पनि होइन अनि पोषणयुक्त खाना पनि हो स्तनपान त्यही भएर हामीले स्तनपान गराउनै पर्छ त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ होइन समुदायको सहयोग पनि चाहिन्छ सरकारको सहयोग पनि चाहिन्छ होइन त्यही भएर स्तनपानैमा ध्यान दिउँ 6 महिनासम्म आमाको दुध मात्र खुवाउँ इभन पानी पनि चाहिँदैन होइन पानी पनि त्यसैमा प्रशस्त हुन्छ त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ अनि 2 वर्ष या 2 वर्ष बढीसम्म पनि दुध खुवाउँ 6 महिनापछि चाहिँ त्यसको साथसाथै अर्को खानेकुराहरू पनि खुवाउनु पर्छ 6 महिनापछि आमाको दुधले मात्र पुग्दैन होइन 6 महिनापछि अरूको खानेकुराको साथसाथै आमाको दुध चाहिँ कन्टिन्यू खुवाउँ 2 वर्षसम्म या 2 वर्ष बढी भन्दा खुवाउँदा पनि हुन्छ तर 2 वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौं त्यसमा चाहिँ म चाहिँ जोड दिनै चाहन्छु.
1: यहीँनिर अलिकति जोड नै मन लाग्यो. जस्तो कतिपय बच्चाहरू अहिले त त्यस्तो समस्या छैन, पहिलाका बच्चाहरू चाहिँ छ महिनाभन्दा बढी समय दुई वर्ष तीन वर्ष अझ पाँच वर्षसम्म नि दुध मात्र खाने, अरू खाना चाहिँ नखाने, अनि त्यसले गर्दा झन् कुपोषित भएको हो कि भन्नेहरू पनि छन् होइन. त्यस्तो समस्या यता कदा अहिले पनि कतै कतै सुनिन्छ. उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ?
0: उहाँहरूलाई चाहिँ के भन्छु भने अब कोही कोही बच्चाहरू आमाको मात्रै दुध खुवाउँदा अरू खानेकुरा खान मान्दैन होइन. त्यो भयो भने चाहिँ आमाले चाहिँ त्यो बच्चालाई दुई वर्षभन्दा बढी भयो तर अरू खानेकुरा खानै मान्दैन, आमाको दुध मात्र जतिखेर पनि चुसिराख्छ भने आमाको दुध छुटाएर चाहिँ त्यो पोसिलो खानेकुरा खुवाउनु भन्छु म चाहिँ. किनभने बच्चाहरू छ, मैले पनि देखाएको छु होइन, आमाको दुध मात्र खाने अनि अरू कुनै पनि नखाने, किनभने दुई वर्षपछि आमाको दुधले मात्र चाहिँ पुग्दैन होइन, अरू पोषणको कुरा चाहिन्छ नै. यदि खाना मान्दैन भने चाहिँ दुध छुटाएर चाहिँ पोसिलो खानेकुरा खुवाउनलाई चाहिँ सुझाव दिन्छु.
1: अब यस्तो अवस्था अथवा अरू विभिन्न अवस्थामा चाहिँ जस्तो परिवारले र स्पेसली चाहिँ श्रीमानले चाहिँ कस्तो खालको सहयोग चाहिँ गर्नु जरुरी छ?
0: यसमा चाहिँ फर्स्ट चाहिँ आमालाई सपोर्टको लागि चाहिँ सबै काममा चाहिँ हेल्प गर्नु पर्यो होइन, मदत गर्नु पर्यो. अब यो होइन, यो त आमाकै काम हो. अब बच्चा हेर्ने भयो होइन, थाङ्नाहरू धुने भयो, बच्चालाई सरसफाई गर्ने, घरको काम गर्नेमा चाहिँ आमा र अरू परिवारले हेल्प गर्यो भने चाहिँ अवश्य पनि राम्रो हुन्छ. अनि यो हेल्प गर्दाखेरि आमाको स्वास्थ्यको साथसाथै मानसिक तनाव पनि हुँदैन होइन, मानसिक तनाव नभएपछि स्तनपानमा सहज पनि हुन्छ.
1: स्तनपान सप्ताहकै सन्दर्भमा भन्नुपर्दा अस्पतालले गरिरहेको कार्यक्रम अलिकति चर्चा गरौँ न. अस्पतालले यो सप्ताहभरि के गर्दैछ?
0: हाम्रो चाहिँ यो अस्पतालले अब हिजोदेखि सुरु भयो, अगस्त फर्स्टदेखि सातसम्म हो होइन. हिजो अगस्त फर्स्ट थियो शनिबार होइन, शनिबार चाहिँ अब जहाँ जहाँ बच्चाहरू हुन्छ त्यहाँ त्यहाँ वार्डमा चाहिँ हामी यो कार्यक्रम राख्छौँ. हिजो चाहिँ प्राइभेटबाट सुरु भयो होइन, त्यसमा चाहिँ हामीले अब प्राइभेट अनि एनआइसियू पिआइसियू न्युनेटल एचडियू भयो, चिल्ड्रेन वार्ड अनि मेटर्निटी अनि यो निक्सामन अपरेसन गर्ने थिएटर भयो, त्यो जहाँ चाहिँ सिजरिङ गरिन्छ, अनि गाइनाकोलोजी जहाँ चाहिँ बच्चाहरू पनि हुन्छ, त्यो सबै मिलेर चाहिँ हामीले एक सप्ताह नै मान्छौँ होइन. यसमा चाहिँ हामी जनचेतनामूलक कार्यक्रमहरू राख्छौँ होइन. यसमा चाहिँ अब एउटा बच्चाको स्तनपान कतिको महत्व छ, यसको फाइदाहरू के छ, आमाको लागि फाइदा के छ होइन, बच्चाको लागि फाइदा के छ त्यो भयो, अनि स्तनपान गर्ने तरिकाहरू, आसनहरू होइन, कुन कुन पोजिसनमा हामी बच्चालाई दुध खुवाउन सक्छौँ, अनि बच्चाको आमाको त्यो दुध चाहिँ कसरी स्टोर गर्न सकिन्छ होइन, अनि त्यसपछि चाहिँ यो आमाको पोषणको कुराहरू भयो, त्यो चाहिँ हामीले विभिन्न तरिकाबाट चाहिँ हामी देखाउँछौँ. अनि यसमा चाहिँ स्टुडेन्टहरू पनि इन्भल्भ हुनुहुन्छ, रोल प्ले गर्ने कुनै ठाउँमा होइन, ड्रामाहरू देखाउने अनि भिडियोहरू देखाएर चाहिँ, अनि लेक्चर होइन, उहाँहरूले नै आफूले पनि अब यसमा चाहिँ डाइटिसियन पनि छ, डक्टरहरू पनि हुनुहुन्छ, पिडियाट्रिसियनहरू पनि, अनि सिस्टरहरू भयो, सबैले जिम्मेवारी लिएर चाहिँ अहिले चाहिँ गरिरहेको छ. हामीले चाहिँ अब कहाँ के गर्ने, अझै जस्तै हाजिर जवाफ राख्ने होइन, उहाँहरूको चाहिँ उसको लागि चाहिँ हामीले त्यसमा सानो सानो गिफ्टहरू पनि राख्छौँ होइन, उहाँहरू चाहिँ राम्रोसँग सुनोस् भनेर, अनि गिफ्टहरू पनि राखेर चाहिँ हामीले चाहिँ कार्यक्रमहरू चलाइरहेका छौँ. अब दुई दिन चाहिँ सक्यो, एउटा प्राइभेटमा भयो, आज बिहान चाहिँ हामीले ओपिडीमा आउटपेसन डिपार्टमेन्ट चाहिँ इमर्जेन्सी डिपार्टमेन्ट र आउटपेसन डिपार्टमेन्टको इन्चार्जहरू मिलेर सबैहरू मिलेर चाहिँ हामीले चाहिँ कार्यक्रम चाहिँ गरिरहेका छौँ. आज पनि भयो,
1: बेला बेलामा अवार्डहरू पनि जितेर पाटन अस्पतालले चाहिँ नाम कमाएकै छ होइन. यो महिला स्वास्थ्य र बाल बालिकाको स्वास्थ्यमा सुधार ल्याएर पनि होइन, अलिकति चर्चा गर्नु पर्दाखेरि चाहिँ विगतको कुरा र अझै गर्नुपर्ने, अझ गर्नुपर्ने जुन छ, जुन चाहिँ गर्न पाएको छैन जस्तो, त्यस्तो केही छ?
0: अब चाहिँ अहिले चाहिँ अझै गर्नुपर्ने चाहिँ अहिले यो जुन अर्बनाइजेसनको गर्दाखेरि चाहिँ अहिले फर्मुला फिट पाउने र आफै किनेर ल्याउनेहरू अलिक बढिया जस्तो लाग्छ कि मलाई होइन. जस्तै अब कसैले भन्नु परेन, आफै ल्याउनुहुन्छ कि होइन. त्यसमा चाहिँ हामीले सुपरभिजन चाहिँ गर्नैपर्छ, उहाँहरूलाई कन्ट्रोल चाहिँ गर्नैपर्छ होइन. त्यसको लागि चाहिँ अब हामीले आमाहरूलाई चाहिँ शिक्षा दिनु पर्यो होइन. वार्डमा पनि अब हाम्रोमा छ ब्रेस्ट फिडिङ एजुकेटरहरू हुनुहुन्छ होइन, उहाँहरूले पनि गर्नुहुन्छ, गर्न त नगर्ने त होइन. तैपनि अहिले हामीले चाहिँ अनि तालिमको लागि पनि हामीले पहल चाहिँ गरिरहेका छौँ, स्टाफहरूलाई तालिम दिने, टाइम टाइममा तालिम दियो भने उहाँहरूले पनि त सिकाउन सक्नुहुन्छ नि. त्यो चाहिँ अझै चाहिँ गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ. अब अहिले पब्लिक हामी नै ठुलो, अब एउटा यो गुगलले गर्दाखेरि पनि सबैजना जान्ने बुझ्ने हुन्छ, आफै किनेर ल्याउनेहरू पनि हुनुहुन्छ, कतिजनाले सोध्नुहुन्छ, कतिजनाले आफै ल्याउनुहुन्छ. अनि अहिले यो एम पनि छ नि त होइन, यो ब्रेस्ट फिडिङ एक्ट, त्यसको बारेमा पनि हामीले चाहिँ जानकारी चाहिँ गराउँछौँ स्टाफहरूलाई, अनि आमाहरूलाई पनि जानकारी चाहिँ गराइरहेका छौँ. त्यो चाहिँ हामीले टाइम टाइममा जानकारी चाहिँ दिनुपर्छ जस्तो लाग्छ.
1: त्यो चाहिँ सकिया होइन,
0: त्यो चाहिँ अब गरिरहेका छौँ. कन्ट्रोलमा भन्नाले पुरा कन्ट्रोलमा चाहिँ आएको छैन, तर पहिला भन्दा चाहिँ कम छ. अब पहिला चाहिँ हामीले यो ब्रेस्ट फिडिङ जुन स्तनपान छ नि, जुन बोटल फिडिङ गराउँछ नि, त्यो हामी बोटलै आफै उठाएर ल्याउँछौँ कि दिँदैन. तर अब अहिलेको पब्लिक र पहिलाको पब्लिकहरू फरक छ नि त. पहिलाकोहरूले त्यस्तो साह्रो गर्दैन, अहिलेको पब्लिकसँग गर्न चाहिँ अलिक गाह्रो छ, बुझाउन गाह्रो छ. त्यही भएर हामी उहाँहरूलाई चाहिँ सम्झाउँछौँ, तर बोटलै लिएर चाहिँ आउँदैन, तर नखुवाउनु चाहिँ भन्छौँ. तर अब बोटल फिडिङ चाहिँ यो गाउँ घरमा भन्दा यो अर्बनमा चाहिँ धेरै छ, विशेष गरी बागमती प्रदेशमा चाहिँ धेरै रहेछ होइन, कर्णाली प्रदेशमा चाहिँ थोरै नै रहेछ, 11% जति, बागमती प्रदेशमा चाहिँ 43% जति छ,
1: भनेपछि आधा जति नै छ.
0: त्यही भएर
1: शिशुको स्वास्थ्यमा कस्तो खालको असर चाहिँ पुगिरहेको छ?
0: शिशुको स्याहारमा चाहिँ अब यसको ठेट डाटा त छैन होइन, तर असर त पुर्याउँछ नि, किनभने अब बोटलले गर्दाखेरि झाडा पखाला हुन्छ होइन, कुपोषण हुन्छ होइन, त्यसले जुन मात्रामा आमाको दुधमा जति मात्रामा जुन पोषणयुक्त हुन्छ नि, त्यति त फर्मुलामा त हुँदैन, यो बट्टाको दुधहरूमा त हुँदैन होइन. त्यस साथसाथ चाहिँ उहाँलाई फिनेन्सियल बर्डन पनि हो नि त होइन, आमाको दुध त किन्नु पर्दैन होइन, यो बोटलको दुध त किन्नु पर्यो होइन, किन्दाखेरि यो त अब सस्तो त छैन होइन. त्यसको साथसाथै अब फ्यामिलीमा पनि बर्डन पनि हुन्छ, सबै ठाउँ सबैजना धनाले नै हुँदैन नि त होइन, कसैको पैसा होला कसैको नहोला होइन, त्यसले गर्दा चाहिँ धेरै इफेक्ट चाहिँ पर्छ, यसमा चाहिँ कन्ट्रोल चाहिँ गर्नै पर्छ.
1: यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीलाई समय दिनुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद यो महत्वपूर्ण मलाई समय दिनुभएकोमा. उज्यालो रेडियो नेटवर्कको साथसाथै सम्झना म्यामलाई पनि धेरै धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार. स्तनपान सप्ताहको प्रभावकारिताको विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: सुन त मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0557-494-333, 4-93-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 0942-3888 98888।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 0141-1410-6690, 1410-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: स्नेह ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाए प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट फाइटिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेका परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज विशेष गरी तीनवटा प्रदेश, कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। अरू पहाड़ी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि थप वर्षाको सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राको बेला चनाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। यसैबीच म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोन जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले आज पनि रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतबार र आज सोमबारका लागि यो सड़कमा रातमा गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको थियो। त्यस अनुसार आज बेलुका 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाड़ी चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो। यसैमी हिजो बेलुकादेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो। बेनी जोमसोम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणी नदी पारीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासीबीच विवाद भएको छ। नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो। माटो भरेर बनाएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेको सुस्ता बचाओ अभियानले जनाएको छ। नारायणी नदीमा संघीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो। यसअघि जेठ 29 गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो। भारतले तटबन्ध बनाउन रोकेका ठाउँमा बाढ़ी पस्न थालेपछि स्थानीय बासिन्दाले अस्थायी बाँध बनाएका थिए। सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयले प्रतिकार गर्दा केही बेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छलफल गर्दैछ। नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा स्थानीय बासिन्दा र भारतीय सुरक्षा निकायबीच बेला बेला विवाद हुने गरेको छ। सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण सीमाको विषयमा विवाद हुँदै आएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुका 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटेको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समस्या तथा जिल्ला सुरक्षा समितिका बैठकको निर्णयको आधारमा निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कार्यालयले निषेधाज्ञा हटाए पनि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधे बर्साइन र राजविरा क्षेत्रमा लगाएको कर्फ्यू हटाई त्यस क्षेत्रमा पाँच जना भन्दा धेरै भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज बोकरा नरसिंह कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेसम्मको लागि निषेधाज्ञा छ। स्थिति सामान्य हुन थालेकोले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। निम्स दाईको नामले परिचित विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा वहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक विदा दिएको छ। अन्नपूर्ण तीन डानामा जन्मिएका पूर्जाको पाकिस्तानको ब्रोडपिक आरोहणको क्रममा हिमपहिरोमा परि निधन भएको थियो। पूर्जाको निधनले गाउँपालिका सहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनु भएको छ। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय ओडा स्वास्थ्य संस्था र विद्यालयमा शोक विदा दिने निर्णय गरेको हो। पूर्जाको चितवनको भरतपुर महानगरपालिका एक रामनगर स्थित घरमा रहेका परिवार आफन्त छिमेकी र उहाँले अध्ययन गर्नुभएको विद्यालयका शिक्षक शोकमा छन्। पूर्जाले अहिले कल्याणपुरमा रहेको स्लम हेवनमा कक्षा 10 सम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिश आर्मीका लागि जानुभएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेउपानी आफ्नो विद्यार्थीले विश्वकीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो। पर्वतारोही पूर्जाको पाकिस्तानको ब्रोडपिक हिमालमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन्। उहाँको शव समुद्री सतहबाट झण्डै 5,700 मिटर उचाइमा फेला परेको हो। साउन 14 गतेको हिमपहिरोमा परि उहाँसहित 6 जना नेपाली र अन्य 4 जना गरी 10 जनाले ज्यान गुमाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाव वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल आयन निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल डिजल मटितेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मटितेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल डिजल र मटितेलको भाव काठमाडौँ पोखरा र दिपायलमा लिटर 200 रूपियाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा चाराली विराटनगर जनकपुर अमलेखगंज भलवारी धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ यथावत छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच फेरि वार्ता शुरू हुने बताउनु भएको छ। ट्रम्पले इरानसँग सम्झौताको सम्भावना निकै नजिक पुगेको दावीसहित आजदेखि पुनः वार्ता हुने बताउनु भएको छ। वार्ताको मुख्य विषय मानिएको स्ट्रेट अफ होर्मुजको व्यवस्थापन, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा दुई पक्षबीच अझै गम्भीर मतभेद छ। नयाँ चरणको वार्ता भए महीनौदेखिको अमेरिका इरान सैन्य तनाव मत्थर हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकालाई गएको जूनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। गएको जून 17 अमेरिका र इरानले युद्ध विरामलाई 60 दिन विस्तार गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए, तर त्यो पालना हुन सकेन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। बियोन्ड मेडल पिर्जविङ नेपाल सी स्पोर्ट्स हिस्ट्री नाम दिएको यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। बबर महलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुनेछ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शंशी श्रेष्ठका अनुसार 21 गतेसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिनेछ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु यो प्रदर्शनीको मुख्य उद्देश्य छ। प्रदर्शनीको उद्घाटन खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुहुने आयोजकले जनाएको छ। चारभन्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेको परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: पूर्वको मेची पश्चिम Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: मणि चूड को काख
9: स्वच्छ सुंदर र संयुक्त प्रकृति
8: शांति र आनंद को अनुभूति
9: भीड़भाड़ बाट टाड़ा
8: शहर बाट नजीक
9: तपाईको स्वागत र आतिथ्य का लागि सदैं तत्पर
8: झूले अर्गानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारी का लागि फोन नंबर 9861946566 र 9841924481 वेबसाइट झूले.com.np
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जिङ भित्रका खबरमा तपाईलाई स्वागत छ। साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथसहित देशका विभिन्न शिव मन्दिरमा कुइँचो लागेको छ। पशुपतिनाथ मन्दिरमा दर्शन गर्न ठूलो संख्यामा भक्तजन पुग्ने भएकोले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीका लागि गाड़ी पार्किङ गर्ने ठाउँ तोकेको छ। ट्राफिक प्रहरीका अनुसार पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनले सिफल चौर, भण्डारखाल चौर, तिलगंगा, दिव्यपाटी प्यालेसको पारिपट्टि तथा पिंगला स्थान क्षेत्रमा गाड़ीको पार्किङ गर्न सकिन्छन्। अरू ठाउँमा जथाभावी पार्किङ नगर्न ट्राफिक कार्यालयले आग्रह गरेको छ। अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास अर्थात बीओआईपीमा संलग्न चारजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईपीको टोलीले काठमाडौँ र भक्तपुरबाट बीओआईपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो। गोरखाको अजीरकोटका पुरूष गुरूङ, काठमाडौँको शंखरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित जुकाल तथा भक्तपुरको सूर्य विनायकका कृष्ण नगरकोटी काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ परेका हुन्। प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका सातबाट पक्राउ गरेको छ। चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका अञ्जन भट्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो। भट्टलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा धेरै शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका मालिस तेल, श्याम्पू, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। र काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा फोटोग्राफी तथा फोटो भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। एक महिने तालिमको हिजो भएको समापन समारोहमा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले तालिमका प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यवाहक मेयर डंगोलले सीपमूलक तालिमले युवा रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। काठमाडौँ महानगरले विभिन्न निकायसँग सहकार्य गर्दै युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिको लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सिपलाई काठमाडौँ महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचार प्रसारमा उपयोग गर्न पनि प्रशिक्षार्थीहरूलाई उपमेयर डंगोलको आग्रह छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जिङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसून फेरि सक्रिय, आज कोशी बागमतीर गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। साउनको तेस्रो सोमबार आज पशुपतिनाथ सहित शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिमा गाड़ी पार्किङका लागि ठाउँ व्यवस्थापन। र कल बाईपासमा संलग्न चारजना काठमाडौँ र भक्तपुरबाट पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्ने गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: लक्की।
1: स्पॉन्सर्ड बाय बरसा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोनू दूध कुंड नगर पालिका पास सोलेरी सोनू खुम्बो।
0: लक्की गुड मर्निंग नमस्ते नमस्कार साथी सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत कार्यक्रम लकी को बसाई लेकर सदाको जस्ते आज भी उपस्थित भई नहीं सकता सुन्ने नई समय में पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुरेफएम 101.3 मेगाहर्ट्ज में कार्यक्रम लकी सुनी रख्स प्राविधिक मित्र को साथ में मवास मू रेविका राय एउटा कार्यक्रम में सहभागिता जनाउन चाहनुहुन्छ भने 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कहीँ मित्र हुनुहुन्छ साथीलाई स्वागत दिन हेलो हेलो नमस्कार
2: हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार कहाँ बाटोको बोल्दैछ बाट ऋषिराम पाण्डे ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नुलाई त ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ पृथ्वीको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ यसको उत्तर रहेको छ स्थल मण्डल रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहन्छु सर्वप्रथम पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना गर्ने को हुन् पास भन्नुहुन्छ ओके अहिले साथी नदियो प्युठान बाटो ऋषिरामजी ऋषिरामजीले पनि पास गरेर भने साथी छुटिसक्नु भएको छ र सुन्न सक्नुहुनेछ टेलिफोन लाइनमा कहीँ मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नेवाला भन्न चाहे पृथ्वीको सर्वप्रथम पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना गर्ने व्यक्ति को हुन् यसको यही प्रश्न चाहिँ म अर्को साथीलाई सोध्नेछु टेलिफोन लाइनमा कहीँ मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर चाहिँ एकदम खुल्ला रहेको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिकिने सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है कार्यक्रममा सहभागिता जनाउनुहोला लकी नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ आज अलिकति टेलिफोन लाइनमा समस्या भइरहेको छ है कार्यक्रममा कुनै बेला टेलिफोन लाइन नलाग्नु पनि सक्छ होला त्यति बेलाको खण्डमा चाहिँ तपाईँले अन्तिम समयसम्म कार्यक्रमलाई सुनेर पनि साथ दिनुहोला भन्न चाहे सुन्नुभयो भने मात्र तपाईँले धेरै कुराहरू सिक्नेहरू तपाईँले मौकाहरू प्राप्त गर्न सक्नुहुनेछ है र केही प्रश्नलाई निरन्तरता दिन चाहे मैले ऋषिरामजीलाई प्रश्न राखेको थिएँ सर्वप्रथम पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना गर्ने व्यक्ति को हुने यसको सही उत्तर रहेको छ डाक्टर बफन रहेको छ है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका हुन् भूगोल जियोग्राफी भूगोल इङ्ग्लिसमा चाहिँ जियोग्राफी भनिन्छ शब्दको प्रयोग सर्वप्रथम कसले गरेको मानिन्छ यसको सही उत्तर रहेको छ इरेस स्थानीय रहेको छ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ वर्तमान मानव भूगोलका पिता कसलाई मानिन्छ वर्तमान मानव भूगोलका पिता कसलाई मानिन्छ यसको सही उत्तर रहेको छ जर्मनीका विद्वान फ्रेडरिच रथ जेल रहेको छ है रथ जेल फ्रेडिस रथ जेल रहेको छ है सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ 9547970 लाई नहुँदै कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ र अवश्य पनि हामी कार्यक्रम लकीको भन्ने थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ सोलुखुम्बुबाट विशाल तामाङ ओके विशालजी तपाईँको लागि पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुलाई त विशालजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ तपाईँको लागि अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ किलिमन्जारो रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ रानीपोखरी नेपालको कुन जिल्लामा अवस्थित रहेको छ पाल्पा भन्नुहुन्छ ओके आन्सर हामी ल गर्दैछौ विशालजी पाल्पा नगर यसको सही त रहेको छ काठमाडौँ रहेको छ है ओके तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि नेपालको कुन जिल्लामा ज्वालामुखीका संकेत चिन्हहरू रहेका छन् मुस्ताङ भन्नुहोस् ओके आन्सर हामी लक गर्दैछौ

छोटी आनन्द भने छोटौ साथ हुनुहुन्थ्यो सोलुखुम्बुको जुबोबाट विशाल तामाङ. विशालजीले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ. र बुझ्यो भने कार्यक्रम लकीको दोस्रो नभएर पहिलो अनि छोटो विश्राम जानेछन्. विश्राम पश्चात उपस्थित हुनेछौं.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुख सँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 100.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुनिरहनु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: हेलो, गुड मर्निङ, नमस्ते हजुर।
0: गुड मर्निङ, नमस्ते हजुर। कहाँबाट को बोल्नुहुन्छ? सौगात तामाङ उदयपुरबाट। ओके, सौगातजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, रेन्डियर सुनलाई त। नेपालको कुन जिल्लामा ज्वालामुखीका संकेत चिन्हहरू रहेका छन्? दैलेख भन्नुहुन्छ। ओके, हामी सलामी ल गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, रौतक पोखरी उदयपुर जिल्लामा पर्दछ भने गंगा जमुना कुण्ड कुन जिल्लामा पर्दछ? रौतक पोखरी उदयपुर जिल्लामा पर्दछ भने गंगा जमुना कुण्ड कुन जिल्लामा पर्दछ? ओखलढुङ्गा भन्नुहुन्छ। रसो भन्नुहोस्। क्याम सलामी ल गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ धादिङ रहेको छ है। ओके, तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो अञ्चल कुन हो? कोशी भन्नुहुन्छ। ओके, हामी सलामी ल गर्दैछौ। ओके, अहिले पनि हामी छुटौं। साथी हुनुहुन्थ्यो रिपुरबाट सौगात तामाङ। सौगातजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र आउन सक्ने सम्पूर्ण 64/70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्कार।
0: नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? खोटाङ माभेबाट भरमान राई। धेरै समयपछि आउनुभयो भरमानजी, बीचमा कता हराउनु भएको थियो? ठिक छ त भरमानजी, यो समयमा के गरिदिनुहुन्छ? रेडियो सुन्दै स्कुल जाँदैनुहुन्छ। ल ठिक छ त भरमानजीको लागि पहिलो प्रश्न राख्न चाहे, क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो अञ्चल कुन हो? कर्णाली अञ्चल भन्नुहुन्छ। तपाईँ ज्ञान सलामी ल गर्दैछौ। भरमानजी, यसको चाहिँ उत्तर रहेको छ देउता रहेको छ है। मैले अञ्चल भनिरहेको छु। ओके, साथीहरू, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पूर्ण प्रयास गर्नुहोला भन्न चाहे र 97/64/50/70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। गुड मर्निङ, नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? सोलुखुबाट रेन्जी शेर्पा। रेन्जीजी, यो समयमा के गर्दैछ? प्रोग्राम सुनेर बसिराख्नु भएको छ। ल ठिक छ त, अनि रिन्जीजी खाना दिनुभयो त तपाईँले?
1: छैन।
0: ओके, रिन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु होला है त। रिन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे, सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ? पाँच भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ चोमलुङमा रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? ओगलढुङ्गा भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लक गर्दैछौ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई। तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, काठमाडौँ कति डिग्री देशान्तरमा फैलिएको छ? काठमाडौँ कति डिग्री देशान्तरमा फैलिएको छ? हजुर, के भन्नुभयो? 25 भन्नुहुन्छ।

0: ऊ क्यान्सल हामी लक गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ 85 डिग्री सेल्सियस रहेको छ है। ओके, अहिले पनि हामी छुटौँ। साथी हुनुहुन्थ्यो सोलखुम्बुबाट रिन्जी शेर्पा। रिन्जी शेर्पाले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ। र हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ, 97 49 57 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते हजुर, नमस्ते। कहाँबाट बोल्दै हुनुहुन्छ? सबिन तामाङ खोटाङको बडा पोखरीबाट बोल्दै हुनुहुन्छ। ओके, सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। बोई बुले ताल कुन जिल्लामा पर्दछ? सुर्खेत भन्नुहुन्छ। ओके, आन्सर हामी लक गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, कृषिका लागि सबैभन्दा उत्तम मानिने माटो कुन हो? कृषिका लागि सबैभन्दा उत्तम मानिने माटो कुन हो? ओके, आन्सर हामी लक गर्दैछौ। यसको सही उत्तर रहेको छ तलैया माटो रहेको छ है। ओके, तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, चुन्द्रा वनस्पति कति उचाइमा पाइन्छ? चुन्द्रा वनस्पति कति उचाइमा पाइन्छ? ओके, तपाईँ क्यान्सल हामी लक गर्दैछौ। ओके, अहिले पनि मुस्किटौँ। साथी हुनुहुन्थ्यो खोटाङको बडा पोखरीबाट सबिन तामाङ। सबिनजीले पनि प्रयास त गरेर भने साथी छुटिसक्नु भएको छ। र अबजी पनि हामी कार्यक्रम गतिको दोस्रो अनि अन्तिम विश्राम जानेछौँ। विश्राम पश्चात फेरि उपस्थित
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता कक्ष संचालन नियम सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। सूचना सूचना सूचना
1: यदि तपाईँको बस्नामा 7.5 पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
1: अङ्कमा 9852557068।

0: सवारी साधन को हिंदी और तेजस रूपकरणी संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़क को नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
0: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: बाछा छिर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
6: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे स्थितिमा गौ निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
8: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: 스테이션 함부로 투박이도 로사이.
1: सौसे कार्यालय को जनहित में जारी संदेश पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज नि, यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
1: सुनु धुपकुण्ड नगरपालिका 5 कोल्लेरी सुनु खुम्बु।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 85 32 26, प्राविधिक प्रमुख 98 52 85 27, सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: यदि तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अङ्कमा 9852557568
2: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्नखेर पर्ख लिन आउला।
3: होइन एकान्छा, गीत गाउँदै कता हिँडी?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित त्यस कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9855017979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार माथोकका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।

0: यदि तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768

0: सवारी साधन को हिंदी रूपी संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ,
3: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ,
0: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
5: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाछा खेर पर्ख लिन आउला।
6: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
6: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
6: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
5: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
6: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
6: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
7: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
2: 9855017979
7: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल, चुच्चेपाटी, काठमाडौँ।

0: 사이바 이거죠.
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9863868418।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
5: यौन हिंसाबाट बचौ र बचाउ। यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 政府を反論を聞いてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं, ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5।

0: 오늘은 셀프부.
1: 헛개리가 되디 이 노예 걸보는 곳 또 떠났고 간거였어 보니 비주리고 사만 키나 보자르가 짜짜로다 벗을 자리 어때이 빠인 अबो सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
2: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ
1: बिसुरीको सामान लिन काठमाडौँ किन जानु
2: हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
2: ल सुन बहिनी सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार
1: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00
2: सुनु दुखुण्ड नगरपालिका पाँच सोलेरी सुनु

0: रहेको जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
4: लौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
4: यो त नागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त।
3: कतै चाहिँ नागौसत त
4: भाइ के भएको तिमीलाई?
3: ढाँटी भन त
5: खै दिन के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाइ भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ?
3: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
6: घरिष्ठ लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौं र बचाऊ।
1: यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र चेसिस रोक गर्ने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम इन स्टुडियो टाइम
2: स्नैपिंग एम बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलु कुम्बु
3: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: बालबालिकालाई लागू औषध दुरूपयोग बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ठट्टै मायो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन एकांशा, गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
3: 98550 17979
5: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किच्चेपाटी, काठमाडौँ।
6: यदि
3: तपाईँको बच्चामा जन्मसाथ कोइताला घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768,
3: अङ्कमा 98-52-55-768।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
7: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
0: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-5337 र 0385-2456 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव तर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: कर प्रिन्ट रुगु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बासमन नलाग्ने आत्मविश्वास जुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश

0: बाबु हजेर छ चर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू,

0: हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ। अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: खतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: मलाई त थाहा नै थिएन म्याडम
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: जोखिम छ अरू 24 वटा जिल्ला ताप्लेजुङ झापा धनकोटा संखुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोरखा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितवन नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपास रहेका साना नदीमा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी तीनवटा प्रदेश कोशी बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन पर्यटन पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको नाम्सी नयाँ पुल सिमलता लगायतका क्षेत्रमा लेदो र ढुंगाका कारण आवागमन प्रभावित भएको छ। आवागमनमा सामान्य समस्या भए पनि सड़क बन्द नरहेको प्रहरीको भनाई छ। गाड़ी चलिरहेका छन्। वर्षा र बाढ़ी पहिरोका कारण अरू केही सड़क खण्ड भने अवरूद्ध रहेका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्यपाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसीसर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने भैसेरी र लमजुङको बेसी शहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसुम र बेनी सड़क मनाङ सड़क पूर्ण रूपमा बन्द रहेका छन्। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिकामा पर्ने 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा गएको जेठ 22 गतेदेखि बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाड़ी चलाउन दिइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा ठिंगन बागमती ललितपुर खण्डमा पनि असार 29 गतेदेखि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक छ। दोलखा तामाकोशीको किर्नेटारमा साउन 7 गतेको बाढ़ीले लामो साँगु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाएको नेपाल प्रहरीले जनाएको छ। रसुवा उत्तर गयाको खाल्टेमा साउन 8 गतेको बाढ़ीले तिर्सुली मैलुङ स्यापुरवेशी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। गोरखाको धारचीमा पर्ने अण्डर डाँडामा अस्ति 16 गतेको पहिरोले लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोटमा पर्ने रिजेगार खोलामा साउन 6 गतेको बाढ़ीले भेरी करिडोरको जाँदरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव बोकेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधी सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ़दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भोलि सिलिण्डर शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000 देखि 50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर सञ्चय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो छ। निगमका अनुसार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास एचपी ग्यास एभरेस्ट ग्यास सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर वितरण भइरहेको छ। यस्तै सार्वजनिक कर्पोरेशन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ। दाङमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिसिमिक भिनमको अभाव भएको छ। औषधि अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लमई अस्पताल गडवामा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको ती अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा अहिले दुईजना सर्पदंशका बिरामी उपचाररत छन्। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। दाङमा आर्थिक वर्ष 82-83 सर्पदंशकै कारण 7 जनाले ज्यान गुमाएका छन् भने 39 जना उपचारपछि निको भएको तथ्याङ्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसरीको देवानगंज र हरिनगरमा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601 98578-3590 98578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। धेरै जसो ठाउँमा कर्फ्यू र निषेधाज्ञा हटिसकेको छ। सप्तरीको बोधे वर्साङ राजविराज क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा छ। त्यस्तै सुनसरीको बोक्रा नरसिंह र कोशी गाउँपालिकाको निषेधाज्ञा हटाइएको छ भने देवानगंज र हरिनगर गाउँपालिकामा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तोलामा 1800 रूपियाँले घटेर तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको पूर्वी जावा प्रान्त नजिकै जावा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जावाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मका सरका लागि प्रस्थान गरेको थियो। सापुदी टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौं यात्रुलाई नजिकै रहेका अरू जहाजहरूले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ। अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ। 17,000 भन्दा धेरै टापु रहेको इण्डोनेशियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एमओएमले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन श्रेष्ठका अनुसार 21 गतेसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीरहरू राखिनेछन्। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित 28 वटा जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान, सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह, दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग, इण्डोनेशियाको जावा समुद्रमा जहाजमा आगलागी 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन, र काठमाडौँमा भोलिदेखि तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: सुनी ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: इस्वामा सुन्न सुन्न
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त
0: बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिनीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
0: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 桜の椿でうるさい。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो।
4: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु।
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी सोलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोजु त्यही तयार।
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

रहेको जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि तन्मा स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त नागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त।
2: कतै चाहिँ नागौसो त
3: भाइ के भएको तिमीलाई? निधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्न सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुन काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ।
5: घरिस्ता लत सिर्जना गरी दुवेसरी तुल्याउने वस्तुवा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
9: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
10: आंतरिक मामला तथा कानून मंत्रालय पूर्ति प्रदेश द्वारा जनहित में जारी संदेश।
11: सड़क प्रयोग गर्दा ध्यान दिउ।
12: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमा में अक्का एवं स्थायी संरचना निर्माण नगरौं। सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधन में झुंडीएर वा छत में बसर यात्रा नगरौं। सड़क को क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिंग मात्रै बाटो काट्ने गरौं। सड़क को तत्काल मर्मतमार करने करौं। यात्रा को क्रम में कुनै समस्या भए नजिक को प्रहरीलाई खबर गरौं।
10: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
13: सवारी साधन को इंजिन र त्रिसित रुख गर्ने सम्बन्धी सूचना।
14: आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र त्रिसित को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
15: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
16: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
17: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुंगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
19: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
20: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण में सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
10: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
21: कर प्रिन्ट रुजुकर को रकम र सवारी साधन को नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
14: आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन को वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भ्रमण गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
16: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
12: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
14: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल पेश गरी
1: समयमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर स्क्यान गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा सुनसाप पुतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9853057 6

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देश विखण्डता ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहरमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागि औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्नु शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँचकमन नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: ए बाबु हतियार टर्च बालेर जाऊ
3: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोलु एफएम स्टूडियो टाइम
2: इट्स 1 PM दिवसको 1 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईं अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएम मा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
9: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
11: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
14: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओए साथी हेर न के खतर समाचार आइ सक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खतै के आयो त्यस्तो हे यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जल्दै नै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: नेपाल सरकार विज्ञापन हो
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: लो मरेकी के हो
1: हेर त रगतै रगत भो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास

0: गरिन्छ, कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: के हुनु मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ए बाबु अध्ययारो सो टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्ययारोमा हिर्जा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौ सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन हो नमस्कार स्वयंसेविका दिदी
4: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
4: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
4: हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
4: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन हो ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
5: हामी केटी पक्षले के उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: सवारी साधन को इंजिन और चेसिस रोको करने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी,

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि
1: सोलु एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: खै जन्म दर्ता दिनुस् त
4: जन्म दर्ता गरेको छैन नि म्याडम
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: हो र मलाई त छानै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन हो
7: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: ভাই কজন নেপাল সরকার বিজ্ঞাপন বোর্ড
1: ল अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ध्यान राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहित

0: Deho, Andro, Pozido Rozai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
5: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
5: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोजो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका पास कोलेरी।

0: रहेको जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्य

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 9842-9097-91 97-65-97-104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुलुङ गाउँपालिका।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारे बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागु प्रियकोटामा देखिने जस्तै लक्षण छ त, कतै श्री लागु छ त।
0: भाइ, के भएको तिमीलाई? रुधाती भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रन मौका दिउ नि।
3: घरिष्ठ लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तिर्थित रुजु गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बाल बालिकालाई लागु औषध दुरूपयोगबाट बचाऊ।
2: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
0: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने

सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई-रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हुनेछ। फौजी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका कर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सत्तै माग्यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मजात पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र SRDC काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतोडेको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सन्देश लेखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बीज विघन र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बीज विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै
2: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतकुन्ड नगरपालिका 5 सोलु कुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो कारमा कम्तीमा तीनजना रहेका प्रहरीको भनाई खोजी चल्दै तनाव घटेसँगै मरिजमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधिको भेट 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक नेपाल खबरमा अब पूरा खबर सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ बिहान झण्डै 11:30 बजेतिर सड़कमा रोकिरहेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रु वाहक बसले ठक्कर दिँदा तल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ कारमा स्थानीय बासिन्दा गणेश थापा स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको घटनास्थलमा पुग्नुभएका गुलन्जोर 2 का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो उहाँका अनुसार थप एकजना समेत रहेको अनुमान गरिएको छ उहाँ अहिले स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले खोजी गरिरहेका भए पनि सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पोजी जारी गरेको हो भट्टराईलाई काठमाडौँको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरीघुप्ते वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरीघुप्ते वर्षाको सम्भावना रहेको छ यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अति भारी अर्थात आरीघुप्ते वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ झण्डै 1 हप्ता अशान्त बनेको मध्य प्रदेशमा चहल पहल बढ़दै गएको छ सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेको मास सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएपछि बिहारदेखि मध्य प्रदेश तनावग्रस्त बनेको थियो गएको शुक्रबार गृहमन्त्री सुदन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मध्य प्रदेश लयमा फर्कन थालेको हो धनुषा सिराहा र सत्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ त्यहाँ गाड़ीहरू सञ्चालन हुनका साथै बजार सञ्चालनमा आएको छ स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न भन्दै सबै पक्षलाई सूचना जारी गरेर आग्रह गरेका छन् यसैबीच सुनसरीका 2 पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ जिल्ला प्रशासनकाले सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो कार्यालयले आज निकालेको सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर नजर गर्दै दुईवटा पालिकामा आज बिहान 10 बजेदेखि बेलुका 7 बजेसम्म निषेधाज्ञा लागू गरेको जानकारी गराएको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार उन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बढ़दो महँगी खाना पकाउने ग्यासको कृत्रिम अभाव र सीमा समस्याबारे सरकारको जवाबदेहितामा आएका हुन्। सांसद कृष्ण बहादुर रोकायले आयल निगमले ग्यासको मूल्य नघटाएको र अहिले अभाव सूचना समेत गरेको बताउनुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले खाद्यान्नको भाव आकाशिएको भन्दै सरकारको आलोचना गर्नुभयो। सीमा समस्यातर्फ गर्दै सांसद पूजा चौधरी र विष्णु बहादुर विश्वकर्माले नवलपरासीको सुस्ता र रिपु लेक लिम्पियाधुरामा वैदेशिक हस्तक्षेप बढ़ेको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न जोड़ दिनुभयो। यसै गरी दलित अधिकारका लागि माइती घरमा 107 दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सांसद पदम बहादुर परियार र विष्णु बहादुर विश्वकर्माले माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
9: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अवसरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333-493-555
6: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। चितवन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुरेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्र बसिरहेको छ। असार 31 गते सुखी भार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुरेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरेको औषधिका कारण धुरे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जनाएको छ। दुर्बे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान बिसाएको दुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। विदेशको खबर म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ सान सुचीलाई भेट्नु भएको खबरमा उल्लेख छ। सन् 2021 भएको सैनिक कुपछि सुची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले सन् 2021 फेब्रुअरीमा सुचीको नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। त्यसपछि म्यानमारमा गृह युद्ध चर्किएको छ। गएको अप्रिलमा सय प्रमुख मिन आङ हायनाङ नागरिक राष्ट्रपति बनेपछि सुचीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय भएको थियो। 81 वर्षकी सुचीमाथि लगाएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन्। राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्विरमा सुचीले एक व्यक्तिसँग हात मिलाइरहेको र ह्याप्पी बर्थडे आन्टी सु लेखिएको केक काटिरहेको देखाएको छ। एएफपीले ती तस्विरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरण मार्फत गरेको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटेको जनाएको छ। अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 1983-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16-22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल 2024 उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 रहेका, प्रहरीको भनाई खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञाका आएमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्ताहरू आक्रान्त बनाए पनि सरकारले बेवास्ता गरेको गुनासो। म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधि संघको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्ने समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
13: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
14: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
13: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
14: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
14: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अप्नाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
15: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
16: नेपाल सरकार विज्ञापन हो।
17: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
18: होइन के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो काटिदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
21: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
24: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
25: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
24: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
25: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
24: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
25: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
24: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
25: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छ।
26: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मन

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोलु दुधकुण्डे नगरपालिका छ 0.5

नमस्ते नमस्कारणी लोक संगीत रविवादन संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पाठा आपने बाट हेर उपस्थित भईसकेका छौं। प्राविधिक मित्र को साथ में अनुवाचमा छु म शेरकी लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो शेरमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी सोमबार व्यवसायमा रहेका छौं र सोमबार व्यवसायमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजी राखि आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम आफ्नै पाछा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97649 को लाइन मेजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ। र पक्कै पनि यो समयमा तपाईँहरू आफ्नै कामतिर हुनुहुन्छ होला, गाउँ बस्तीमा हुनुहुन्छ भने मेलापाततिर हुनुहुन्छ होला र कतिपय ठाउँमा त अब मकै पनि पाकिसक्यो, मकै बाँच्दै हुनुहुन्छ होला, खेलाउँदै हुनुहुन्छ होला र कतिपय ठाउँमा त आलु पनि खनिसक्नु भएको छैन होला। त्यसकारण चाहिँ आलु पनि खन्दै हुनुहुन्छ भने कति ठाउँका चाहिँ साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला र यदि तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाइमा पर्न सफल निकै नै मिठा लोक बाका चाहिँ हाम्रो रेडियो स्टुडियोमा राख्ने नै छौं र तपाईँहरूको साथी संगीलाई चाहिँ सुनाउने नै छौं। फेरि अब भने हामी ढिला नगरिकन गीतर्फ नै जाउँ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र 97649 लाइन मेजी कार्यक्रममा सहभागिता जनाउन चाहिँ फटाफट तयारी गर्दै गर्नुहोला र अब भने चाहिँ हामी गीतर्फ नै जानेछौं। निकै नै मिठो गीत रहेको छ, अलिक डाँडै रे बोलको लोक डाका रहेको छ जसमा चाहिँ आज भन्नुभएको छ पशुपति शर्मा श्याम रामा देवकरण पौडेल र त्यसै गरी प्रकाश अधिकारीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात पूर्व पनि उपस्थित हुनेछौं।

0: सत्यम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
4: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अप्नाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउँ
0: नेपाल सरकार विज्ञापन हो

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: radio next to your heart.
1: Go to FM 101.2 megahertz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.5

0: नमस्कार, मैं ऋषि समूहना हार्दिक स्वागत कर रही हूं। फिर पनि योगा कार्यक्रम में आपने पाखा आपने बाका को पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्राम भर्खर हामीले पार गईरा भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौं। र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफ्याम 100.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते
0: लोकसंगीत अभिवादन। हजुर, कोबाट हुनुहुन्छ कहाँबाट?
1: हजुर, सोलु तिङलाबाट पुस्तकार्की।
0: ओहो, सोलु तिङलाबाट पुस्तकार्की जी भन्दै हुनुहुन्छ।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ त पुस्तकी यो समयमा?
1: डोको बनाई गर्दै भिएको पानी पनि आउँछ नि, ओबानामा बस्छौ।
0: ओहो, डोको बनाई गर्दै हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर, एकदम मोबाइलमा लाएर सुनेको सुने दिनभरि आयो हुन्छ भनेर कहिले रोक्यो भने।
0: ओहो, हेरिदिन्छ त, एकदमै खुसी लाग्यो पुष्पाजी। अनि खाजा लिनुभयो कि बाँकी छ त पुष्पाजीले?
1: खाजा
0: ढिलो भयो, मौसमले गर्दा त पुष्पजी कार्यक्रममा सहभागी चाहिँ जनाउनु भएको छ। कुन लोक गायकका रोज्न चाहनुहुन्छ त पुष्पजीले?
1: हजुर, रुमाल चिनो लैजा बहिनालाई भन्ने।
0: पक्कै पनि यदि तपाईँको लागि राख्नेछ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: सर्वप्रथम हजुरका लागि कार्यक्रम सञ्चालन गर्नुहुन्छ भइसक्यो, एकदम रसिलो हँसिलो सघाले ल्याउनु भएको छ हजुरका लागि। फेरि एफएम सम्पूर्ण परिवार अनि मलाई चिन्दिन तिनी लोकगीत सुनेर अति इन्जोय लिँदै नाच्नु नि होला भन्दै हिजो हुन्थ्यो यस्तो पाइदा।
0: ओके, बाबाई साथी हुनुहुन्थ्यो सोनु तिङला बाचा पुष्प कार्तिकजी हुनुहुन्थ्यो। उहाँले पनि निकै नै मिठा लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झना चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ। र अहिले भने चाहिँ हामी पुष्पजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पर्ण सफल निकै नै मिठा गीत रहेको छ, रुमाल चिनो बोलको लोक बाका रहेको छ, र जसमा चाहिँ आवाज गर्नु भएको छ रामजी खाङ र देवी गर्तीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ। र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरी पनि स्वागत गर्दछु भर्खरै मात्रमा चाहिँ हामीले निकै मिठा गीतहरूमा चिनो भोलको बाकी सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि तपाईँहरूले मनोरञ्जन लिनुभएला सँगसँगै गाउनुभएला सँगसँगै नाच्नु भएला र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा चाहिँ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफियाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा रहेका छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र आउन सक्नुहुनेछ 97964950 लाइनहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ र त्यसै गरी चाहिँ हामीलाई मार्फत पनि सुन्न सक्नुहुनेछ जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलेफएम फेसबुक पेज मार्फत पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू यो समयमा चाहिँ आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला र यदि तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन चाहिँ तपाईँहरूको फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हामीले तपाईँहरूका निम्ति राखेका निकै नै मिठा गीतहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ आफ्नो कामलाई पनि अगाडि बढाउनु होला भन्न चाहन्छु किनभने हामीलाई काम गर्दै गर्दा चाहिँ गीत संगीत चाहिँ निकै नै आवश्यक हुन्छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरी हेलो को हुनुहुन्छ कहाँबाट हेलो
1: गुड आफ्टरनुन नमस्कार दिदी
0: लोक संगीत अभिवादन हजुर तपाईँ हुनुहुन्छ कहाँबाट खोटाङको बडा पोखरीबाट बाबना मगर भोलि हुन्छ बाबनाजी तपाईँ योभन्दा अगाडि नै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो भएको थियो होइन र ओहो अनि यदि त्यहाँ दिनसम्म चाहिँ कता हराउनु भयो नि बाबनाजी ओहो गरायसी कामतिरै व्यस्त हुनुभयो अनि आज खुटाङतिरको मौसम चाहिँ कस्तो छ त नि
1: आज मजाले धुमिरहेछ दिदी घाम पनि लागेको छैन पानी पनि परेको छैन धुमिरहेछ
0: अनि त्यतातिर आज भोलि कति चिसो गर्मी के छ त नि
1: घरि पानी पर्ने घरि दिनभरि धुमिने अनि घरि घरि घाम लाग्ने यस्तै छ दिदी
0: ओहो ल ठिक छ बाबनाजी अनि खाजा लिनुभयो कि बाँकी छ त बाबनाजीको
1: मेरो खाजा भर्खरै भइसक्छ दिदी अनि हजुरहरूको भयो कि बाँकी छ
0: हाम्रो त बाँकी छ भन्नुपर्छ अब हाम्रो चाहिँ कार्यक्रम सकेर खाने योजनामा छ भन्नुपर्छ है ल ठिक छ बाबनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त बाबनाजीले
1: मलाई चाहिँ आई लभ यु भन्ने सङ राखिदिनु
0: आई लभ यु अनि कसलाई यो गीत मार्फत चाहिँ कसलाई भन्न चाहनुहुन्छ त बाबनाजी
1: हुन्छ यति मिठो भेटमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरकै लागि र सोलो फ्याम परिवारकै लागि भन्न चाहन्छु र यही सुन्दै हुनुहुन्छ मेरो मम्मी र बहिनीको लागि भन्ने छुट्टिन्छु बाबा
0: ओके बाबाई साथी हुनुहुन्थ्यो खोटाङको साथी बाबना मगरजी हुनुहुन्थ्यो उहाँले पनि निकै नै मिठा लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब भने कि हामी उहाँको रोजाई तर्फ नै जानेछ उहाँको रोजाईमा पर्न सफल निकै नै मिठा लोक बाका रहेको छ आई लभ यु भोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ विष्णु माझी र मोहन खटकको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात हामी दोस्रो अनि अन्तिम विश्राम तर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: भावना म्यूजिक पुलिस।

0: साथी हेर न के खतरा समाचार आइसक्यो
1: बाप्रे
0: अब चाहिँ के हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्ड नगरपालिका छ 0.16 सोलुखुम्बु कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो दोस्रो अनि अन्तिम विश्रामलाई बढ़ी भर्खरै हामीले पार गरिरह्यो भने फेरि पनि कार्यक्रमले नै बेला तपाईँको रेडियो सेरमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाफियाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै भाका सुन्दै हुनुहुन्छ र आज हामी विशेष गरी सोमबारे दशैंमा रहिरहेका छौं र सोमबारे दशैंमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकबाका चाहिँ रोज्न सक्नुहुनेछ र आउन सक्नुहुनेछ 97964-50070 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कतिपय साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला खाजा बनाउँदै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला त्यसै गरी मेलापात पुरा हुनुहुन्छ होला गोठालो पुरा हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला र कहिलेकाहीँ नेटवर्क इन्टरनेटको कारण पनि कार्यक्रममा सहभागिता जनाउन पाइरहेको हुँदैन र त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ डाँडा काँडा पाखातिर गएर चाहिँ नेटवर्क दिने ठाउँतिर गएर चाहिँ तपाईँहरूले चाहिँ हामीलाई कल ट्राई गर्नुभयो भने चाहिँ तपाईँहरूको कल पक्कै पनि लाग्नेछ र तपाईँहरूको कल आइहाल्यो भने त हामी दिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको गाउँ ठाउँको मौसमको अवस्था बुझ्नेछौं र त्यसै गरी तपाईँहरूको हर खबर पनि बुझ्नेछौ र फटाफट आउन सक्नुहुनेछ 97964-49070 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र विशेष गरी आज चाहिँ मौसमको कुरा गर्दा हाम्रो सोलुखुम्बुतिर चाहिँ पानी पर्दै पनि छ होइन धेरै घाम पनि लागेको छैन आज चाहिँ दुम्मा भइरहेको छ एकदमै चिसो मौसम छ त्यस कारण चाहिँ धेरै नै गाह्रो पनि भइरहेको छ है र तपाईँहरूकोतिर चाहिँ के कस्तो छ र पक्कै पनि तपाईँहरूकोतिर त गर्मी नै होला र यसरी यो बर्खाको दिनमा त धेरै नै पानी परेको कारण पनि धेरै ठाउँमा दुर्घटनाहरू भइरहेको छ बाढ़ी पहिरोको जोखिम धेरै नै भइरहेको छ त्यसकारण चाहिँ सकेसम्म तपाईँहरू चाहिँ यो बर्खाको समयमा चाहिँ टाढाको यात्रा चाहिँ नगर्नु होला किनभने आफ्नो शरीर आफ्नो ज्यानको ख्याल आफैले गर्नुपर्छ र तपाईँहरूले अनलाइनमा आउने होइन मौसम सम्बन्धी न्युज त्यस समाचारहरू चाहिँ सधैँ हेर्ने गर्नुहोला र यदि तपाईँहरूले चाहिँ समाचारहरू पनि दिनकै हेर्नु भयो भने चाहिँ तपाईँहरू पक्कै पनि सतर्कता रहन सक्नुहुनेछ र आफू र आफ्नो परिवारको ख्याल गर्दै पनि अगाडि बढ्नुहोला र अब भने चाहिँ हामी पनि कार्यक्रमबाट विदा लिने समय भने आइ नै सकेको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँको फोन चाहिँ लिइहाल्नु हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो नमस्ते दिदी
0: नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट ओखलढुङ्गा भगवती मगर भन्दै हुनुहुन्छ भगवतीजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ ओहो एकदमै धेरै खुसी लाग्यो भगवतीजी अनि के गर्दै हुनुहुन्छ त यो समयमा अनि भगवतीजी काठमाडौँको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नि काठमाडौँ नभएर चाहिँ ओखलढुङ्गाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नि ओहो मेरो स्वरलाई सुनिरहनु भएको छैन भगवतीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन लोकबाको रोज्न चाहनुहुन्छ त भगवतीजीले ओहो पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ र यो गीत मार्फत चाहिँ नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाबाई साथी हुनुहुन्थ्यो खोलढुङ्गाबाट बाजना मगर मगाएर चाहिँ भगवती मगरजी हुनुहुन्थ्यो उहाँले पनि मिठा कुरा खाने गर्दै निकै नै मिठा रोज बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र उहाँको रोजाइमा पढ्न सफल निकै नै मिठो गीत रहेको छ नजर अहिले तान्छा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ अर्जुन सबकोठा र शान्ति श्री परिवारको आवाज मिसजीको यो मिठो लोक बाका रहेको छ र सर अब चाहिँ भने हामी कार्यक्रमबाट विदा लिनु पर्ने समय पनि भइसकेको छ र यति बेलासम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुभयो त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन हर प्रयास गर्नुभयो र कार्यक्रममा सहभागिता जनाउनु भयो तपाईँ सम्पूर्णलाई विशेष हार्दिक धन्यवाद पनि भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो स्टेडियम अनि मोबाइल सेलसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा बाबनाजीको रुझाइतर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ अर्जुन सबकोटा र शान्ति श्री परियारको आवाजमा सजिएको नजर अहिले तान्छ र यो मिठो लोक बाका छाड्दै आजको कार्यक्रम आफ्नै बाटो आफ्नै बाटाको विशेष गरी सुनबारी बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्किम लगस्तर्फ पनि विदा हुन चाहन्छु। नमस्कार।

0: अपने साथी हेरौँ नि किन खतरो समस्या आइसक्यो भेट छैन अब चाहिँ के हुनु हो
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्थेन यसो त जल्ले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक पनि छ चिनिएको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: ईश्वरमा सुन सुन,
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
0: हो र होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष सर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौं सर
6: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन् न त तिमीले

नमस्कार पूर्वी नेपाल के पहलू सामुदायिक रेडियो शुरूआत एक से एक दशमलव दुई मेगा हर्ट्ज देश का विभिन्न भाग www.shuruat.com संसार भर एक साथ प्रसारण भईर अपराह चार बजे शुरू हालचाल लईपुगे सरस्वतीपुरी सिन्धुली को फिकल गांवपालिका दुई मदलपुर स्थित मध्य पहाड़ी लोकमाग खसिक कार को खोजी का गोताखोर सहित टोली परिचालन सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुरकोट गोताखोर सहित टोली परिचालन हो खोटांग काठमाण्डौ तर्फ कारलाई काठमाण्डौबाट ओखलढुंगा तर्फ आउँदै गरेको बागमती प्रदेश 08001-0144 नम्बर को बस ले ठक्कर दिए कार सड़क अंदाज 30 मीटर तल सुनकोशी नदी में खसेको थियो। बेपत्ता कार को खोजी कार्य में स्वदेश सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र गुरूंग को कमाण्ड में गोताखोर सहित टोली प्रहरी को टोली समेत परिचालन उक्त कार में सोमवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा सिन्धुली जिला को गोलमझोर गांव पालिक एक बस्ने 28 वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एकजना समेत बेपत्ता भएका छन् भने बस का चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न 12-15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाण्डौको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने माग सहित आमरण अनसनमा बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनसनको 5 दिन राणा भाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले राणा भाटको आन्दोलन प्रति मन्त्रालय गम्भीर भएको र उच्च स्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनसनरत राणा भाटले भने स्वास्थ्य शिक्षा श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान लिनु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराईलाई काठमाण्डौको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारकी नजोर बन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिसँग भेटवार्ता गर्नु भएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसीका आवासीय प्रतिनिधि अर्नादा डे बाटले बिहान आङ सान सुचीलाई भेट गर्नु भएको उल्लेख छ। सन् 2021 भएको सैनिकपछि सुची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। अन्तिममा खेल समाचार। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रीय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काबा महिला च्याम्पियन्स लीग, काबा पुरूष भलिबल च्याम्पियन, काबा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। तपाईको
को आसपास में भएका घटना तथा गतिविधि का बारे में हामीलाई 0385020016 में फोन वा सुनवा फोन newsia@gmail.com में ईमेल कर सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त अहिलेलाई सुरु हालचाल सकियो। सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सुरुवात फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा पर्न सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अत्यभावी परिवर्तन आएको हुन सक्छ। त्यसको पाइ उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: お聞きください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
4: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते एण्ड नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 102.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी सदाको जस्तै रेडियो सेटमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका दाई र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ। अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: Talk. मैं इंटरव्यू कार्यक्रम स्तर सुनने सकता सुगोपाल उत्पाईको सम्बन्धी 64 49 70 को लाइन हुए कार्यक्रम में सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइन में कोई मित्र हुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार।
1: नमस्ते
0: दिदी। नमस्ते नमस्कार, कहाँ बोल रहे? नमस्ते नमस्कार भन्दै हुनुहुन्थ्यो साथी, फोन डिस्कनेक्ट भइ नै सकेको छ। कृपया मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते।
2: नमस्ते दिदी।
0: नमस्ते नमस्कार, कहाँ बाटोको बोल रहे? सप्तरीबाट धनराजमा गयो कि धनराज जी, यो समयमा के गरिदिनुहुन्छ? नास्ता खाइदिनुहुन्छ लेटिक चाहिँ धनराज जी। अनि सप्तरीतिरको वेदर के कस्तो छ नि धनराज जी? पानी पर्न पर्न लागिरहेको छ। लेटिक त सप्तरीतिर एकदम गर्मी होला है त्यतातिर त? लेटिक त आफ्नो ख्याल गर्नु होला भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ धनराज जी। राजु कुन गीत रोज त हुन्छ नि धनराज जीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्नु छ। आफ्नो नजिकका पाँचजना मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई। नमस्ते नमस्कार, साथी हुनुहुन्थ्यो सप्तरीबाट धनराज मगर। धनराजले पनि एकदमै ठुली त रोजेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने सम्पन्न छुट्टी हुनु 50 70 को लाइन में कोई मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँ बाटोको बोल रहे? खोटाङको बडा पोखरीबाट भगवती मगर। भगवती जी, यो समयमा के गर्दिनुहुन्छ? घाँस काट्दिनुहुन्छ? के को घाँस काट्दिनुहुन्छ भगवतीजीले? ठिक छ त नि भगवतीजी, खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला भगवतीजी। अनि भगवतीजी, खासामा के लिनुभयो नि? हामीलाई सुटुक्क भन्न मिल्छ? भात खानुभयो, भुटीमा पनि खानुभयो र? अनि के हामीलाई नसम्झिनु भएको र भुटीमा चाहिँ? ल ठिक छ त, राखिदिनु होला, फेरि हामीलाई त धेरै चाहिन्छ नि है। ल ठिक छ त, पक्कै पनि हामी आउने नै समय मिलेपछि। भगवतीजी, हाम्रो धनराजले एकदम मिठो गीत रोजिसक्नु भएको छ, गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है? नमस्ती भाई भाई, साथी हुनुहुन्थ्यो खोटाङबाट भगवती मगर। र अब हामी चाहिँ धनराज जी र भगवती जीको रोजाई त पनि जानेछौ। एकदम यो गीत पर्ण सपोर्ट रहेको छ घुम्तीमा रे भन्ने गीतको बोल रहेको छ है, जसमा आवाज बढ्नुभएको छ नवराज कलौनी र अस्मिता अधिकारीको आवाजमा। सजिलो एकदमै यो गीत रहेको छ, जुन यो गीत लेख्नु भएको छ नवराज कलौनी, म्युजिक पनि रहेको छ नवराज कलौनीकै रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछ, सुन्दै गर्नुहोला।

0: विगत 34 वर्षदेखि योग्य डाक्टर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
2: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडिस् संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: प्रोपाइटर सुरु
5: 9855017979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल तुच्चेपाटी, काठमाडौँ।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर पनि फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफीएम 102.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। राम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 97 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी यो समयमा के गर्दिनुहुन्छ? प्रोग्राम सुन्दै तरकारी केलाउँदै हुनुहुन्छ? के को तरकारी केलाउँदै हुनुहुन्छ नि गोरी जीले?
1: तपाईँलाई
0: थाहा छैन होला, यो फर्सीको मन्टा त मलाई एकदम मन पर्छ नि हो। हजुर छ, तपाईँ पनि हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो गोरीजीकोमा चाहिँ हामी खाना खान आउने नै छौँ। हिजो गोरीजी आजको दिन के गरेर बिताउनु भयो नि? ठिक छ त गोरीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र आज कुन गीत रोज हुन्छ गोरीजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। नमस्कार साथी हुनुहुन्थ्योबाट गोरीजी हुनुहुन्थ्यो, गोरीजीले पनि एकदम मिठो गीत रोजेर पनि साथी छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थियो। साथीको पनि स्क्रिन बनिसकेको छ, फेरि पनि कोही साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। हेलो नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म यता काठमाडौँ थिएँ, अस्ति हिजो घर आएको थिएँ, अलिक कन्फ्युज भएर बोल्नु सही छैन, प्रोग्राम सुनिहाल्छु। उदयपुरबाट प्रमिसा
0: चामलिङ राई। उदयपुरबाट प्रमिसा चामलिङ राई, प्रमिसाजी धेरै दिनपछि पो कार्यक्रममा सहभागिता जनाउनु भयो त? लठी सो त आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्न चाहे। यही त प्रविशाजी खाजा लिनु भयो त तपाईँले? हाम्रो पनि बाँकी छ भन्नु पर्ला प्रविशाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो गोरीजीले, एकदम मिठो गीत रोजिसक्नु भएको छ, गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: ओके, तर प्रथम त तपाईँ लगायत सोधे थिएँ गोली मित्रलाई भन्न चाहन्छु, र त्यति सिन्जो मित्र हुन्छ मित्रलाई भन्न चाहन्छु, र मेरो घर फ्यामिलीमा सबै मम्मी पापालाई भन्न चाहन्छु, अनि मेरो पाँचजना फ्रेन्ड हुनुहुन्छ है जापानतिर हुने, मेरो बेसी साथी मनिषा नेपाली, सरिता चामलिङ जापानतिर हुनुहुन्छ धेरै, सम्झिराजी साथी भन्न चाहन्छु, अनि सनिसा दिबुथा पनि कुवेततिर हुनुहुन्छ धेरै, सम्झेको दुई साथी भन्न चाहन्छु, अनि रश्मिला सुन्दर यसोदा तामाङ रेणुका मगनलाई भन्दै बाई बाई।
0: ओके बाई बाई, नमस्ते नमस्कार, साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रविशा चामलिङ राई, प्रविशाजी पनि एकदम मिठो आफ्ना नजिकका साथीलाई सम्झिकन पनि साथी छुटिसक्नु भएको छ। र अब चाहिँ भने हामी गीत रोजाई तर्फ नै जानेछु हाम्रो एकदम मिठो गीत रहेको छ बन्देउ सुटुक्का भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ सौमिला।

भर्खरै मात्र मैले इन्टरभ्यू सुनिसकेका छौ बन्देउ सुटुक्का भन्ने गीतको बोल रहेको थियो है र अब हामीसँग जे पनि गीतहरू बाँकी रहेको छ तीनवटा गीत बाँकी रहेको छ अब पालो तपाईँको 97.5 सय 59 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.5 सय 59 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँबाट बोल्दिनुहुन्छ बेलपुरको ताब्लेबाट सीता मगर सीताजी यो समयमा के गर्दै हुनुहुन्छ गोठालो गरिदिनुहुन्छ नि सीताजीले खाजा दिनुभयो त हाम्रो पनि बाँकी छ भन्नु पर्ला अनि सीताजीले खाजामा के लिनु भयो नि मिठो खानुभएछ ठिक छ त सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ यो आज कुन गीत रोज्नुहुन्छ सीताजीले ओके पक्कै पनि तपाईँको लागि यो गीत 10 मिनट छ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई नमस्ते नमस्कार साथी हुनुहुन्थ्यो रिपोर्टबाट सीता मगर सीताजी पनि छुटिसक्नु भएको छ र अब हामी सीताजीको रोजाइतर्फ नै जानेछौ है एकदम मिठो गीत आएको छ उसको एक झलक मुस्कानी अलग भन्ने गीतको बोल रहेको छ जसमा आवाज बढ्नु भएको छ सुशान्त केसीका आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीति गीतको दोस्रो अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछ।

0: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ।

0: यदि तपाईको बस्नमा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अङ्कमा 9852557568
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज। कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर अनि फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिरहनु भएको छ। आउन सक्नुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार।
2: नमस्ते नमस्कार।
1: नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? सिन्धुलीको फिकरबाट अनुजा सुनवार। अनुजाजी, यो समयमा के गरिदिनुहुन्छ? गोठाला गर्दै हामीलाई सुन्दैनुहुन्छ? ल ठिक छ त नि। अनुजाले खाजा लिनुभयो त? अनुजाजीले हाम्रो पनि बाँकी छ भन्नु पर्ला। अब अनुजाजीसँग हामी सँगै खानु पर्ला जस्तो छ है। लेटिस त अनुजाजी कार्यक्रममा आज भाइ गीत आज जनाउनु भएको छ। आज कुन गीत रोस हुन्छ नि अनुजाजीले? ओके, बाँकी पनि तपाईँको लागि यो गीत बस पनि छ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो सिन्धुलीबाट अनुजा सुनवार। र अनुजाजी पनि छुटिसक्नु भएको छ र अब चाहिँ हामी अनुजाजीको रोजाईतर्फ नै जानेछौँ। आखिरमा राख्छु मेरो देश भन्ने गीतको बेर भएको छ है। जुन चाहिँ यो गीत राष्ट्रिय भावले सजिएको मिठो गीत रहेको छ, यो मिठो गीत हामी एकैछिन सुनौ, त्यसको साथ उपस्थित हुनेछौ।

भर्खरै मार्चमा हामीले एकदम मिठो सुनिने सकेका आशा एकदम मिठो गीत रहेको थियो। पक्कै पनि यो सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोलाई। आखिरमा राख्छु मेरो देश भने एकदम मिठो गीत रहेको थियो पक्कै पनि। अब हामी सँग एउटा मात्र गीत बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट राजमगर बोल्दै हुनुहुन्छ। अनि राजमगरजी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ? ल ठिक छ त, कार्यक्रममा स्वागत छ यहाँलाई। र आगामी दिन पनि यसरी सहभागिता जनाउनुलाई त। अनि राजी यो समयमा के गरिदिनुहुन्छ? अनि खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला राजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अन्तिममा एकदम एउटा मात्र गीत बाँकी रहेको छ, त्यो गीतको नाम भन्नु पर्ने हुन्छ है। ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने हिस्सा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुन्छ है। ओके बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट राजनगर राजले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। पनि हामी कार्यक्रमबाट बाई बाई भन्ने बेलामा हामी आइ नै सकेका छौ। आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन म रेडी देखिने आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्द कोठावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सिर्की लम्बु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा पक्कै पनि एउटा गीत बाँकी नै रहेको छ, जुन चाहिँ राजजीले रोशन भएको एकदम मिठो गीत रहेको छ। कम्मड माथि पटुकी भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ पुरानो गीत पनि रहेको छ, एकदम मिठो गीत रहेको छ, जसमा आवाज बढ्नु भएको छ मेलिना राईको आवाजमा सजिएको मिठो गीतलाई सुन्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट कार्यक्रम प्रस्तुत रेविका राई पनि बुझ्न चाहन्छु। नमस्कार।

0: आजब हुनेहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै श्री लागौसो त भाइ के भएको तिमीलाई रुधाती भन त
1: खै दिदी के हुनु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नु नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
2: बारिशमा लज सृजना गरी दुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना
6: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-65-97-104
7: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुल

0: पौष्टिक तरलैको जनहितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज से 2 मेगाहर्ज www.sunwafm.com संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे को सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। जुलाई महीनामा 71,500 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रेका छन्। मध्ये मनसून भएकाले पर्यटन व्यवसायमा अफसिजन मानिने जुलाई महीनामा 71,775 विदेशी पर्यटक भित्रेका नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महीनाको भन्दा 2.3% बढ़ी हो। 2025 जुलाईमा 70,193 पर्यटक नेपाल आएका थिए। यस वर्षको जुलाईमा भारतबाट 23,490 जना पर्यटक आएका छन्। यो कुल आगमनको 32.73% हो। त्यस्तै चीनबाट 11,900 पर्यटक नेपाल आएका छन्। यस्तै युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक नेपाल आएका छन्। तीन दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारदेखि आरेघोटे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका एक दुई ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षा भएको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा पनि आरेघोटे वर्षा भइरहेको विभागले जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेल अनुसार बितेको 24 घण्टामा देशका सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ। बर्दियाको, ताराताल, कास्कीको, याङजाकोट, चितवनको केही ठाउँ लगायतमा 24 घण्टामा 100 मिलिमिटर भन्दा वर्षा बढ़ी वर्षा मापन भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका एक दुई ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा अत्याधिक वर्षाको भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा अति भारी अर्थात आरी घुप्रे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। भोलि र पर्सी पनि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाण्डु उपत्यका सहित देशका विभिन्न जिल्लामा बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बन्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी नहुन सकेको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक महिला समितिमा भएको साइबर सुरक्षा सम्बन्धी छलफलमा उहाँले चाहना हुँदाहुँदै पनि सेवा दिन नसकेको बताउनुभयो। उहाँले बढ़दो सामाजिक सञ्जाल प्रयोग सँगै साइबर अपराध तीव्र रूपमा बढ़िरहेको बताउनुभयो। साइबर सम्बन्धी मुद्दा प्रत्येक वर्ष बढ़दै गएको उल्लेख गर्दै उहाँले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गर्नुभयो। साइबर अपराधका उजुरीको अनुसन्धान, प्राविधिक प्रक्रिया र कानूनी नियमनका कारण अपेक्षा भन्दा लामो समय लाग्ने उहाँको भनाई रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारकी मोचुल बन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तीमा म्यानमारमा रहेका आईसीआरसीका राष्ट्रिय प्रतिनिधि अर्ना देववाकले बिहान आङ सान सुचीलाई भेट गर्नुभएको उल्लेख छ। सुन 2021 भएको सैनिकपछि सुची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले सुन 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जुन चलन गरेको थियो। अन्तिममा
खेल समाज र नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्ष भित्र संघले चार अन्तर्राष्ट्रीय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काबा महिला च्याम्पियन्स लीग, काबा पुरूष भलिबल च्याम्पियन्स, काबा पुरूष च्यालेन्ज कप र थ्री नेशन कप आयोजना गरिनेछ। काबा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 गतेदेखि 22 गतेसम्म काठमाण्डुमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385-2016 फोन वा सल्वार @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु भाषा सकियो। साँझ 7 बजेको सुनु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
3: यौन हिंसाबाट बचाउ र बचाउ, लुम्पन हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पन हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीले परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी बसेका सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ५ सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163434
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सहरी।

0: ठेक्का दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत दहा, तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुन दुखुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनि दुखुण्ड नगरपालिका पाँच कलिरी सुनखुम्बु।

को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैठकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको प्रणालीमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण हुने यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-07-91 97-65-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुम सोलुखुम्बु।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देख्ने जस्तै लक्ष्य छ त, कतै लागौसो त भाइ के भनेको तिमीलाई मुदाती भन त?
2: खै दिदी के भन्नु र, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नु सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
0: भारतमा लज सृजना गरी दुबैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जुडहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट मुखीको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाले ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र त्यसको श्रृंखलाको सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। बाल बालिकालाई लागू औषध दुरूपयोग,
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भाउचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: छट्टी
1: हो त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिने संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
0: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
2: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल किच्चेपाटी काठमाडौँ

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनको सीमा खस्यो, कम्तीमा तीनजना बेपत्ता। आउँदो तीन दिन देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
0: मधेसमा जल स्रोत संकट बढ्दै 60% हात्ती पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। चुरे क्षेत्रको संरक्षण स्थित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
1: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्य योजना बनाइरहेको सरकारको भनाई।
2: ठगी त्यो किसिमको कालोबजारी या कृत्रिम अभाव सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने प्रकारले नै कार्ययोजना बनाउँदैछौ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौ।
0: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई, हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
1: र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 सड़कमा रोकिराखेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जो र 2 का वडा अध्यक्ष स्वर्णप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कारमा थप एकजना समेत रहेको अनुमान छ। खोजीका लागि शस्त्र प्रहरीको गोताखोर टोली सहित स्थानीय बासिन्दा र प्रहरी खटिएका छन्। सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसैबीच रोमानियामा रेल दुर्घटनामा परि 2 नेपालीको ज्यान गएको छ। रोमानियाका संचार माध्यमले 25 र 36 वर्षका नेपाली नागरिकको ज्यान गएको तर पहिचान भने खुल्न बाँकी रहेको जनाएका छन्। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताइएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भने खुलिन सकेको जनाएको छ। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेका अनुमान छ।
1: बाँकेको भगवानपुर र सुनसरीको धरानमा आज दिउँसोपछि मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टामा भगवानपुरमा 102 मिलिमिटर र सुनसरीमा 84 मिलिमिटर वर्षा मापन भएको छ। अहिले पूर्व तराई र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वर्षा केन्द्रित भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको विभागले जनाएको छ। यसैबीच आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरीघोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका 1-2 ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अर्थात आरीघोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। भोलि र पर्सि पनि देशभर मनसून सक्रिय रहनेछ।
0: मध्य प्रदेश में खाने पानी को संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढी हातेपम्प सुकिसकेका राष्ट्रीय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जल स्तर 2-3 मिटरसम्म घटेका कारण मध्यका 8 जिल्लामा हातेपम्प इनार र ट्यूबवेलहरू सुकेका छन्। धनुषाको हंसपुर जस्ता ठाउँमा त 90% हातेपम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चुरे भाव क्षेत्रको विनाश र गिटी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा झण्डै 3675 मिलियन घनमिटर कमी आएको छ। मध्य प्रदेश सरकारले 2082 सालको असारमा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र र स्थानीय सरकारले साउनमा 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि समितिले यो अध्ययन गरेको हो। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहतमा मात्र सीमित नभई मधेशको जल प्रणालीको मेरुदण्ड मान्ने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।
1: झण्डै एक हप्ता अशान्त बनेको मध्य प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोल बजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मध्य प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मध्य प्रदेश लयमा फर्किन थालेको हो। धनुषा, सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनुका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। यसैबीच सुनसरीका दुईवटा पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यालले जानकारी दिनुभयो।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर 1 रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2072-73 देखि 2076-77 झाड़ी सफाई, अग्निरेखा निर्माण, वन हेरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायत काम नै नभएका शीर्षकमा झुटा विवरण बनाई 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्व अध्यक्षहरू खिमबहादुर साउद, पदम सिंह सावद र हर्कबहादुर बुढ़ा सहित तत्कालीन सचिव र कोषाध्यक्षहरू विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग दावी गरेको छ। त्यस्तै झुटा विवरणका आधारमा लेखा परीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिस्टर लेखा परीक्षकहरू दिल्लीराम पाठक र प्रेम बहादुर बीसी विरूद्ध पनि कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर सिराहाका कार्यालय प्रमुख राम केवल राय विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोग अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न वाहना बनाई सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा राय विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले 19,000 बिगो कायम गरी त्यही बमोजिम कैद र जरिवाना सजाएको माग दावी गरेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा चरम मूल्य वृद्धि रोक्ने सरकारी योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
6: शर्तहरू लागू हुनेछन्
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
8: एयरटेल अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ एयरटेल अप्लायंसेस बेचरको पानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो कम्तीमा 3 जना बेपत्ता आउँदो 3 दिन देशभर मनसून सक्रिय रहने सतर्क रहन आग्रह मधेसमा जलस्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर चुरे क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ लगायतका खबर
1: नेपाल दर्पणमा अब बाँकी खबर राष्ट्रिय सभामा सांसदहरूले बढ़दो महँगी एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन् आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् सांसद कृष्ण बहादुर रोकायाले खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढ़ेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताउनुभयो यस्तै उहाँले खाना पकाउने ग्यासको चरम अभाव भएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो यस्तै सांसद विष्णु कुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताउनुभयो पेट्रोलियम पदार्थको पछिल्लो मूल्य वृद्धिले खाद्यान्न चामल दाल तरकारी मासु चिनी र फलफूल लगायतका वस्तुको मूल्य थप बढ़ने अवस्था सृजना भएको उहाँको भनाई छ सांसद श्री कृष्ण प्रसाद अधिकारीले पनि बजारमा तरकारी फलफूल र अन्य खाद्यान्नको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताउनुभयो सांसदहरूले बढ़दो महँगी नियन्त्रण र ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको बताएका छन्
0: केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहँदा उपभोक्ता मारमा परेका छन् दाल चामल तेल चिनी तरकारी लगायतमा उपभोक्ताका दैनिक अत्यावश्यकीय सामग्रीको मूल्य वृद्धिले भान्सा महँगिएको छ खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ भने पेट्रोल डिजेल मटतेलको पनि मूल्य बढ़ेको छ अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायहरूले मूल्य बढ़ाइरहेका छन् भने सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकली बढ़ेको उपभोक्ता कर्मीहरूको भनाई छ यस्तो बेला बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले के गर्दैछ भनेर साथी सम्झना महर्जनले विभागका प्रवक्ता तथा सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ
2: पहिलो कुरा त यो मूल्य वृद्धिसँग चाहिँ खासमा भन्ने हो भने वाणिज्य विभागको खास प्रत्यक्ष सम्बन्ध चाहिँ नहुने रहेछ हामीले चाहिँ बजारमा भएको विषयवस्तुको मूल्य के कति छ त्यो मूल्यमा उपभोक्ताले पाइरहेको छ कि छैन भन्ने हाम्रो कानूनी दायराभित्र हामीले काम गर्छौँ अनुगमनको हिसाबले मूल्य कसरी बढ़िरहेको छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामीले एक किसिमले हेर्छौँ तर टोटल्ली मूल्य नियन्त्रण गर्न चाहिँ हाम्रो दायराभन्दा बाहिर भएको हो जस्तो किन भने मूल्य चाहिँ पेट्रोलियम पदार्थको आपूर्तिको कारणले पनि बढ्छ अब पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको ढुवानीसँगै हरेक वस्तुमा मूल्य बढ्ने देखियो होइन अनि अर्को चाहिँ सरकारको कर नीति पनि अलिकति त्यो अब नयाँ आर्थिक वर्षमा सरकारले लिएको करको नीति पनि पहिलेको आर्थिक वर्षभन्दा अलिकति केही फरक छ फरकले गर्दाखेरि पनि अब व्यवसायहरूमा चाहिँ अब मूल्य बढाउने त्यस पछाडि उपभोक्ताले चाहिँ हामीले मूल्य महँगो भएको भन्ने फिल गरिरहेका छौँ
9: अहिले पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र कर नीति यो दुईटा कारण नै हो त यो मूल्य वृद्धिको
2: त्यो मात्रै होइन अरू पनि छन् कारण त धेरै हुन्छन् त्यसमा वर्षा अहिले गएर मनसुन अहिले जस्तै मनसुन छ अब बाटोहरू अवरुद्ध हुँदाखेरि खाद्यान्न पाउने उपभोग्य वस्तुहरू काठमाडौँभित्र ल्याउँदा त्यो ढुवानी बढ्ने अब बाटोहरू भत्किएको अलिकति केही समय लाग्ने त्यसले गर्दा अब माग बढ्ने माग भएपछि आपूर्ति कम हुँदाखेरि त्यताबाट पनि वर्षन अब हरेक क्षेत्रको मूल्य बढ्दै गर्दाखेरि उपभोग्य वस्तुहरूमा फ्याक्ट्रीमा लागत बढ्ने जसले मूल्य राख्नुपर्ने हुन्छ उत्पादनकर्ता या त इम्पोर्टकर्ता दुईटा पक्षले नै उनीहरूको लागतको आधारमा अलिकति मूल्य सुरुको मूल्य नै बढिराख्ने भएकोले गर्दाखेरि पनि मूल्य वृद्धि भएको चाहिँ हामीले अनुभव गरेका छौँ यतिखेर
9: स्वाभाविक मूल्य वृद्धि हो कि अस्वाभाविक पनि भइरहेको छ त्यतिखेर
2: अहिले हामीले हेर्दाखेरि अस्वाभाविक केहीमा चाहिँ जस्तै मासुमा हामीले अलिकति अस्वाभाविक हामीले अनुभव गर्यौं यो वित्तमा खसीको मासुको विषयमा हेर्दाखेरि अरूमा त अस्वाभाविक रूपमा त्यति धेरै आएको छैन भर्खरै मात्रै चामल तेल दालहरूमा अलिकति बढ्न थालेको भन्ने कुरा आएको छ
9: हरेक वर्ष यसरी मूल्य वृद्धि भइरहँदाखेरि चाहिँ यसलाई नियन्त्रण राख्ने हामीसँग त्यो खालको संयन्त्र विकास किन हुन सकेन अथवा यसमा चाहिँ सरकारले ध्यान नदिएकै हो
2: नीतिहरू बनेका छन् कानूनहरू बनेका छन् संरचनाहरू छन् विभिन्न 10-15 निकायहरूले क्षेत्र अनुसार ठाउँ ठाउँ अनुसार चाहिँ अनुगमन पनि गरिएको छ तर हामीले अलिकति हजुरले भनेकै विषयमा हेर्ने दीर्घकालीन विषयमा हेर्ने हो भने हामी धेरै सामानहरूको लागि चाहिँ भारतसँग निर्भर छौँ त्यो दुईटा हाम्रो जोसँग हाम्रो सम्बन्ध छ उनीहरूसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्यो यस्तै राज्यले नै गर्नुपर्छ त्यस पछाडि अर्को चाहिँ आफैले पनि उत्पादनमा अलिकति हामीले ध्यान दिनुपर्छ हामीले अत्यावश्यक वस्तुको कुरा गर्यौँ तर हामीसँग चाहिँ अत्यावश्यक वस्तु हुँदा हुँदै पनि धेरै कुरा हामी आफै उत्पादन गर्न सकिरहेका छैनौँ उत्पादन गर्नको लागि हामीले त्यही किसिमको लगानी त्यही किसिमको नीति अब किसानलाई हो भने किसानलाई उद्योगमा हो भने उद्योगमा कस्तो किसिमको वस्तु हो त्यो वस्तु हिसाबले चाहिँ नीति बनाउने लगानी गर्ने त्यसमा काम गर्नुपर्ने हो अब हेर्दाखेरि गरिएको जस्तो देखिए तापनि अलिक प्रभावकारी चाहिँ कम छ र हाम्रो अर्को चाहिँ समन्वय सरकारी तथा गैर सरकारी अनि अब निजी व्यवसायी र उपभोक्ता सबै बीचको समन्वय पनि अलिकति कमजोरी चाहिँ देखिएको छ त्यो हिसाबले गर्दाखेरि हामीले यो कन्ट्रोल गर्न अथवा कहाँबाट चाहिँ यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ त्यो मेन कुरा चाहिँ पत्ता लगाउन नसकेको अवस्था चाहिँ छ
9: व्यवस्थापन र जुन समन्वयको कमजोरी यहाँले औल्याइहाल्नुभयो होइन यसैलाई चाहिँ यो खाडले पूर्णको लागि चाहिँ कसरी काम हुन्छ र कहिलेदेखि चाहिँ अलिक सहज होला
2: चाहिँ अब माथिल्लो तहबाट नै राज्यले त्यो किसिमको नीति संयुक्त नीति बनाउनु पर्छ होइन अब हामीले अहिले कार्यान्वयनको तहमा हेर्ने भने अब बजार लक्षित अनुगमन हो र 4 करोड लक्षित अनुगमनको कार्ययोजना बनाइरहेका छौँ त्यही अनुसारले काम पनि गरिरहेका छौँ त्यति ठगी त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ अब यसको लागि चाहिँ पहल संयुक्त पहल हुनुपर्छ
0: हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती नेपाल दर्पणमा खबरकै सिलसिला बितेको जुलाई महिनामा 71,000 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्ड तथ्याङ्क छ बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% धेरै हो 2025 जुलाईमा 70,193 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए यस वर्षको जुलाईमा भारतबाट 23,490 जना पर्यटक आएका छन् यो कुल आगमनको 32.73% हो यस्तै चीनबाट 11,079 पर्यटक आएका छन् युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ
1: हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ शेयर बजार परिसूचक नेप्से आज 3.62 अंकले घटेर 2,681.91 बिन्दुमा झरेको छ आज फाइनान्स लगानी उत्पादन अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह 61 अंकले घटेको छ आज नेप्से घटे पनि कारोबार रकममा भने बढ़ेको छ गएको शुक्रबार 3.75 अर्ब रूपियाँको शेयर किनबेच भएकोमा आज 348 कम्पनीका 1,45,00,000 किप्ता शेयर 4,19,90,00,000 रूपियाँमा कारोबार भएको छ
0: राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गर्नुभएको हो उहाँका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट निर्देशन जारी गरिएको हो पार्टी विधान अनुसार प्रदेशबाट सुनिएका सभापति सहित 8 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समिति मनोनयन वरिष्ठ उपसभापति महामन्त्री सहित 11 जना पदाधिकारी 51 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ भने प्रदेश तह अन्तर्गत मध्य प्रदेशको अधिवेशन बाँकी छ यस्तै मध्यका सबै जिल्ला सहित अरू 12 जिल्लामा पनि अधिवेशन हुन बाँकी रहेको छ नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
11: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
3: Dermadent ma upalabdha cha sampurna dant upachar seva niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi dant chikitsak bata
2: daant sambandhi sampurna jankari ka lagi आधै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर चितवन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कवर जडान गरेपछि पनि निकुञ्जभित्रै बसिरहेको छ। असार 31 गते सुखीभार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरिएको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको छ। धुर्बे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीयलाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको धुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका दुईजनाको ज्यान लिएको थियो।
4: काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनसञ्चालन ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सहमति भएको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। जैविक फोहोरको दिगो व्यवस्थापन र प्रविधि मैत्री प्रयोगका लागि गरेको सम्झौता अनुसार केन्द्रले प्लान्टको अध्ययन उपकरण जडान र परीक्षण गरी महानगरलाई हस्तान्तरण गर्नेछ। महानगरले बजेट व्यवस्थापन सञ्चालन र मरमत सम्भारको जिम्मेवारी लिनेछ। 2075 सालदेखि सञ्चालनमा आएर प्राविधिक कारणले बन्द भएको यो प्लान्टबाट दैनिक 3 मेट्रिक टन फोहोरबाट बिजुली जैविक मल र पानी उत्पादन गर्ने लक्ष्य छ।
5: कञ्चनपुरमा 62 किलोमिटर हुलाकी सड़क निर्माण शुरू भएको 9.5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2073 सालको फागुनमा 30 महिनाभित्र सकिने गरी 3 चरणमा ठेक्का सम्झौता भए पनि ठेकेदारको व्यवस्थाका कारण सड़क अझै अलपत्र परेको हो। राजमार्ग योजना कार्यालय धनगढ़ीका अनुसार पहिलो र अन्तिम प्याकेजको काम सकिए पनि बीचको बेलौरी बेलदाडी खण्ड भने निर्माण कम्पनीको लापरवाहीका कारण पूरा हुन सकेन। ठेकेदारले काम नगरेपछि सो ठेक्का तोडेर 1.5 महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताउनुभयो। यसैबीच पछुई क्षेत्रको 1400 मिटर खण्डमा भारतीय पक्षले सीमा विवाद झिकेकाले त्यो भाग छोडेर बाँकी काम अघि बढ़ाइने उहाँले बताउनुभयो। सड़क निर्माण नहुँदा स्थानीयवासी हिलामे सड़कमा शास्ति भोग्न बाध्य छन् भने जनप्रतिनिधिहरूले पनि समयमै काम सक्न माग गरेका छन्।
4: विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशन बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको 5 दिन राणा भाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणा भाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्च स्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनशनरत राणा भाटले भने स्वास्थ्य शिक्षा श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत राणा भाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बगाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। यसैबीच इरानी राष्ट्रपति मसूद पेजिस्कियानले 14 बुधे इस्लामाबाद समझदारी पत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। इजरायली संचार माध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिका बीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलमार्ग पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज खोल्न सहमति जनाएको दावी गर्दै ठूलो सैन्य कार्यवाही नगर्ने संकेत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको कार्यतालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजन गएको थियो। नेपाल सन् 2024 को विजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप र राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
5: र विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वर्ल्ड फुटबल एसोसिएशनले समर्थन नगर्ने घोषणा गरेको छ। विश्वकपमा निजी लगानी भित्र आउने प्रस्ताव विवादमा परेपछि वेल्स इन्फान्टिनोको समर्थन फिर्ता लिने पहिलो सदस्य राष्ट्र बनेको हो। वेल्स फुटबल एसोसिएशनले सोमबार जारी गरेको विज्ञप्तिमा सन् 2027-देखि 2031-सम्मको कार्यकालका लागि इन्फान्टिनोको उम्मेद्वारीलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। यसैबीच इंग्ल्याण्ड फुटबल एसोसिएशनले पनि फिफालाई पत्र पठाउँदै इन्फान्टिनोलाई समर्थन नगर्ने जानकारी गरेको छ। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघले फिफा नेतृत्वबारे समीक्षा आवश्यक रहेको जनाएको छ भने एसियाली फुटबल महासंघले संगठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ। सन् 2016-देखि फिफाको नेतृत्व सम्हाल्दै आएका इन्फान्टिनो चौथौ कार्यकालका लागि उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ। फिफाको आगामी निर्वाचन सन् 2027 को मार्चमा मोरक्कोमा हुने तय भएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनको सीमा खस्यो। कम्तीमा 3 बेपत्ता। आउँदो 3 देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
4: मधेसमा जल स्रोत संकट बढ्दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। चुरी क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
5: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यान। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
4: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई। हर्मुज खुल्ला नरहेको स्पष्ट उक्ति।
5: र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। फिफा अध्यक्ष इन्फान्टिनोलाई वर्ल्डको समर्थन फिर्ता।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: radio next to your heart.
1: Zolu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: र श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्म शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौं।
1: यसुले भन्नुभयो, प्रोग्राम टाइटल सिरिज 2 श्रृंखला 2। आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईलाई म हार्दिक स्वागत गर्दछु। मानिस अरू कुनै कुराले भन्दा पनि बढ़ी उसको जीवनको आचरणले गर्दा महत्वपूर्ण हुन्छ, प्रभावशाली हुन्छ र असल आचरणको व्यक्तिलाई मृत्युपछि पनि मानिसहरूले सम्झना गर्छन्, स्मरण गर्छन्। यी विषयलाई लिएर आज हामी केही महत्वपूर्ण कुराकानी गर्नेछौ। प्रभु येशूले भन्नुभयो, अरूको न्याय नगर र तिनीहरूको पनि न्याय गरिने छैन। अरूलाई दोषी नठहराओ र तिनीहरू पनि दोषी ठहराइने छैन। मत्तीको सुसमाचार 6 अध्यायको 37-42 खण्ड म पाठ गरिरहेको छु। क्षमा गर र तिनीहरूलाई पनि क्षमा गरिनेछ, देऊ र तिनीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिनीहरूका पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, के दृष्टिहीनले दृष्टिहीनलाई डोर्याउन सक्छ र के तिनीहरू दुवै खाडलमा पर्दैनन्? र चेला आफ्नो गुरू भन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरू जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ। तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ भने तिमी कसरी भन्न सक्छौ, ए कपटी, पहिला आफ्नै आँखाबाट मुढा निकाल र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्ग देख्न सक्छौ। हो, प्रभु येशूले दिनुभएको शिक्षा मत्तीको सुसमाचार 6 अध्यायको 37-42 खण्ड। अरूको न्याय गर्नु भनेको के हो? यसको अर्थ हो अरूको जीवनको चियो चर्चा गरी उनीहरूलाई दोषी वा निर्दोष ठहराउने काम। न्याय के हो भन्ने कुरा हामी राम्ररी जान्दछौ। हाम्रो देशमा पनि न्यायालयहरू छन्। प्रत्येक देशमा न्यायालय हुन्छन्। जिल्लामा, क्षेत्र वा राज्यमा पनि न्यायालयहरू हुन्छन्। त्यहाँ के गरिन्छ? त्यहाँ विभिन्न मुद्दा मामिलाहरूको सुनवाई हुन्छ। वादी र प्रतिवादी हुन्छन्। अधिवक्ताहरू हुन्छन्, न्यायाधीश हुन्छ, त्यहाँ बहस हुन्छ। दोषीलाई दण्ड दिइन्छ, निर्दोषलाई छुटकारा दिइन्छ। न्यायालयले देशमा कानून व्यवस्था ठिकठाक राख्न सहायता गर्दछ। अपराधहरू कम गराउँछ। कसैलाई दोषी वा निर्दोष ठहराउने अधिकार न्यायालयसँग मात्र हुन्छ। तर कति मानिसको व्यवहार र स्वभाव विचित्रकै हुन्छ। उनीहरू न्यायाधीश जस्तै बनेर घुमिहिँड्छन्। वास्तवमा उनीहरूले के गर्छन्? उनीहरू अरूको निन्दा चर्चा गर्दै हिँड्छन्। कसले के गर्यो, कसले के खायो, कसले के लगायो, कसले के भन्यो, यस्तै कुराहरू बटुल्दै उनीहरू अरूको जानकारीहरू लिँदै हिँड्छन्। वा कसैले त गुप्तचर विभाग नै खोलेका हुन्छन्। त्यति मात्र गरे त ठिकै हुन्थ्यो, तर उनीहरू त कसैले गरेको काम कुरा ठिक के बेठिक सो सम्बन्धमा आफ्नो निर्णय पनि सुनाउँदै हिँड्छन्। मलाई लाग्छ प्रभु येशूको समयमा पनि यस्ता मानिसहरू थिए, अरूलाई दोषी ठहराउँदै अरूको न्याय गर्दै हिँड्ने मानिसहरू। आज हाम्रो समयमा पनि त छन् नि त, होइन त? कसैले अधिकार नदिए पनि अरूको न्याय गर्दै हिँड्छन्। प्रभु येशूले भन्नुभयो कि हामीले कसैको न्याय गर्नु हुँदैन। हामीले अरूको न्याय गर्यौं भने हाम्रो पनि न्याय गरिनेछ। कसैलाई कुनै कुराको निम्ति हामी दोषी ठहराउँछौ, तर पछिबाट हामी पनि त्यही कुराको दोषी ठहरिन सक्छौ। अरू केही नभए पनि अरूलाई दोषी ठहराएकोमा हामी दोषी ठहरिन सक्छौ। प्रभु येशूले फेरि हामीलाई देऊ भन्नुभएको छ। हामीले के दिनुपर्छ? हामीसित जुन थोकहरू प्रशस्त छन् ती थोक हामीले अरूलाई दिनुपर्छ भन्ने प्रभु येशूले भन्नुभएको छ। हुन सक्छ कसैसित धेरै रुपियाँ पैसा होला, उसका आवश्यकताहरू पूरा गरेपछि पनि उसका पैसा रुपियाँहरू उब्रन्छन्। केही पैसा उसले आफ्नो भविष्यका निम्ति सञ्चय पनि गर्छ, ठीक हो, तर उसले आफ्नो प्रशस्त धन सम्पत्तिबाट आफ्नो वरपरका गरी आवश्यकतामा परेकाहरूलाई सहायता गर्न सक्छ। हामीले अरूलाई दियौं भने हामीलाई पनि दिइनेछ भनी प्रभु येशूले भन्नुभयो। दिनु भनेको कुरा पैसामा मात्र सीमित छैन, अर्थात धन मात्र दिनुपर्छ भनेको होइन, तर हामी अरू थोक पनि दिन सक्छौ, हाम्रो समय अरूलाई दिन सक्छौ, आफ्नो फुर्सदको समयमा रोगी बिमारीहरूलाई भेट्न जान सक्छौ, उनीहरूको लागि प्रार्थना गरिदिन सक्छौ, शिक्षा पाउन नसकेका यता उति भौतारिरहेका बाल बालिकाहरू कहाँ गएर उनीहरूलाई हामीले पढ़ाउन सक्छौ, एक्लो जीवन बिताउने वृद्ध मानिसहरूलाई भेट्न जान सक्छौ, हामी आफ्नो प्रशस्त भोजनबाट भोकाहरूलाई भोजन दिन सक्छौ, नाङ्गाहरूलाई वस्त्रहरू दिन सक्छौ। यस्ता धेरै धेरै कुराहरू दिएर हामी अन्य मानव मानिसहरूलाई सहायता गर्न सक्छौ। येशूले भन्नुहुन्छ, यदि हामीले दियौं भने परमेश्वरले हामीलाई पनि दिनुहुनेछ। कति रहस्यको कुरा होइन त? हामीले स्वार्थी जीवन जिउनु हुँदैन भन्ने शिक्षा प्रभु येशूले दिनुभएको हो। हामी जति मात्रामा दिन्छौ परमेश्वरले त्यही मात्रामा हामीलाई पुर्याउनुहुन्छ। बारीमा खेतमा मकै वा कोदो छरिन्छ, अरू बिउहरू पनि छरिन्छन् वा रोपिन्छन्। हामी जति धेरै छर्छौ त्यति धेरै फल्छ, होइन त? थोरै रोप्यौं भने थोरै पाउँछौ। अरूलाई दिने कुरामा पनि यही परम्परा र नियम लागू हुन्छ। धेरै दिन्छौ भने धेरै पाउँछौ। पवित्र बाइबलले भन्छ, परमेश्वरका छोरा छोरीले स्वार्थी जीवन जिउनु हुँदैन, तर अरूलाई पनि वास्ता राख्दै अरूलाई पनि विचार गर्दै जिउनु पर्छ। यो ठूलो आशिष हो।

आचरण गर्नु के दृष्टिहीन नै होइन र धर्म कर्म त गर्छन्, पवित्र परम्परा पनि पालन गर्छन्, दान पुण्य पनि गर्छन्, तर आफ्ना वरपरका गरीब असहाय मानिसहरूलाई कुनै सहायता गर्दैनन्। आफ्नो वरपर छेउछाउका मानिसहरूको दुःख कष्टलाई नदेख्नु वास्तै नराख्नु के दृष्टिहीनता होइन? तपाईँ के भन्नुहुन्छ? प्रभु यीशुले भन्नुभयो, यस्तो मानिसको पछि लाग्यो भने एक दिन खाडलमा झाकिनु पर्नेछ। एक व्यक्तिले भनेको कुरा म सधैँ सम्झन्छु। तिनले भन्थे, स्कूल कलेज पढ्यो भन्दैमा कोही शिक्षित हुँदैन, निश्चित उसले केही जानकारी पाएको हुन्छ, तर उसको समझमा ज्ञानको ज्योति जल्दैन भने त्यो व्यक्ति जत्तिकै पढेको होस् तापनि अशिक्षित सरह नै हो। शिक्षाले हामीलाई उद्धार हृदयको बनाउनु पर्छ, शिक्षाले मानिसलाई सही कार्य गर्ने बनाउनु पर्छ, शिक्षाले अन्धविश्वास हटाउनु पर्छ, शिक्षाले मानवताको माझमा एउटा सम्बन्धको महत्वपूर्ण भूमिका खेल्छ। एउटा उदाहरण, चन्द्र ग्रहण लाग्दा शिक्षित मानिस थाल बजाउँदै टिङ बजाउँदै ठटाउँदै कराउँदैन, किनकि त्यो चन्द्रमामा पृथ्वीको छाया परेको हो भनी उसले बुझेको हुन्छ। ज्ञानले मानिसलाई यसरी परिवर्तन गर्नुपर्छ। प्रभु येशूले प्राय मानिसमा हुने एउटा बानीलाई संकेत गर्दै शिक्षा दिनुभयो। उहाँले भन्नुभयो, आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ, छेस्को सानो हुन्छ, मुढो चाहिँ उत्रै मानिसले हल्ल्याउनै नसक्ने जत्रो ठूलो हुन्छ। प्रभु येशूले वास्तवमा यो भन्न खोज्नु भएको हो कि हामी आफ्नो ठूलो गल्ती वा कमजोरी देख्दैनौ, तर अरूको सानो गल्ती भने देखिहाल्छौ। धेरै मानिसमा यस्तै बानी हुन्छ, आफ्नो गल्तीलाई गल्ती मान्न नचाहने, आफ्नो गल्तीलाई गल्ती नै नमान्ने, आफू दूधले नुहाएको अरू चाहिँ ढलको फोहोर पानीले नुहाएको ठान्ने प्रवृत्ति हामीमा हुन्छ। तपाईँमा पनि यस्तै बानी छ कि छैन सो मलाई थाहा छैन, छैन भने त अति नै राम्रो। यदि यस्तो बानी छ भने त्यसमा सुधार गर्नु जरूरी छ। धेरैपल्ट समस्या आउनुको कारण हामीले आफ्नो गल्ती नदेख्नु पनि हो। हामी अरूहरूलाई दोष्याउँछौ, अरूको गल्ती देख्छौ, आफ्नो देख्दैनौ, यसकारण समस्या उत्पन्न हुन्छ। कतिले आफ्नै कुर्सी जोगाउनको निम्ति, आफ्नो जीवन जोगाउनको निम्ति, आफ्नो सम्मान जोगाउनको निम्ति अरूलाई खसाल्छन्, अरूको अफवाह बनाएर उडाइरहेका हुन्छन्। जसरी साना नानीहरूले बेलुन उडाउँछन् त्यसरी नै अरूका कुराहरू ठाउँ ठाउँमा उडाइरहेका हुन्छन् र बेलुका घर आएर आफूलाई एकदमै सफल व्यक्ति ठानिरहेका हुन्छन्। हामीले अरूलाई दोष लगाउँदै हिँड्नुभन्दा बरू आफैलाई असल बनाउने कुरामा ध्यान दिउँ भने कति राम्रो हुनेछ। अरूको निन्दा चर्चा गर्दै हिँड्दा, अरूको दोष देखाउँदै हिँड्दा हाम्रो समय मात्र नष्ट पार्छौ, त्यो समय बरू अरूलाई सुधार्ने कार्यमा लगायौं भने हाम्रो जीवन असल बन्नेछ। त्यति मात्र होइन, परमेश्वरको दृष्टिमा पनि हाम्रो जीवन असल हुनेछ। हामी धार्मिक जीवन जिउने बाटोमा साँच्चै पाइला बढ़ाइरहेका हुन्छौ। एक धार्मिक मानिसले परमेश्वरसँग सम्बन्ध राख्ने प्रयास मात्र नगरेर मानिसहरूसँग पनि असल सम्बन्ध राख्ने प्रयास गर्नुपर्छ, किनकि सबै मानिसहरू परमेश्वरका सन्तान हुन्। परमेश्वरले कसैसँग भेदभाव गर्नुहुन्न, उहाँले कसैलाई दोषी पनि ठहराउनुहुन्न, किनकि उहाँले मानिसको निम्ति जिउने एउटा मापदण्ड तोकिदिनु भएको छ। त्यो मापदण्ड अनुसार नजिउने व्यक्ति आफै दोषी ठहरिएको हुन्छ। बाइबलको यो वचन सुन्नुहोस्, योन्नाको सुसमाचार 3:17-18 खण्ड। परमेश्वरले संसारलाई दोषी ठहराउनु भनी पुत्रलाई अर्थात प्रभु येशू ख्रीष्टलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनकि उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। जीवित परमेश्वरको वचनले तोकेको मापदण्ड यही नै हो। एक दिन सबै मानिसको न्याय परमेश्वरले गर्नुहुन्छ। हामी सबै न्यायको सिंहासनको अगाडि खड़ा हुनेछौ, लेखाजोखा सबै हुनेछ। आज हामीले अरूलाई दोष लाउँदै, अरूको निन्दा गर्दै, आफ्नो कुर्सी जोगाउँदै, आफ्नो मान सम्मान जोगाउँदै हिँडिरहेका छौं भने त्यसको पनि उहाँले न्यायको दिनमा विचार गर्नुहुनेछ। प्रभु येशूमा विश्वास गरेका छौं कि छैनौं, त्यस अनुसार उहाँले मानिसलाई दोषी वा निर्दोष ठहराउनु

0: तपाईको जीवन कसरी तपाईले जीराख्नु भएको छ? प्रभु येशूमा विश्वास गरी उहाँलाई मन पर्ने किसिमको जीवन उहाँको शिक्षा अनुरूपतामा आफैलाई समर्पण गर्दै आजदेखि जिउने प्रयत्नमा हामी अघि बढौं। परमेश्वरले तपाईलाई प्रशस्त आशीर्वाद दिउन्।
1: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव देशरेख तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाछा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किच्चेपाटी, काठमाडौँ।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरिक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगेँ म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमबाट 2741 जनाको पहिचान सेवा विस्तारमा उल्लेख्य उपलब्धि। सोलु दुतकुण्ड नगरपालिकाद्वारा 3,57,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन। निर्मल पोचाको निधनमा नागदीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा। स्थानीयको सन्धानबाट 6 बजेदेखि मन्थलासम्मको सड़क मर्मत। एम्बुलेन्स तथा साना सवारी सञ्चालनमा सहज। केवाईसी यथा आइकन अवार्ड 2026 पर्वतारोहिणीमा शेर्पालाई प्रदान। सुनकोशी नदीमा बेपत्ता 3 जनाको पहिचान खुल्यो। गोताखोरको सहयोगले खोजी तीव्र। आउँदो 3 दिन मनसून सक्रिय रहने सतर्क रहन आग्रह। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ। सार्वजनिक लेखा समितिमा 17 उजुरीमाथि छानबिन शुरू। आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुन सांसदहरूको सुझाव। कोशी र मधेशमा भएको घटनाको छानबिनका लागि कंग्रेसले मागो न्यायिक समिति। अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई। इण्डोनेसियाको ज्यादा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो। र एक वर्षमा 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै भलिबल
1: ए बाबु मौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु खुम्बु जिल्लाका 8 वटै स्थानीय तहमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा प्रतिवेदन संकलन तथा आगामी आर्थिक वर्ष 2083-84 कार्य योजना निर्माण कार्यक्रममा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलु खुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको आयोजना सामाजिक विकास मन्त्रालय कोशी प्रदेश स्थानीय तहहरू करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको समन्वयमा भएको हो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका उपाध्यक्षहरू करूणा फाउण्डेशन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा शिवाकोटी महिला तथा बालबालिका शाखा प्रमुख स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल सोलुखुम्बुका प्रमुख राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि एवं अपाङ्गता भएका व्यक्तिहरूका पालिका स्तरीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय सरकार र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा यो कार्यक्रम माघ 2083 सोलुखुम्बुका सबै 8 स्थानीय तहमा सञ्चालन भइरहेको छ। हाल तेस्रो वर्षमा प्रवेश गरेको यस कार्यक्रमलाई आगामी वर्षदेखि मूल प्रभावीकरण गर्दै अघि बढ़ाउने गरी सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारले आर्थिक वर्ष 2083-84 योजना स्वीकृत गरिसकेका छन्। जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गताको रोकथाम र न्यूनीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरू सहितको समावेशी समाज निर्माण गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ। करूणा फाउण्डेशन नेपाल र संयुक्त जिल्ला कार्यालयका तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन अनुसार कार्यक्रम मार्फत जिल्लाभरि मुख्य सफलता हासिल भएका छन्। हालसम्म जिल्लाभर 2441 अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको छ भने 222 स्वास्थ्य कर्मीहरूलाई जन्मजात दोष पहिचान सम्बन्धी विशेष तालिम प्रदान गरिएको छ। आर्थिक वर्ष 2082-83 780 नवजात शिशुको जन्मजात दोष परीक्षण गर्दा 11 जन्मजात दोष पहिचान भएको थियो, जसमध्ये 6 बाल बालिकाले आवश्यक उपचार सेवा प्राप्त गरिरहेका छन्। यसका साथै 272 विभिन्न प्रकारका स्वास्थ्य तथा उपचार सेवा पाएका छन्। सोही अवधिमा 210 अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री उपलब्ध गराइएको छ भने रातो परिचय पत्र बाहेक 442 अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइएको छ। शिक्षा र जीविकोपार्जनको क्षेत्रमा पनि कार्यक्रमले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। शिक्षातर्फ 98 अपाङ्गता भएका बाल बालिकालाई विद्यालय भर्ना गराउनुका साथै 23 घरमै आधारित शिक्षा सेवा प्रदान गरिएको छ। जीविकोपार्जन सुदृढीकरणका लागि 285 अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूलाई शिक्षामूलक र व्यावसायिक तालिम उपलब्ध गराइएको छ। कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा यस कार्यक्रमले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। करूणा फाउण्डेशन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा सीताकोटीले हालसम्मको उपलब्धि प्रति खुशी व्यक्त गर्दै फाउण्डेशनको बहिर्गमन पश्चात कार्यक्रमको विज्ञापना आन्तरिकीकरण हस्तान्तरण योजना र अपाङ्गता भएका व्यक्तिहरूका संचालनको भूमिका बारे स्पष्ट पार्नुभयो। कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमले जिल्लामा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सम्मान अवसर सुनिश्चित गर्न सबै साझेदार निकाय बीचको सहकार्य सुदृढ हुनुपर्नेमा जोड़ दिँदै उहाँले स्थानीय तहहरूलाई यस कार्यक्रमको निरन्तरताका लागि विशेष आग्रह गर्नुभएको छ। सोलु दुतकुण्ड नगरपालिकाले गत चालू आर्थिक वर्षको असार मसान्तसम्ममा 3,57,27,969 रूपियाँ 15 पैसा आन्तरिक राजस्व संकलन गरेको छ। नगरपालिकाको राजस्व प्रगति विवरण अनुसार चालू आर्थिक वर्षमा 5,36,70,811 रूपियाँ 51 पैसा आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएको थियो। नगरपालिकाले वार्षिक अनुमानित लक्ष्यको करिब 66.5% प्रगति हासिल गर्दा झै 1,42,42,812 रूपियाँ 36 पैसा राजस्व संकलन हुन बाँकी रहेको छ। असार महिनामा मात्रै नगरपालिकाले राजस्व संकलनलाई तीव्रता दिँदै 72,97,385 रूपियाँ 24 पैसा आमदानी गरेको छ। यसअघि जेठ सम्ममा नगरपालिकाको कुल राजस्व संकलन 2,84,29,613 रूपियाँ 91 पैसा रहेको थियो। असार महिनाको मुख्य असुलीले कुल राजस्व संकलनमा सुधार ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नगरपालिकाको आमदानीका शीर्षकहरू मध्ये अन्य क्षेत्रको आय र अन्य राजस्व शीर्षकको योगदान सबैभन्दा ठूलो छ। अन्य क्षेत्रको आय शीर्षकमा 3,78,31,000 रूपियाँको ठूलो अनुमान गरिएकोमा असार मसान्तसम्म 69,12,789 रूपियाँ 10 पैसा मात्र राजस्व संकलन भएको छ, जसका कारण 3,09,18,210 रूपियाँ 9 पैसा राजस्व संकलन हुन बाँकी देखिएको छ। यस्तै अनुमानित लक्ष्य नतोकिएको भए तापनि अन्य राजस्व शीर्षकबाट 74,22,950 रूपियाँ 90 पैसा आमदानी भएको छ। केही शीर्षकहरूमा भने नगरपालिकाले अनुमानित लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। भूमिकर तथा मालपोतर्फ 30 लाख रूपियाँ लक्ष्य राखिएकोमा 38,97,569 रूपियाँ 20 पैसा राजस्व संकलन भएको छ। त्यसै गरी बहाल करमा 15 लाख रूपियाँ लक्ष्य तोकिएकोमा लक्ष्यको दोब्बर भन्दा बढ़ी अर्थात 40,81,338 रूपियाँ 77 पैसा संकलन भएको छ। सरकारी सम्पत्तिको बहालबाट प्राप्त आयमा पनि 16 लाखको लक्ष्य राखिएकोमा 24,26,071 रूपियाँ 70 पैसा राजस्व नगरपालिकाले संकलन गरेको छ। अन्य प्रमुख आय शीर्षकहरूमा सिफारिश दस्तोतर्फ 24 लाख रूपियाँ लक्ष्य रहेकोमा 19,19,300 रूपियाँ 37 पैसा नक्शापाल दस्तुरमा 15 लाख अनुमान गरिएकोमा 7,83,947 रूपियाँ 97 पैसा र अन्य सेवा शुल्क तथा बिक्रीबाट 25 लाख लक्ष्य राखिएकोमा 14,96,179 रूपियाँ 78 पैसा संकलन भएको छ। व्यवसाय दर्ता दस्तुरतर्फ 10 लाख लक्ष्य रहेकोमा 6,27,812 र विद्युत सेवा शुल्कमा 5 लाख अनुमान गरिएकोमा 6,50,000 रूपियाँ राजस्व नगरपालिकाले संकलन गरेको छ। घर जग्गा सम्पत्ति करबाट 1,18,523 रूपियाँ 35 पैसा नाता प्रमाणित दस्तुरबाट 2,15,500 रूपियाँ र पर्यटन शुल्कबाट 72,000 रूपियाँ राजस्व दाखिला भएको छ। अर्कोतर्फ खेतोपहारमा लाग्ने कर र न्यायिक दण्ड जरिमानामा शीर्षकमा भने असार मसान्तसम्म कुनै पनि राजस्व संकलन हुन सकेन, साथै बेरोजू फलक्षतबाट 55,450 रूपियाँ नगरपालिकाको आमदानी खातामा दाखिला भएको छ। समग्रमा असार महिनामा संकलन बढ़े पनि मुख्य शीर्षकहरूको बाँकी असुली धेरै भएकाले नगरपालिका वार्षिक लक्ष्य भन्दा केही पछाडि परेको छ। न्यूज दाईको नामले परिचित विश्वकर्तिमानी पर्वतारोही निर्मल पौषाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक विदा दिएको थियो। अन्नपूर्ण तिम्ना दानामा जन्मिएका पूर्जाको पाकिस्तानको बोर्डफिक आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएको थियो। पूर्जाको निधनले गाउँपालिका सहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनु भएको छ। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय ओडा स्वास्थ्य संस्था र विद्यालयमा शोक विदा दिएको थियो। यस्तै निर्मल पूर्जाको चितवनको भरतपुर महानगरपालिका एक रामनगरको घरमा रहेका परिवार आफन्त छिमेकी र उहाँले अध्ययन गर्नु भएको विद्यालयका शिक्षक शोकमा छन्। पूर्जाले कल्याणपुरमा रहेको स्मल हेवनमा कक्षा 10 अध्ययन गर्नु भएको थियो। त्यसपछि उहाँ ब्रिटिश आर्मीका लागि जानु भएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेउपानेले आफ्नो विद्यार्थी विश्व कीर्तिमान कायम गरेर गिनीज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो। पर्वतार विपुलचाको सब पाकिस्तानको ब्रोडपिक हिमालमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन् सबको शब समुद्र सतहबाट झण्डै 5,700 मिटर उचाइमा फेला परेको हो। साउन 14 गतेको हिम पहिरोमा पनि उहाँ सहित 6 जना नेपाली र अरू 4 गरी 10 जनाले ज्यान गुमाएका छन्। सोलो दुतकुण्ड नगरपालिका एउटा नम्बर 1 स्थित छेउदीदेखि निमफलासम्मको जिम्मा बनेको सड़क खण्ड स्थानीय वासीको सक्रियतामा श्रमदान मार्फत मर्मत गरिएको छ। साउन 16 र 17 गते 2 दिनसम्म संचालित अभियानबाट सड़क मर्मत गरिएपछि अवरूद्ध बनेको यातायात सहज भएको हो। रहलजी र लुजा जलविद्युत आयोजनाका साथै अन्य ठूला मालवाहक गाड़ीहरूको अत्याधिक चापका कारण सड़क जिम्मा बनेको थियो। सड़कको दुरावस्थाका कारण साना सवारी सावाङ र एम्बुलेन्स समेत चल्न नसक्ने स्थिति बनेपछि स्थानीयले पटक पटक सम्बन्धित निकाय र हाइड्रोपावरसँग मर्मतका लागि आग्रह गरेका थिए। तर उक्त आग्रहको कुनै सुनवाई नभएपछि एउटा कार्यालयको समन्वय र स्थानीयको पहलमा श्रमदान अभियान चलाइएको अभियानका अगुवा प्रकाश खालिङ राईले जानकारी दिनुभएको छ। वडावासी तथा स्थानीय गरी 150 जना भन्दा बढ़ीको सहभागितामा 2 दिनसम्म चलेको उक्त अभियानले सड़कका ठूला खाल्डा खुडी पूर्ने हिलाम्बे भएका स्थानहरूमा ढुंगा बिछ्याउने र सोली नाला कोठान गरी बाटो पछ्याउने काम गरेको छ। श्रमदानपछि अहिले उक्त सड़कमा एम्बुलेन्स तथा साना सवारी साधनहरू सहज रूपमा संचालन हुन थालेका छन्। स्थानीय सड़कको निरन्तर मर्मत र रेखदेखका लागि जीवन भएको संयोजकत्वमा 13 सदस्य एक श्रमदान समिति समेत गठन गरिएको छ। उक्त समितिले क्षेत्रभित्रका अन्य जीर्ण सड़कहरूको पहिचान गरी मर्मत सम्भारको कामलाई निरन्तरता दिने बताएको छ। स्थानीय स्तरमै सामान्य सहयोग रकम समेत संकलन गरेर शुरू गरिएको यो अभियानले विकास र पूर्वाधार संरक्षणमा जन श्रमदानको महत्वलाई पुनः उजागर गरेको छ। कनक्लेभमा यस वर्षको केवाईसी युथ आइकन अवार्ड 2026 विश्व प्रसिद्ध पर्वतारोही निमा डेभिड शेर्पालाई प्रदान गरिएको छ। काठमाण्डुमा आयोजित काठमाण्डु युथ कनक्लेभ केवाईसी 2026का क्रममा शेर्पालाई नगद 1,00,000 रूपियाँ सहित सम्मान पत्र प्रदान गरिएको छ। त्यसै गरी इन्जिनियर सुलभ राज श्रेष्ठ सहित जेएनजी सहित तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई 50,000 रूपियाँ नगद सहयोग सहित विशेष सम्मान गरिएको छ। काठमाण्डुमा आयोजित कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै यो काम गर्ने उहाँको भनाई छ। काठमाण्डु युथ कनक्लेभ 2026 फिनिक्स एजुकेशन नेटवर्कले आयोजना गरेको हो। उत्प्रेरित युवा नेतृत्वदायी राष्ट्र भन्ने नारा सहित आयोजित कार्यक्रममा देशभरका युवाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिम पहिरोमा परि पर्वतारोही निर्मल निम्स पूर्जा र उहाँको टोलीको निधनप्रति उपस्थित सबैले 1 मिनट मौन धारण गर्दै श्रद्धांजलि अर्पण गरेका थिए। सिन्धुलीमा सड़क किनारामा राखिराखेको कारलाई बसले ठक्कर दिँदा कार सहित बेपत्ता भएका 3 जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार कार सहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल 7 का पूर्व वडा अध्यक्ष एवं ठेकेदार दिलकुमार लामा एक्सका भेटेर चालक गोल्लनचोर गाउँपालिका 1 बुढ भन्ज्याङका गणेश थापा र 3 पाटुल गाउँपालिका 9 डाँडा खर्गका 17 वर्षीय सुजन बडम पाकी मगध हुनु भएको छ। फिक्कल गाउँपालिका 2 स्थित नवलपुरमा सोमबार बिहान करिब 10:30 बजे सड़क किनारमा रोकिराखेको कारलाई बसले 81 ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय खुरकोट र सशस्त्र प्रहरी दलको विपद व्यवस्थापनको गोताखोर टोलीले उहाँहरूको खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरू भुट्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञानले विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका एक दुई ठाउँ तथा लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मुसलधारे वर्षा भएको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा आरू भुट्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको 24 घण्टामा देशका सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ। बर्तियाको ताराताल, कास्कीको याङ्जाकोट, चितवनको केही ठाउँ लगायतका 24 घण्टामा 100 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका एक दुई ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा अति भारी अर्थात आरी घुट्टी वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख गरिएको छ। भोलि र पर्सि पनि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न जिल्लामा बहने ससाना नदी तथा खुलामा बहादुर लेख्य बन्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मल्टिट्यूब र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मल्टिट्यूबमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल र मल्टिट्यूबको भाव काठमाडौँ, पोखरा, दिपाइलमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा 4 आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, धनगढ़ी र बेलगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम गरिएको छ। नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र, ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालत पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराईलाई काठमाडौँको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईडीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग रहेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानबिन प्रक्रिया अगाडि बढ़ाएको छ। सोमबार सिंह दरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढ़ाइएको हो। समितिमा परेका 17 उजुरीमाथिको प्रारम्भिक छलफलमा सांसदहरूले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयका उजुरीहरूको सन्दर्भमा समिति गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले आर्थिक अनियमितता सम्बन्धी उजुरीहरूलाई समितिले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद विपिन कुमार आचार्यले लेखा समितिसँगै अन्य न्यायिक निकायहरूमा समेत उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले समितिमा आउने उजुरीलाई छुट्टा छुट्टै घटनाका रूपमा मात्र नभई समग्र प्रति प्रवृत्तिका रूपमा विश्लेषण गरेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले महिला आयोगकी अध्यक्षमाथि विगत 13 वर्षदेखि भ्रष्टाचारको आरोप लागेको भए पनि अहिलेसम्म टुंगोमा नपुगेको उल्लेख गर्नुभयो। नेपाली कंग्रेसले कोशी र मधेस प्रदेशमा भएका पछिल्ला घटनाको छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ। सिंहदरबारमा दलको कार्यालयमा सोमबार बसेको संसदीय दलको बैठकले घटनाको छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको हो। बैठकमा सहभागी महामन्त्री प्रदीप पौडेलले सुनसरी सिधा धनुषा र पर्सामा भएका घटनाको न्यायिक छानबिनका लागि समिति गठनको विषय प्रतिनिधि सभा र राष्ट्रसभा उठाउने जानकारी दिनुभयो। वहाँका अनुसार न्यायिक समिति गठनको विषय दलको बैठकको मुख्य प्रस्ताव थियो। प्रस्तावलाई प्रतिनिधि सभा र राष्ट्रसभामा उठाउने र त्यस अनुसार समिति गठन गर्न दबाव दिने अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने भन्ने विषय बैठकबाट पारित भएको पौडेलले बताउनुभयो। बैठकले सरकारले गरेका कतिपय निर्णय संविधानको मर्म भावना र विधि सम्मत प्रक्रिया विपरीत भएको गर्दै सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिश लगायतका निर्णय कानून र स्थापित विधि अनुसार गर्न सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बरघाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुल्ला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बघाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोज्ने बताउनु भएको बीबीसीले जनाएको छ। इन्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुद्रमा 250 भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आग लागि भएको छ। घटनामा कम्तीमा 5 ज्यान गुमाएका छन्। 40 अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मकाश्वरका लागि प्रस्थान गरेको थियो। सापुती टापुबाट झण्डै 35 उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आग लागि भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन दोस्रो जहाजको अघिल्लो भाग अर्थात गोमा चुम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्शन यात्रुलाई नजिकै रहेका अन्य जहाजले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083/84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काबा महिला च्याम्पियन्स लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप, काबा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काबा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 गतेदेखि 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले अघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रबीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। खेल खबर सुनि सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू सोधि एकपटक। सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमबाट 2441 पहिचान सेवा विस्तारमा उल्लेख्य उपलब्धि। सोलु दुपकुण्ड नगरपालिकाद्वारा 3,57,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन। निर्मल पूजाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा। स्थानीय सोमदानबाट छोडिनुन्थला सम्मको सड़क मर्म अन्तर्गत एम्बुलेन्स तथा साना सवारी सञ्चालनमा सहज केवाईसी युथ आइकन अवार्ड 2026 पर्वतार भूमिमा श्रोतालाई प्रदान सुनकोशी नदीमा बेपत्ता तीनैजनाको पहिचान खुल्यो गोताखोरको सहयोगले खोजी तीव्र आउँदो तीन दिन मनसून सक्रिय रहने सतर्क रहन आग्रह परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ सार्वजनिक लेखा समितिमा 17 उजुरीमाथि छानबिन शुरू आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुने सांसदहरूको सुझाव गोसी र मधेसमा भएका घटनाको छानबिनका लागि कंग्रेसले माग्यो न्यायिक समिति अमेरिकासँग तत्काल कुनै वार्तामा भएको इरानको भनाई इण्डोनेसियाको ज्यादा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो र 1 वर्षमा 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै भलिबल हवस्तै साँझ 7 बजेको सोलुस समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वतीपुर विदा हुन्छ भोलि बिहान 7 बजे सोलुस समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला नमस्कार।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: सम्बन्धित कार्य पनि तयार पारेको छ त्यसमा के के रिसोर्स सचेत राख्ने भनेर सहयोग एउटा निर्णय गरेको छ
3: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना अनसनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता एक वर्षमा वैदेशिक रोजगारीमा 1323 नेपालीको मृत्यु राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च
4: निवेदनै हाम्रो 1600 आएको छ 1323 पाउनु भएको छ खर्चमा 1.9 करोड भएको छ 9.37 करोड भएको सहायतालाई
3: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै
5: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: गएको एक वर्षमा 1300 भन्दा बढ़ी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ तर श्रमिक सुरक्षामा आवश्यक लगानी अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुग्न सकेको देखिँदैन दूतावासको क्षमता वृद्धि श्रमिकको नियमित अनुगमन रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो अब खबर सन्तोषी रावलबाट
6: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन् बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1.9 करोड़ रूपैयाँ खर्च भएको छ भने सब ढुवानीका लागि 2.35 करोड़ रूपैयाँ खर्च गरिएको छ उपलब्ध तथ्याङ्क अनुसार 1084 जनाको सब ढुवानी गरिएको बोर्डले जनाएको छ यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो
4: निवेदनै हाम्रो 1600 आएको छ 1323 पाउनु भएको छ खर्चमा 1.9 करोड भएको छ 9.37 लाख भएको छ मृत्यु सहायतालाई मृत्युको आर्थिक सहायतामा त्यति छ र ध्वनिको चाहिँ हाम्रो 2.35 लाख भएको छ खर्च 1084 जनाको ध्वनि भएको छ
6: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा स्वास्थ्य सेवा अत्यावधिक श्रम सड़क दुर्घटना हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन् गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्क्रिन श्रेष्ठले सीआईएनसँग बताउनुभयो
7: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 को आसपासमा यो घटना घटेको हो भन्ने छ र यो घटनामा चाहिँ रोकिराखेको कारलाई त्यसमै दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन
6: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तुलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गरी मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
8: राति हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने त्यो भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा चाहिँ छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
6: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लाञ्चोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा छुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुङ कास्की पर्वत म्याग्दी सेन्जा पाल्पा गुल्मी चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सोके सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
9: यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोड गरेर माग गर्ने भन्ने विषयमा राख्यो जुन

0: पत्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 सालमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो। तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनआई बताउनुभयो।
1: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको

0: सिजवानको तर्फ टोकेन
1: अन्तर्गत नर्स ज्योति राणाभाटमा प्रतिनिधि र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्ने जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ। सिद्धबाबाको पहिरोको त्रास कायमी
2: यो बाटो हरसल भत्केको भत्कै हुन्छ अनि त्यहाँ पर्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँदा आयो भने धुलोले पर्न हुँदैन, बर्खा लाग्यो भने अब यो जलतरास छ।
1: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयम दाप्न अपुष्ट समाचार अफवाह वा

0: सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
1: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
2: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
0: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: उच्च गति भरपूर्ण कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाका बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
5: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तिमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
6: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यसको दुवै म जाँदैछु भन्ने हिसाबले नै नि पीड़ा चाहिँ सरकारले बुझ्दियो हुन्थ्यो भन्ने।
5: तर दक्षिण जोड छ, भुटोलबाट पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा पोखरा बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको त्रास हुने गरेको छ। तिनाऊ दुईका शोभा केसी।
7: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो सानसानो बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसोमा पनि डर छ।
5: पाल्पाको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै त्यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय दोलकान्त पौडेल।
8: यो बाटो हरसल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
5: सिद्धार्थ राजमार्गको सिद्ध बाबा झुम्सा हिउँदे खोला पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
9: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौ।
5: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा
10: सबै जिम्मेवारी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी अब विकास निर्माणका कामहरू अरू कुराहरू चाहिँ अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय योजना र चुनौतीका बारेमा सल्यानको वागचोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
10: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा के समय बस्ने सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
14: कस्तो पाउनुभयो सोलनको बागचौर नगरपालिकामा?
10: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हुँ। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ आउँदा चाहिँ बागचौर प्रकृति यहाँको हरियाली यहाँको कृषि पर्यटन अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्तन भनेर कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू होइन यो प्रयास भएको छ।
14: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न शुरूआत गरेँ भन्ने के छ स्थिति अहिले?
10: अब यहाँ शुरूआत चाहिँ अब नीतिगत कुराहरूमा नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ व्यवसायको नेतृत्वमा होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र होइन विभिन्न पार्टीका जनप्रतिनिधिहरू बीच एउटा राम्रो समन्वय भएर विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्यबद्धता त्यो छ र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म पनि उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छ नि त चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने के अरे हाँसेर सेवा दिने होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
14: सुशासनको हिसाबले विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव लिएको त्यस्तो खालको केही छ कि छैन?
10: हामी चाहिँ कार्यपालिकाको बैठकमा होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ होइन. अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो होइन, अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल क्या छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो. समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ. यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु.
14: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भए. बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
10: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो. बागचौर ठुलो चाहिँ 18 दिनसम्म चल भव्य चल्यो. त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान आम भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो. आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ. मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ. यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन, गीत संगीत, अब लोक भाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ. अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा जुन बीच केन्द्रमा एउटा ठूलो एउटा बागचौरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरू, 12 वटा भित्रका चाहिँ प्रमुख उत्पादनहरू, यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ फोटो खिचन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने, यहाँको साहित्य कला संस्कृति विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ.
14: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्गाउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौं. बागचौर नगरपालिकाको अनुभव कस्तो भयो?
10: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी, प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो. धेरै ठाउँमा त्यस्ता घटनाहरू, दुर्व्यवहारहरू भए. यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य. यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षजीहरू, उपप्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो. त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, होइन, एउटा राष्ट्रिय रोगै हो यो. विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ. अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, त्यहाँ अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन. सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ.
1: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको 4 सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ. गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ. पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ. मधेसवादी 7 दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा. कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ. अविश्वास प्रस्ताव नेकपा को साथ भने नपाउने भएको छ. नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ. अबको 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ. अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ. एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ. राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ. र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सप्ताह मनाउन थालेको तीन दशक भन्दा बढ़ी हुँदा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा आज हामी कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्ते।
0: स्तनपान चाहिँ किन महत्वपूर्ण छ?
1: स्तनपान चाहिँ धेरै नै महत्वपूर्ण छ। स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। त्यही भएर चाहिँ यो विश्व स्तनपान दिवस मनाउनु चाहिँ एकदमै राम्रो हो। यो सप्ताहभरि हामीले आमालाई, आमाको साथसाथै आमाको परिवार अनि उहाँको श्रीमानहरूलाई पनि हामीले जनचेतनामूलक कार्यक्रमहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ हामी सचेत र स्तनपान बारे चाहिँ हामी जानकारी दिन्छौं।
0: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
1: यसपालिको नारा रहेको छ दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य सुरुवातमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ, होइन? आमाको मात्र जिम्मेवारी होइन, यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासु ससुरा अनि समाज अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ। यो प्रभावकारी बनाउन सबैले साथ र सहयोग दियो भने चाहिँ हामीले दिगो जीवनको स्वास्थ्य सुरुवात गर्न सक्छौ, होइन? यो नाराले चाहिँ अब यदि हामीले चाहिँ 9000 शिशुलाई चाहिँ एक घण्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौं भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ 6 महिनासम्म चाहिँ हामीले आमाको दूध मात्र दियौं भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ 2 वर्षसम्म कन्टिन्यू, 6 महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ। बच्चाको स्वास्थ्य राम्रो हुनु भनेकै बच्चाको वृद्धि विकास राम्रो हुनु, बच्चाहरूको चाहिँ मस्तिष्क राम्रो विकास हुनु, र पछिसम्म चाहिँ राम्रो बच्चा भयो भने पछिसम्मको लागि चाहिँ स्वस्थ हुनु भनेकै समाज, समुदाय र हामी देशको लागि नै राम्रो हुन्छ।
0: अब विशेष गरेर यो शिशु स्वास्थ्यको चर्चा यहाँले गर्नुभयो, अलिकति शिशु स्वास्थ्य सँगसँगै चाहिँ हामीले आमाको स्वास्थ्यको कुरा पनि गर्नुपर्ने हुन्छ, होइन? आमाको स्वास्थ्यको लागि पनि यो स्तनपान चाहिँ किन अपरिहार्य छ?
1: आमाको यो स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्यको लागि पनि धेरै अपरिहार्य छ, किनभने यसले गर्दाखेरि चाहिँ स्तनपानले गर्दाखेरि चाहिँ आमाको जुन पाठेगोहरू चाहिँ जुन ठूलो भइसकेको हुन्छ नि बच्चा पेटमा बस्दाखेरि, त्यो आफ्नो ठाउँमा जान पनि स्तनपानले धेरै चाहिँ मद्दत गरेको हुन्छ, होइन? त्यो आमाको स्तनपान गर्दाखेरि चाहिँ एक प्रकारको हर्मोन चाहिँ प्रड्युस हुन्छ, अक्सिटोसिन भन्ने, जसले गर्दाखेरि चाहिँ आमाको पाठेघर चाहिँ आफ्नै ठाउँमा खुम्चिनको लागि मद्दत गर्छ, होइन? अनि पाठेघर चाहिँ आफ्नो ठाउँमा खुम्च्यो भने चाहिँ रक्तस्राव पनि हुँदैन, होइन? रक्तस्राव नहुँदाखेरि चाहिँ आमाको मृत्यु डर पनि घट्छ, होइन? अनि त्यसपछि आमा र बच्चाको स्तनपान गर्दाखेरि चाहिँ आमा र बच्चा बीचको जुन चाहिँ बोन्डिङ हुन्छ नि, एक प्रकारको चाहिँ माया, होइन, त्यो पनि बढ्छ। अनि त्यसपछि चाहिँ आमाको स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट पनि न्यूनीकरण गर्छ। अनि साथसाथै यसले चाहिँ केही हदसम्मको लागि परिवार नियोजनको काम पनि गर्छ। त्यही भएर चाहिँ आमा र बच्चाको लागि यो चाहिँ धेरै नै अपरिहार्य हो।
0: कतिपय अब शहरी क्षेत्रमा महिलाहरूले आफ्नो बच्चालाई पर्याप्त मात्रामा पर्याप्त समयसम्म भनौँ न 2 वर्षसम्म खुवाउनु पर्ने र कम्तीमा पनि 6 महिना त खुवाउनु पर्यो, त्यो प्रक्रियामा चाहिँ उसले आफूले त्यो काम गर्न नभ्याउने भनेको आफ्नो कामले गर्दाखेरि होइन, विभिन्न कारणले गर्दा त्यो भ्याइँदैन, तर कतिपयले चाहिँ आफ्नो सौन्दर्यतासँग जोडेर पनि छिटो चाहिँ बच्चालाई दुध खुवाउनबाट रोकेको अवस्था पनि देखिन्छ, होइन? वास्तवमा सौन्दर्यतासँग जोड्दाखेरि चाहिँ के हो, खुवाउनु पर्ने हो कि नखुवाउने हो, के हो खासमा?
1: यो सौन्दर्यसँग जोड्दाखेरि चाहिँ खास यो स्तनपानले सौन्दर्यमा केही पनि हानि पुर्याउँदैन, होइन? त्यो चाहिँ हामीले जनचेतनामा चाहिँ हामीले चाहिँ भन्नु चाहिँ पर्छ, किनभने यो प्राय चाहिँ अहिलेको आमाहरू चाहिँ सौन्दर्य बिग्रिन्छ कि भनेर स्तनपान नगराउने हुन्छ त्यो चाहिँ स्तनपानले गर्दा सौन्दर्य चाहिँ बिग्रिँदैन त्यो चाहिँ हामीले चाहिँ भन्नुपर्छ होइन स्तनपानले गर्दाखेरि चाहिँ झन् आमालाई पनि फाइदा हुन्छ होइन मैले अघि नै भनिसकेँ आमाको लागि कति फाइदा छ भनेर त्यही भएर चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ गर्भ अवस्थादेखि नै स्तनपानले गर्दाखेरि चाहिँ सौन्दर्यमा कुनै पनि हानि हुँदैन भनेर उहाँहरूलाई चाहिँ शिक्षा दियो भने चाहिँ यो स्तनपान उहाँहरूले पनि अवश्य पनि गर्नुहुन्छ
0: अब आमाको स्वास्थ्य सँगसँगै चाहिँ अब अलिकति नेपालको वर्तमान अवस्थाको कुरा चर्चा गरौँ हामी नेपालमा चाहिँ अब यो के छ त अवस्था यो पहिलो भनेको जन्मेको पहिलो भनौँ न जन्मिने बित्तिकै बच्चालाई चाहिँ स्तनपान गराउनु पर्ने छ महिनासम्म स्तनपान गराउनु पर्ने कुराहरू छ नि यो चाहिँ कतिको यो भनौँ न यी कार्यहरूमा चाहिँ यो चाहिँ भएको पाइएको छ त
1: अब यो जन्मेको छ महिनासम्म चाहिँ पहिला भन्दा चाहिँ अहिले चाहिँ अहिलेको अवस्थामा चाहिँ अलिक बढेको जस्तो लाग्छ मेरो विचारमा किनभने अहिले चाहिँ हाम्रो सरकारले नै नीति ल्याएको छ होइन सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर त्यो स्तनपान कक्ष भयो अनि साथै सुत्केरी बिदा पनि बढाएको छ पहिलाको दाँजोमा सुत्केरी बिदा 98 दिनको साथसाथै यदि उहाँको चाहिन्छ भने चाहिँ बेटरवे बिदा चाहिँ 6 महिनादेखि 9 महिनासम्म लिन पाउने प्रावधान बनाएको छ त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ पहिलाको दाँजोमा चाहिँ राम्रो भएको चाहिँ मलाई चाहिँ अलिक महसुस भएको छ अब पहिला भए चाहिँ अब काममा जाँदाखेरि नै बच्चाको दुध खाने छुट छ होइन त्यसले गर्दाखेरि चाहिँ यो बट्टाको दुध पाउडर मिल्क फर्मुला दुधहरू खुवाउने हुन्छ तर अहिले चाहिँ अब यो सुत्केरी बिदा बढाएको र स्तनपान कक्ष भएको भएर चाहिँ अहिले चाहिँ पहिलाभन्दा चाहिँ इम्प्रुभमेन्ट चाहिँ देखिन्छ
0: अहिले तथ्याङ्कले पनि 50% महिलाहरूले चाहिँ अहिले भनौँ न स्तनपान गराउने गरेको भनेर चाहिँ आएको पनि छ भनेको यो 5 वर्षको अवधिमा निकै वृद्धि भएको पनि देखिन्छ अलिकति यो तथ्याङ्क जोडेर कुरा गर्दा के छ
1: अब पहिलाको भन्दा अहिले चाहिँ बढेकै छ अब जस्तै यो 1 घण्टाभित्र स्तनपान गराउनु पर्छ भने जुन हाम्रो यो स्तनपानको लागि छ नि यो पनि पहिलाको दाँजोमा पनि अहिले चाहिँ बढेकै छ अहिले चाहिँ 55%ले चाहिँ बढेको पाइएको छ यो 1 घण्टाभित्र चाहिँ दुध खुवाउने भने 6 महिनासम्म चाहिँ स्तनपान मात्र गराउने चाहिँ 56% छ अहिले तर यो यदि चाहिँ यो ग्रामीण र शहरी क्षेत्रमा भन्ने हो भने चाहिँ ग्रामीणमा चाहिँ अहिले यो दुध खुवाउने बढी छ भने शहरी क्षेत्रमा चाहिँ कमै छ यो चाहिँ सायद यो काममा जानुपर्ने होइन बिजी भएकोले चाहिँ हुन सक्छ जस्तो लाग्छ मलाई 2 वर्षसम्म खुवाउने चाहिँ बढी छ तर यो यसको दाँजोमा चाहिँ अब यो 1 घण्टाभित्र खुवाउने चाहिँ 55% मात्रै छ जनचेतनामूलक कार्यक्रमहरू भयो होइन स्वास्थ्य कर्मीहरूले चाहिँ राम्रोसँग शिक्षा दियो स्वास्थ्य कर्मीहरू नै यसमा स्वास्थ्य कर्मीहरूलाई पनि तालिम प्रशस्त दियो भने चाहिँ यसमा चाहिँ अवश्य पनि बढ्छ
0: अब विशेष यहाँले भन्नुभयो कि प्रतिशत पहिलाको दाँजोमा चाहिँ अहिले यो भन्नु स्तनपान गराउने महिलाहरूको संख्या चाहिँ बढ़िरहेको छ तर ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा चाहिँ अझै पनि कम नै छ होइन शहरी क्षेत्रमा यो कम हुनुको कारण त एउटा काममा जानुपर्ने कारण एउटा देखियो के चुनौतीहरू छन् चाहिँ जसले गर्दा शहरी क्षेत्रका महिलाहरूले स्तनपान भनौँ 6 महिना अथवा 2 वर्षसम्म खुवाउनमा चाहिँ चुनौतीहरू छन्
1: अब शहरी क्षेत्रमा बस्ने महिलाहरूलाई चुनौती भनेको पहिलो कुरा अब घरमा बस्नु हुँदैन प्राय चाहिँ काममा जानुपर्ने हुन्छ त्यसपछि कार्यस्थलमा चाहिँ स्तनपान कक्ष नहुनु होइन त्यो पनि एउटा चुनौती हो सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुँदैन त्यसपछि चाहिँ अब सबै ठाउँमा चाहिँ यो सरकारले दिएको जुन सुत्केरी बिदा छ नि त्यो पाएको हुँदैन अर्को भनेको अब हाम्रो समाजमा चाहिँ जुन अन्धविश्वासहरू हुन्छ बच्चालाई दुध खुवाउनै पर्छ भने छैन अरू पनि खुवाउँदा हुन्छ भने पनि अन्धविश्वासहरू छ त्यसले गर्दाखेरि पनि त्यो पनि एउटा चुनौती हो अर्को कुरा अब श्रीमानले सासु ससुराले साथ नदिनु राम्रोसँग बच्चाले हेरचाह नगरेको भयो अनि त्यसपछि चाहिँ अब अफिसबाट आउँदाखेरि पनि आमालाई चाहिँ अब दुध खुवाउनलाई समय नदिकन घरकै कामको लागि चाहिँ बढी जोड दिनु त्यो पनि एउटा चुनौती चाहिँ हो। अब यो चुनौतीपूर्ण कार्यको लागि चाहिँ अब यदि चाहिँ श्रीमान सासू ससुरा होइन ले चाहिँ राम्रो सहयोग र अनि हाम्रो जहाँ कार्यस्थल छ नि त्यहाँ पनि नीति नियमहरू राम्रो भयो भने यो चुनौती पनि राम्रैसँग चाहिँ हल हुन्छ जस्तो लाग्छ।
0: अब चुनौती सँगसँगै चाहिँ अलिकति भ्रमका कुराहरू पनि छ जसलाई चाहिँ छिर्न जरुरी पनि छ होइन। के कस्ता भ्रमहरू चाहिँ अझै पनि छन् शहरी क्षेत्रमा अथवा ग्रामीण क्षेत्रमा? यहाँले त अब अस्पतालमा विभिन्न बिरामीहरूसँग चाहिँ तपाईँहरूसँग एउटा भनौँ न छलफलहरू कुराकानी भइरह हुन्छ, के पाउनु भएको छ?
1: अब अझै पनि यो भ्रमहरू के छ भने आमाको यो बिगोटी दुध हुन्छ नि पहिलो दुध खुवाउनु हुँदैन भने अझै पनि त्यो चाहिँ अझै पनि छ। तर पहिला भन्दा त इम्प्रुभ भइसक्यो होइन, तै पनि अझै पनि त्यो छ। किनभने त्यो बिगोटी दुधले गर्दाखेरि झारापाटा खाँदा लाग्छ होइन, बच्चालाई राम्रो हुँदैन भन्ने त्यो पनि छ। अनि अर्को कुरा चाहिँ बच्चालाई चाहिँ अझै पनि बच्चालाई आमाको दुधले मात्र पुग्दैन, त्यसको साथसाथै या बच्चाको दुध या अरू जस्तै अरू लिटोहरू पनि खुवाउने चाहिँ चलन थाहा छ क्या मलाई। त्यो खुवाउँछ बच्चालाई पुग्दैन भनेर छ महिना अगाडि नै, अनि महहरू चटाउने होइन, अनि होइन पानी पनि दिनुपर्छ है, आमाको दुधले मात्र हुँदैन पानी पनि खुवाउनु पर्छ भनेर पानी खुवाउने होइन। अनि आमालाई चाहिँ खानेकुरामा चाहिँ बढी चिल्लो गुलियो मासु र धेरै कार्बोहाइड्रेट मात्र खुवाउने, अनि प्रोटिन सागसब्जीहरू नखुवाउने त्यो अहिलेसम्म पनि छ। अनि सरसफाइमा पनि नुहाउनु हुँदैन, बच्चालाई चिसो लाग्छ, पानी खायो भने बच्चालाई चिसो लाग्छ, सागसब्जी खायो भने बच्चालाई चाहिँ बच्चाले हरियो चाहिँ दिशा गर्छ भन्ने यो जुन अन्धविश्वासहरू छ नि अझै पनि छ। त्यो चाहिँ
0: भनेपछि पानी चाहिँ खुवाउनुहुन्छ बच्चालाई?
1: अब छ महिनासम्म पानी नखुवाउँदा पनि हुन्छ, किनभने दुधले पुग्छ, दुधमा नै 83% त दुधमा पानी हुन्छ। त्यही भएर हामीले चाहिँ जनचेतनामूलक कार्यक्रम गर्दाखेरि चाहिँ बच्चालाई छ महिनासम्म चाहिँ पानी पनि खुवाउनु पर्दैन, आमाको दुधले मात्र पुग्छ भनेर चाहिँ हामीले चाहिँ शिक्षा चाहिँ दिनुपर्छ।
0: जस्तो बाल बालिकालाई छ महिना अगाडि विभिन्न स्वास्थ्य समस्याहरू पनि आउँछ, झाडा पखाला होइन लगायतका समस्या चाहिँ धेरै देखिन्छ, त्यसमा चाहिँ पानी पनि एउटा कारक हो?
1: त्यो पनि हुनसक्छ, किनभने अब पानीले गर्दाखेरि थुप्रै रोगहरू वाटर बर्न डिजिजहरू हुन्छ होइन। त्यही भएर झाडा पखालामा त्यो एउटा पनि कारण हो भने अर्को कुरा सरसफाई पनि आउँछ, जस्तै दुध खुवाउँदाखेरि पनि हात धोएर नखुवाउँदा होइन, अनि दुधको मुन्टाहरू सफा नगर्दा त्यसले पनि हुन्छ। अनि अरू साथसाथै यो आमाको दुध सँगसँगै अरू फर्मुला फिडहरू जस्तै बट्टाको दुधहरू खुवाउँदा त्यो पनि राम्रोसँग सफा गरेको हुँदैन, त्यसले पनि हुन सक्छ। त्यही भएर चाहिँ आमाको दुध मात्र खुवायो सरसफाइमा ध्यान दियो भने झाडा पखाला चाहिँ हुँदैन।
0: विशेष गरेर छ महिनासम्मको बाल बालिकालाई चाहिँ भनौँ न रोग पनि लाग्न नदिने अनि एउटा स्वस्थ बच्चाको रूपमा हुर्काउनको लागि पनि दुध लगाए चाहिँ हामीले के केमा ध्यान दिनुपर्ने रहेछ?
1: अब यो स्तनपानको साथसाथै सरसफाइमा पनि हामीले ध्यान दिनुपर्छ होइन। यो छ महिनासम्म चाहिँ दुध मात्र खुवाउनलाई आमाको स्वास्थ्यमा पनि कुरा आउँछ होइन। आमालाई राम्रोसँग खान दियो भने पो आमाले पनि राम्रोसँग दुध खुवाउन सक्छ नि त होइन। त्यही भएर आमाको पोषणमा पनि हामीले ध्यान दिनुपर्छ। अब हाम्रो चाहिँ आमाको पोषणमा चाहिँ कार्बोहाइड्रेट चाहिँ धेरै हुन्छ होइन, त्यसको साथसाथै हामीले प्रोटिन भयो सागसब्जी फलफुलहरू पनि खुवाउनुपर्छ, अनि झोलिलो कुरा पराठाहरू पनि खुवाउनुपर्छ। यदि हामीले आमालाई चाहिँ राम्रोसँग पोषण दिन सक्यो भने दुध पनि त राम्रोसँग आउँदैन, बच्चालाई दुध पुग्दैन, त्यो चाहिँ हामीले राम्रोसँग चाहिँ जानकारी चाहिँ दिनुपर्छ।
0: भनेपछि बाल बालिकाको स्वास्थ्यमा चाहिँ आमाको स्वास्थ्य चाहिँ महत्वपूर्ण रह्यो, आमा स्वस्थ भएमा चाहिँ बाल बालिका पनि स्वस्थ हुने भयो होइन। अब यो पोषणकै सन्दर्भमा यहाँले भन्नुभयो धेरै जस्तो ठाउँमा अझै पनि यो सागपातहरू नखुवाउने आमालाई होइन, र लगायत चाहिँ अरू अरू कुराहरू जस्तो पोषणयुक्त खानेकुराहरू नखुवाउने यहाँले भन्नुभयो। कतिपयले चाहिँ एकदमै राम्रो खानपिनमा ध्यान पनि दिएको हुन्छ, समुदायमा भन्ने हो भने केही केही समुदायको चाहिँ एकदम राम्रो खानपिन पनि हुन्छ। अलिकति उदाहरण दिनुपर्दा कस्तो खालको खाना चाहिँ आमाको लागि उपयुक्त हुन्छ, बाल बालिकालाई भनौँ न त्यो स्तनपान गराउनको लागि चाहिँ आमालाई चाहिँ कस्तो खाना खुवाउने?
1: अब आमाको लागि चाहिँ कार्बोहाइड्रेट जस्तै अब हामी खाना त खुवाउँछौँ नै हैन खानाको साथसाथै हामीले माछा मासु पनि खुवाउनु पर्यो त्यसको साथसाथै हामीले साग सब्जी गेडागुडेहरू फलफूलहरू पनि सँगसँगै चाहिँ दिनुपर्छ अनि चोलिलो पदार्थहरू हैन अब ज्वानोको झोल त हामी खुवाउँछौँ त्यो राम्रै हो हैन त्यसको साथसाथै अरु जुसहरू खुवाउनु त हुन्छ नहुने त होइन तर हामीले चाहिँ फ्रेस जुसहरू हैन दिउँसोतिर फलफूलहरू चाहिँ तात पानीले पखालेर राम्रोसँग पखालेर चाहिँ खुवाउनु चाहिँ पर्छ अब यसको कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ क्यालोरी कुरा गर्दाखेरि चाहिँ अब स्तनपान गर्ने आमाहरूलाई चाहिँ हामीले जति खान्छन् त्यसको 500-600 क्यालोरी चाहिँ बढी खुवाउनु पर्छ प्रोटिन पनि बढी दिनुपर्छ हामीले भन्दा पनि किनभने उहाँले चाहिँ स्तनपान गराउनु पर्छ नि त त्यही भएर चाहिँ प्रोटिन पनि धेरै भएको अनि साग सब्जी फलफूल भएको खाना खुवाउनु पर्छ जस्तो लाग्छ अनि त्यसमा चाहिँ दुधहरू पनि खुवाउनु चाहिँ पर्छ
0: कतिपय समुदायमा चाहिँ यो घिउ चाकोहरू चाहिँ अलि मजाले खुवाउने चलन पनि छ यो घिउ चाको अनि यो तिल होइन यिनीहरू कतिको राम्रो हो त
1: घिउ चाको खुवाउनु नराम्रो त होइन घिउ चाकोको सँगसँगै हामीले साग सब्जी दुध दियो भने चाहिँ ठिकै छ तर घिउ चाकोमा त सधैँ खुवाउनु चाहिँ आमाको लागि चाहिँ खाना चाहिँ पुग्दैन अरू जस्तै प्रोटिनहरू भिटामिनहरू चाहिँ पुग्दैन मिनरलहरू पुग्दैन त्यही भएर घिउ चाकोको सँगसँगै हामीले चाहिँ साग सब्जी फलफूलहरू चाहिँ दिनुपर्छ
0: अब यो खानपिनमा चाहिँ अझ कतिपयले चाहिँ अब दुईजनाको शरीरको लागि पुग्ने गरी खुवाउनु पर्छ भनेर त्यो मात्रा धेरै खाने वा खुवाउने चलन पनि छ अत्यधिक खाने खुवाउने गर्दाखेरि चाहिँ अलिकति सुत्केरीमा शरीर अलिक भद्दा पनि देखिन्छ होइन खासमा खाने तरिका चाहिँ कस्तो हो त
1: अब सुत्केरीमा धेरै खुवाउनु भन्नाले अब हाम्रो स्तनपान गराउनु पर्छ त्यही भएर धेरै खुवाउनु पर्छ भनेर खुवाउनु त राम्रै हो होइन तर त्यसमा चाहिँ हामीले सन्तुलन खाना चाहिँ मिलाउनु पर्यो अब चाकु भात मासु घिउमा त दियो भने त अवश्य पनि मोटाउँछ होइन अब यसमा चाहिँ ध्यान दिएर हामीले चाकु भात चाहिँ ठिक मात्रामा अब दिनको कति चम्चा एक चम्चा या दुई चम्चा घिउ होइन चाकु थोरै त्यसको साथसाथै माछा मासु पकाउँदाखेरि चाहिँ चिलो कम गरेर पकाएर अनि त्यसमा चाहिँ अनि फलफूल र सागसब्जी पनि हामीले मिसाएर दियो भने चाहिँ त्यो चाहिँ राम्रै हुन्छ अनि स्तनपान गर्दाखेरि चाहिँ त्यो चाहिँ ब्यालेन्समा आउँछ
0: कतिपय आमाको अथवा पहिलो बच्चा जन्मिने आमाले चाहिँ स्तनपान गराउन नपाएको अवस्था पनि हुन्छ दुध कम आउने अथवा दुध नआउने समस्या हुन्छ खासमा किन हुन्छ र कसरी यसको समाधान गर्ने
1: यो दुध नआउने भने त हुँदैन होइन यदि हाम्रो चाहिँ के चलन छ भने दुध आएन भने दुध सुसाउँदै हामीले चाहिँ छोडिदिन्छौँ कि होइन त्यसले गर्दाखेरि चाहिँ हार्मोनल इम्ब्यालेन्स हुन्छ त्यसले गर्दा झन् दुध सुक्दै जान्छ त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने दुध नआए पनि दुध चाहिँ चुसाउनु छोड्नु हुँदैन बच्चालाई चाहिँ दुध चुसाउने एकदम आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने त्यो पनि हामीले डक्टरको चाहिँ सल्लाह अनुसार मात्रै नभए चाहिँ सकेसम्म चाहिँ हामीले चाहिँ स्तनपान नै गराउने त्यसको लागि चाहिँ अब आमाले पनि पोषणयुक्त खानेकुरा खानुको साथसाथै जस्तै राति पनि दुध चाहिँ चुसायो भने राति चुसाउँदाखेरि पनि धेरै चाहिँ मिल्क सेक्रेसन हुने चाहिँ धेरै चाहिँ सम्भावना चाहिँ हुन्छ त्यही भएर चाहिँ दुध आएन भनेर दुध चुसाउनु छोड्नु चाहिँ हुँदैन भन्छु
0: सँगसँगै खानपिनमा
1: चाहिँ एकदमै ध्यान दिनुपर्छ झोलिलो कुराहरू खानु पर्यो अनि बच्चालाई चाहिँ पहिला आफ्नो दुध नै चुसाउने अनि मात्र आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने होइन भने चाहिँ आमाको दुधले पनि ध्यान दिने
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार अघिकै प्रसंगसँग जोड्न चाहन्छु जस्तो यहाँले चाहिँ विकल्पहरू चाहिँ अब दुध नआएमा विकल्प दिने भन्नुभयो विकल्प दिँदाखेरि चाहिँ यो पाउडर दुध अथवा होइन बट्टाको दुधहरू खाने चलन छ जसलाई चाहिँ सरकारले अथवा सँगसँगै चिकित्सक नर्सहरूले पनि प्रतिबन्ध जस्तै लगाएको छ होइन के छ त अब यो दुध नआएको अवस्थामा खुवाउने नै हो कि यो प्रतिबन्ध लगाए पनि यसलाई चाहिँ खुवाउनु पर्ने स्थिति आउन सक्छ
1: अब यो प्रतिबन्ध लगाएको त एकदम राम्रो हो होइन यसले सकेसम्म चाहिँ हामीले फर्मुला मिल्कलाई चाहिँ हामीले प्रोत्साहन चाहिँ गर्नै हुँदैन अब विकल्प भन्नाले अब जस्तै आमा बिरामी नै छ होइन आमाले खुवाउनै सक्दैन आमाको दुध नै आएको छैन भने चाहिँ हामीले चाहिँ डाक्टरको परामर्श पनि लिनु पर्यो होइन अब पिडियाट्रिक डाक्टर गाइनी डाक्टरको चाहिँ परामर्श लिँदै उहाँले चाहिँ सक्दै सक्दैन आउँदै आउँदैन भने मात्र हामीले चाहिँ फर्मुला मिल्कमा जाने हो दुधमा जाने हो नभए चाहिँ जानै हुँदैन यो चाहिँ हामीले रोक्नै पर्छ नियन्त्रण चाहिँ गर्नै पर्छ यसमा चाहिँ
0: अब आमा र बच्चाको स्वास्थ्यको लागि जुन स्तनपान महत्वपूर्ण भन्नुभयो होइन यसका लागि चाहिँ यहाँले विशेष कुराहरू गर्दा विशेष अस्पतालमा ती आमा र बच्चाको स्याहार सुसार गर्दाखेरि चाहिँ गर्नै नहुने तर गरिरहेको केही गल्तीहरू सम्झिनु पर्दा चाहिँ के यसलाई सम्झिनुहुन्छ
1: अब गर्नै नहुने चाहिँ यो काम गर्दाखेरि चाहिँ देखेको चाहिँ आमाहरूलाई चाहिँ यो दुध खुवाउनु भन्दा भन्दा पनि उहाँहरूले बच्चाको दुध चाहिँ लिएर आउनुहुन्छ किनभने सजिलो छ होइन अनि घर परिवारलाई पनि सजिलो छ आमाको दुध निचोरी राख्नु पनि परेन होइन आमालाई अब जस्तै विशेष गरेर यो अपरेसन गरे हुन्छ नि सिजरियन सेक्सन त्यस्तो चाहिँ आमालाई चाहिँ आराम चाहिन्छ भनेर आफै किनेर ल्याउनुहुन्छ त्यसको लागि चाहिँ हामीले चाहिँ जनमूलक जनचेतना चाहिँ जगाउनु पर्यो उहाँलाई चाहिँ हामीले चाहिँ अब गर्भ अवस्थादेखि नै आमाको सँगसँगै

0: पालि होइन तथ्याङ्कहरूले पनि पाँच वर्षको तुलनामा 50% महिलाहरूले चाहिँ स्तनपान गराउने गरेको छ भनेर पनि आएको छ होइन। यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
1: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, यसमा चाहिँ हामी अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो अनि सरकार सबैको चाहिँ ठूलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुटकेरी बिदा, त्यसबाट 60 दिन भयो, अहिले 98-90 दिन छ होइन। त्यसको साथसाथै बेटोली बिदा पनि बस्न पाउँछ, त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउन पाए नि त। अर्को कुरा अहिले हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ, सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। अब अहिले चाहिँ हाम्रो धार्मिकस्थल यो पशुपतिनाथ पनि स्तनपान कक्ष छ होइन, ठाउँ ठाउँमा स्तनपान कक्ष छ, त्यसले गर्दाखेरि चाहिँ स्तनपान गराउनलाई चाहिँ अप्ठ्यारो भएन नि त होइन, त्यो कक्षमा गएर स्तनपान गराउन पायो होइन। अर्को कुरा अब यो शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासु ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ, त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
0: कार्यस्थलले चाहिँ कतिको सहयोग गरिरहेको जस्तो लाग्छ यहाँलाई, अथवा के गर्नुपर्छ अझै कार्यस्थलमा चाहिँ महिलाको लागि?
1: अब यो कार्यस्थलमा चाहिँ यो स्तनपान कक्ष मात्र होइन कि, यो बच्चा स्याने केन्द्र होइन, शिशु नै नभनौ बच्चा नै स्याने केन्द्र पनि बनाइदियो भने चाहिँ अझै धेरै यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब जस्तै स्तनपान कक्ष त छ होइन, कसैको घर त टाढा हुन्छ, बच्चा ल्याउन त सक्दैन, त्यसले पनि धेरै इफेक्ट हुन्छ। अब नजिककोले त घरको परिवारले ल्याइदिन्छ एकछिन भए पनि, 20 मिनट आधी घण्टा भए पनि बच्चालाई दुध खुवाउनु त पाउँछ, तर घर टाढा भएको त्यो सम्भव हुँदैन। त्यही भएर चाहिँ कार्यस्थलमै चाहिँ शिशु

0: समाधान गर्न सक्छ। जस्तै यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि विभिन्न महिला र बाल बालिका मैत्री केही भनौँ न कार्यक्रमहरू कार्यस्थलहरू निर्माण गर्न के सहयोग गर्न सक्छ।
1: यो स्थानीय सरकारले पनि सरकारले अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भन्ने नीति जस्तै हरेक कार्यस्थलमा

0: भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
1: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
2: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
0: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
1: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौं।
7: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
9: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पाइयो। खेतीमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट 4007।

0: Classic Tech. Jatima tayo, setima payo.
1: World Class. Entertainment को IPTV सेवा प्रदान करने डिश हाउन इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रगति भाई को वाईफाई 6 राउटरहरू सँग उत्कृष्ट जडान प्रदान करने डिश हाउन इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजग व्यवस्थित करने एउटा उपयोगी सेल्फ केयर एप माय डिश हाउन एप
0: CIN को साझा खबर अब नेपाली पात्रोमा
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: Classic Tech को Wi-Fi 6 router, नाम एक घर में एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी और फास्ट स्पीड, सभी अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना कलागी मात्र 3300 रुपया में, साथ में आईपीटीवी मात्र 250 प्रति महीना, बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन्। Classic Tech, छोयो कि छोयो
1: उच्च गति भरपूर कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश हाउन इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश हाउन इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश हाउन इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानीसोर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: खानेकुरा त सधैँ दिन नखान्छ त होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको

0: Home app, my dish home app.
1: CIN को ताजा खबर अब नेपाली पात्रमा पनि।
0: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
4: को हो यो
0: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ
5: सुन्न नबिर्सनुस् है
0: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल तपाईँसँग

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन। मौसम का कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा छ।
1: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घर अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक छोयो कि चढ्यो।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा छ।
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर

सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।

0: एनएमसी नेपाली सेवाको साँझ पक्षबाट गनी अनुसारीको नमस्कार। आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दावी, दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज,
1: राष्ट्रिय हितलाई केन्द्रमा राख्न संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्नमा सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग,
2: गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इंग्लिश फुटबल एसोसिएशनको निर्णय। सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ। वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ, तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ, आङ सान सुचीका छोरा किम एरिसको भनाई। जापानमा बच्चाको हेरचाहका लागि विदा लिने पुरूषहरूको दर पहिलो पटक 50% मागेको छ। जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि विदा लिने पुरूष कर्मचारीको संख्या 10% बढ़ेर आधा भन्दा केही बढ़ी नागेको हो। जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि विदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरूषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन्। बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ। बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ। घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ। प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पश्चिम नवल्प राशिको सुस्तामा कोची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढ़ेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सृजना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गरे। जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्नमा सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड़ दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
4: नेपाली भूमि लेखलेख लिपिया डेरामा कार्य बुझायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढ़ाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
5: भएको थियो त्यसपछि त्यहाँ सुरक्षाकर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
5: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्नुभयो, त्यति नै हो।
0: आवश्यक पर्यो फेरि छलफल गराउनलाई भन्ने होला,
5: तर फेरि पर्यो भने हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
6: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
6: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकारी गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत सत्र सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितुपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
7: इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ, जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राखेर उनीहरूले अहिले बजारमा जस्तो र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने, अहिले बजारमा मूल्य यो सिक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने, यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नुभयो सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ. बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्. सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घट्छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर. स्टार्टिङ एक्टिभिटी के हो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फेला गरिदिन्छन्. त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ. कडीमा बेचे कममा किनेर फेला गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई. त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ. यो हामी कहाँ अब धेरै भयो नआएको र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने उनीहरूले जहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा परे गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने. घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो. ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाऊ भन्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउ दुईतिर रिटर्नको प्यारामिटर दिइदिएको हो. यसो
8: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेवनले यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
7: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गर्थे र सेयर भित्र राखेर कर्जा लिन्थे. अब त्यो होइन. आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम शुरू हुन्छ. त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ. दोस्रो स्टेजमा आएर इन्ट्रा डे ट्रेडिङ गराउँछौँ. त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गरिने पोजिसन अन्तर दिवसीय कारोबार भन्छौँ इन्ट्रा डे ट्रेडिङ. त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसको लागि आवश्यक रुल्सहरू तयार गरिराखेका छौँ. त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ. त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ.
8: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि फाइदा के हुन्छ त?
7: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा. अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ. इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँधिन्छ. घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ. यसले त्यस्तो फाइदा के गर्छ तपाईँलाई यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरूको सहायक भन्छ. जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि.
0: नेपाल धितो पत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय. इंग्लिश फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ. यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवाद बीच भएको हो. आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीसी विवरणमा आधारित रिपोर्ट सुनौ.
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्. यूईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ. वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ. इन्फान्टिनोले चौथो तथा अन्तिम कालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ. बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिस फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ. द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन् तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ. बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: स्वर्ण FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सञ्चय सूर्य FM स्टुडियो टाइम
2: इट्स 9 PM रात को 9 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगर पालिका 5 सोलु खुम्बु ए दाई राई को साथ स्टोर में दीदी ने कपड़ा अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाऊ न मेरो साथी
3: म पनि राई को साझा स्टोर मा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइन का कपड़ाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुटकुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: खै जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्दा साथी भाइ बजौँ नेपाल सरकार विज्ञापन बोर्ड
1: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच कल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: कुकाबाट बचौं र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 상으로 퍼지도록 하자이.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रोसरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याद कि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपुन नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
6: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
6: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी।

0: को जनहित में जारी संदेश पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन
1: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तदर्शन नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98 42 97 91 97 65 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त।
2: कतै श्री नागौसत त
3: भाइ के भएको तिमीलाई? रुधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित
3: प्रतिष्ठा छुट्टै छ,
2: यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: भारिस्ता लज सिर्जना गरी दुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
9: मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण में सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाने सामूहिक प्रयास करौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
10: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
11: सड़क प्रयोग गर्दा ध्यान दिउ।
12: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसुमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
13: सवारी साधन को इंजिन र तिर्सित रुजु गर्ने सम्बन्धी सूचना।
14: आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधन को इंजिन र तिर्सित को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
16: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
17: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
12: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
14: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
12: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

गरेको उत्सवकल बेलुपु भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको उत्सवकल बेलुपुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बेलुपुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर माग्ने छैन।

0: ನಾಗರಿಕತಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನಾ
1: ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತ ವ್ಯವಸ್ಥಾ ಕರಳಿಬಾಟ ಪ್ರಭಾವರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾ ಪ್ರಾಪ್ತ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷಮಾ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಅನುರೋಧ ಗರಿಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕಸೈಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಆತ್ಮ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪಿಲ್ ಕರ್ದಛ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕುನೆ ಗುರಾಸು ಆಯ್ಮಾ ಗುರಾಸು ಸುನಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖ ಕೃಷಿ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಸಕ್ಷ
0: ಕೋಶಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ ನಗರ
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैध व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैध सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साम 14 भन्दा अगाडि 5 वर्ष र साम 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिदिएर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ

0: यदि तपाईको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9852557068।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको विवरण सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव दोष विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा भेट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।